0: पाहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
0: यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
2: स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसम विभागको भनाई छ। यसले गर्दा नदी खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अप्नाउन समेत अनुरोध गरिएको छ। भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै बागमती गण्डकी र केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अप्नाउन मौसमविदले सुझाव दिएका छन्। विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात न्यूज दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरिएको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा गएको हिमपहिरोमा निर्मल निम्स दाई पूर्जाले दुःख रूपमा ज्यान गुमाउनु परेको भन्दै पुष्टि गरिएको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिमपहिरोमा परेको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्बु शेर्पाले हिमपहिरोपछि ट्रयाकिङ डिटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपराह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 पहिलो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आउनु भएको थियो। कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि उहाँले तोड्नु भएको थियो। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई पनि चुनौती दिँदै आउनु भएको थियो। 25 जुलाई 1983 म्याग्दीको डाना गाउँमा पूर्जाको जन्म भएको थियो। पूर्जासहित अन्य छ नेपालीको पनि निधन भएको पुष्टि भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पूर्व पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही पूर्जा निम्सदाई सहित 6 आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत हिमाल आरोहणका केवल शिखर चुम्ने यात्रा नभई साहस अनुशासन र त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वास सर्वोच्च अभिव्यक्ति भएको बताउँदै हिम पहिरोमा ज्यान गुमाएका आरोहीका शोक सन्तप्त परिवार आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अंगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।
3: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले बजारमा 14.2 केजी एलपीजी ग्यासको अभाव नरहेको

0: स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र आवश्यक मौजदात नगर्न पनि आग्रह गरेको छ। निगमले 31 असारको निर्णय अनुसार 14.2 केजी ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको हिजो निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न संचार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको समय जनाएको हो। निश्चित केजी ग्यास सिलिण्डरको बिक्री शुरू भएपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिका लागि सुनिश्चित गर्न समेत निगमले निर्देशन दिएको हो। विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न समेत भनेको छ। काठमाडौँ उपत्यकामा बढ़दो मागलाई ध्यानमा राखेर निगमले हिजोदेखि टेको स्थित कार्यालयबाट पनि ग्यास वितरण शुरू गरेको छ। यता 14.2 किलोग्राम ग्यास सहितको पूरा तौलको सिलिण्डर बजारमा पाउन थालेपछि आपूर्ति सहज बनेको निगमले जनाएको छ। निगमले 31 असारबाट पूरा तौलको सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको समेत बताएको हो। त्यसर्थ बजारमा पूरा तौल भएका ग्यास सिलिण्डर प्रयोगमा आइसकेका छन्। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दैनिक माग धान्न 93 देखि 95 बुलेट ग्यास आयात गर्दा हुने भएकाले आपूर्ति सहज भइरहेको भन्दै बजारमा अभाव नगर्न निर्देशन दिएको सीआईएनलाई बताउनुभयो।
1: अब यो अभाव भत्ताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जसँग एउटा मात्रै सिलिण्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइने जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
2: सिंहदरबारभित्र निर्माणाधीन संसदका सबै भवनको प्रगति 95% पुगेको पाइएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधनका आधारमा निर्माण कार्य सम्पन्न गर्न थप 6 महिनाको म्याद थप्ने प्रक्रिया अगाडि बढ़ाइएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका अनुसार सार्वजनिक खरिद नियमावलीमा हालै भएको 15 संशोधनले बिना हर्जाना म्याद थप गर्ने बाटो खोलेपछि निर्माण व्यवसायीले 6 महिनाको म्याद थपका लागि बैंक ग्यारेन्टी सहित निवेदन दिएका हुन्। यसअघि ढिलाइका लागि हर्जाना अर्थात जरिवाना लगाउने तयारी गरिए पनि कानून संशोधनका कारण प्रक्रिया संशोधन गरी म्याद थपको निर्णय प्रक्रिया अगाडि बढ़ाइएको हो। नियमावलीको नयाँ व्यवस्था अनुसार अधिकतम 1 वर्षसम्म म्याद थप्न सक्ने प्रावधान रहे पनि थप 6 महिना मात्रै सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको छ। संसद भवन निर्माणको हालसम्मको अवस्था र प्रगतिमा प्रतिनिधि सभा भवनको सम्पूर्ण काम 100% सम्पन्न छ। गत बजेट भाषणकै क्रममा प्रयोग गर्ने तयारी गरिए पनि प्रविधि संचालन, कन्फरेन्सिङ, माइक तथा भिडियो सिस्टम सम्बन्धी प्राविधिक तालिम र आत्मविश्वासको कमीका कारण संचालनमा ल्याउन सकिएको थिएन। राष्ट्रिय सभामा फल्स सिलिङको काम अन्तिम चरणमा पुगेको छ। आउँदो साताभित्र खट निकालेर रा रातो रंगको एकोस्टिक वाल प्यानलिङ, कार्पोटिङ, त्यसै गरी फर्निचर तथा कन्फरेन्सिङ सिस्टम, माइक डिस्प्ले र स्पीकर जडानको काम तीव्र पारिने शहरी विकास विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताउनुभयो। छत डोमको बाहिरी कभरिङका लागि आवश्यक मेसिन तथा फ्याक्ट्री सेटअप नै निर्माण स्थल साइटमा गरेर गाह्रो लाइनिङ काट्ने र फिटिङ गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। अगाडि र पछाडिको फाउन्टेन पोखरी निर्माण भइसकेको र पम्प जडान बाँकी छ। शौचालयमा फिक्स चर्च जडान, गार्डन, ल्याण्डस्केपिङ, पेभिङ र केबल मर्मतका कामहरू पनि चलिरहेको उहाँले बताउनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दलित समुदायको अधिकारका लागि सरकारको भूमिका,
3: गैर दलितहरूसँग त्यो हामी साझाको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्नु।
2: ईपीएस भाषा आवेदन बढ़दा राहदानी विभागमा चाप, नेपाल भारत सीमा समिति बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत सीमा समिति बैठक लखनऊमा शीर्षकमा खबर प्रकाशित छ। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेलामा दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भयो। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा सर्वेको तेह्रौं बैठक 27 र 29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको हो। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा तीन तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको एउटा समूह छ भने उपमहानिर्देशकको नेतृत्वमा अर्को समूह छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्वे टीम पनि रहेको छ। यी तीनवटै संयन्त्रले सीमा स्तम्भ निर्माण, मरमत, दशकजा क्षेत्र व्यवस्थापन, जीपीएस, आधिकारिक नक्साङ्कन तथा सीमापार सम्पत्तिको विवरण संकलन लगायतका प्राविधिक कार्यमा काम गर्दै आएको छ। सुरक्षा रणनीति बदलेर संवादमा उत्रे गृहमन्त्री शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। गृह प्रशासनसँग जोड़िएको कुनै पनि घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफ्नै आफै फिल्डमा पुग्नुहुन्थ्यो। उहाँले माइतीघर पुगेर पीड़ितका कुरा सुन्ने, न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गर्ने, तर गत आइतबार भनी सुनसरीमा दुई समुदाय बीच भएको झडपपछि भनी गृहमन्त्री गुरूङको यस्तो सक्रियता देखिन। सुनसरीको दिवाङगंज 4 मा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भएका छन्। उपचारका क्रममा थप 1 जनाको मृत्यु भएको छ। गृहमन्त्री गुरूङ भनी सुरक्षाका लागि भन्दै मधेसमै रहनु भएको छ। त्यसै गरी भित्रपृष्ठमा भारतको प्रतिबन्धपछि नेपालमा 1.5 गुणाले बढ़्यो चिनी तस्करी शीर्षकमा पनि खबर प्रकाशित छ।
2: भारत निर्यात हुने आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि भएन नवीकरण शीर्षकमा अर्को खबर सीमा तामाङले लेख्नु भएको छ। भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो, तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकियो पनि अहिलेसम्म नवीकरण हुन नसकेको खबरमा उल्लेख गरिएको छ। सफ्टवेयर कम्पनीका लागि टाउको दुखाई बन्दै सोर्स कोड चोरी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। शशाङ्कले लिँदैछन्। इतर पक्षको नेतृत्व शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री शशाङ्क कोइरालालाई अघि सारेको छ। उहाँको नेतृत्वमा नै साउन 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला बोलाइएको छ। पूर्व सभापति शेरबहादुर देउवा समेतको साथ रहेको इतर समूहमा अधिकांश पूर्व पदाधिकारी सहभागी छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, प्रकाश मान सिंह, लेन्द्र निधि, प्रकाश शरण महत लगायतको प्रत्यक्ष सहभागिता रहेको उत्तर पक्षले कांग्रेसको वैधानिक विभाजनको बाटो रोजेको हो। यद्यपि संस्थापन पक्षसँग अनौपचारिक संवाद भइरहेको पनि नेताहरूले बताएका छन्। अब फर्किँदैनन् किली पेम्बा शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। 18 वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न शुरू गरेका दोलखा गौरीशंकर नौ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा किलु अब कहिल्यै आफ्नो गाउँ फर्काउनुहुने छैन। पाकिस्तान स्थित 8,047 मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि उहाँको सदाका लागि विदा भएको छ। किली पेम्बाको शव शुक्रबार फेला परेको उहाँका काका तथा वरिष्ठ हिम आरोही दावा छिरी शेर्पाले जानकारी दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेस विभाजन औपचारिकतामा बाँकी शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ भने एमालेका तीन मुख्यमन्त्री तय भएको बारेमा अर्को खबर छ। कोशीमा हिक्मत कार्की र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइनेछ। बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति भएको खबरमा उल्लेख छ। सहकारी पीड़ितको मुद्दा फर्सीउट गर्न 10 जिल्लामा समर्पित इजलास गठन गर्न माग शीर्षकमा अर्को खबर छ। सहकारी पीड़ितको समस्या यथाशक्य चाँडो समाधान गर्न सरकारले छुट्टै इजलासको माग गरिएको हो। बिल लिँदा अब सरकारी लटरी मार्फत नगद उपहार शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ। अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1,00,000 देखि 10,00,000 रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्नेछ। डिजिटल भुक्तानी गर्ने उपभोक्ता भने स्वत लटरीमा सहभागी हुने जानकारी दिइएको छ। भित्रीपन्नामा कोशी सरकारको प्राथमिकतामा छैन मानसिक स्वास्थ्य नीति शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको छ भने बागमतीको स्थायी प्रशासनिक केन्द्र बनाउन रूख कटान र टेण्डर सँगै अघि बढ़ने शीर्षकमा पोस्ट राज अधिकारीले हेटौँडाबाट लेख्नु भएको छ। संकटसँग जुझ्न परिमार्जन हुँदै जलवायु नीति शीर्षकमा एम बम लेख्नुहुन्छ। सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकारका नीति परिमार्जन गरेर संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारी गरिएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बागमती प्रदेशमा मात्र 70% कम्पनी, 5 वटा सरकारले गर्न नसकेको किसानको सूचीकरण शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा यो खबर छ भने बजार घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ शीर्षकमा अर्को खबर छ। नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। गोर्खापत्र दैनिकमा सुपर फूड बन्दै कोदोको परिकार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिए। केही दशक अघिसम्म पहाड़ी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोले नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको थियो। तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि विस्तारै मानिसको थालबाट हराउन थालेको छ। चौरे देउराली गाउँपालिकाका चित्रप्रसाद चौं लगाएका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमीन बाँझो रहने क्रम बढ़ेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको छ। तर अहिले स्वास्थ्यप्रति बढ़दो चासो र रैथाने बालीप्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको छ।
0: साझा खबरमा अब विदेशका खबर. संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा सबै क्षेत्रको तनावलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ. यस क्षेत्रमा युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र हर्मुज लगायतका जलमार्ग र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रतापूर्वक सञ्चालन हुनुपर्ने उहाँले बताउनु भएको हो. त्यसका लागि कूटनीतिक प्रयास जारी रहेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. इरानले आफ्ना रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ. एक अधिकारीको वक्तव्यलाई जारी गर्दै इरानको युद्धकालीन सैनिक कमानका प्रमुखले पश्चिम एशिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिएको समेत आरोप लगाउनु भएको छ. अमेरिकाले पश्चिम एशियाका क्षेत्रमा देशहरूको पूँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको समेत उल्लेख गरिएको छ. अमेरिकाको स्वार्थपूर्तिका लागि कदम काम गर्ने पश्चिम एशियाका सबै देशमाथि इरानले आक्रमण गर्ने दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्. र रूसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा भीषण आगलागी भई तीनजनाको मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्. मिसाइलका भग्नावशेष खस्दा पाँच तले आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्.
2: साझा खबरमा अब खेल खबर. साफ च्याम्पियनशीप फुटबल 2026 को ड्र सार्वजनिक भएको छ. बंगलादेशमा आगामी नोभेम्बर 4-17 सत्रसम्म आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ साफले हिजो ड्र सार्वजनिक गर्यो. दक्षिण एसियाबाट 7 मध्ये 6 टीम मात्र ड्रमा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्रमा समावेश गरिएको छैन. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन. तर प्रतियोगिता शुरू हुनु अघि फिफाको निलम्बन कुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ. नेपालले साफ खेल्नका लागि सेप्टेम्बर 1 सम्म निलम्बन फुकुवा भइसक्नुपर्नेछ. अन्यथा यस पटक साफमा 6 टोलीले मात्र खेल्नेछन्. शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्. भारत, मालदिव्स र पाकिस्तान समूह बीमा छन्. छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध जनाएका छन्. गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुद स्थान बनाएको थियो. तर 15 जूनसम्म एसियाडमा नेपाली खेलाड़ी दर्ता गरिसक्नुपर्नेमा सरकारले ई स्पोर्ट्सका खेलाड़ीलाई दर्ता नै नगरेको पाइएको छ. भूटान फुटबल फेडरेशनले महिलासँगै पुरूष लीग पनि सँगै आयोजना गरिरहेको छ. भूटानको लीगमा पनि 4 खेलाड़ीहरू खेलिरहेका छन्. घरेलु लीग ठप्प हुँदा विदेशी लीग खेल्नको लागि नेपाली खेलाड़ीहरू बाध्य भएका छन्.
0: दलित समुदायमाथिको अधिकार र कार्यान्वयनका लागि सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्ने विषय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब दलित अधिकार र कार्यान्वयनका कुरा. दलित समुदायमाथिको विभेद अन्त्यका लागि सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेदेखि दलित समुदायसँग माफी पनि संसदबाट सत्तारूढ दलले मागिसकेको छ. विभेद अन्त्यका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले सांसद पार्वती विकसँग कुराकानी गरेका छौं.
4: शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन, शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो. त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौं भन्ने छ. विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो. त्यसले गर्दाखेरि त्यो मध्येका पनि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या. यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्. तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा, होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासकौं भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भन्ने छु मैले. यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न.
5: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी?
4: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सुच्या जस्तो त लाग्छ मलाई, होइन, कार्यक्रम आछ तर बजेटमा अङ्कमा अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले. त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, अरू त खासै केही छैन. अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए, अहिले पनि छन्.
5: चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाईको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीतिक यात्रा. अनि 58 सालमा भूमिगत हुनुभयो. सशस्त्र द्वन्दकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो, होइन. जुन खालको तपाईँको आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि, यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संक्षिप्त रूपमा तपाईँलाई लाग्छ अहिले?
4: भगवान् तपाईँले विगत सम्झाइदिनु भयो, होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि. राजनीतिक सशक्तिकरण मात्र होइन, अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ. त्यो हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन.
5: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ, एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष.
4: राजनीति महत्वपूर्ण विषय हो, होइन. अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो. कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढ़िराखेको छ क्या. यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो.
5: हुन त सांसदले विकास निर्माणको काम होइन, कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो, तर म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
4: संसदले विकास नगरे कसले विकास गर्दो रहेछ भन्छु कि मैले.
5: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू.
4: सरकारको संरचना बनाउने पनि त्यही नीति बनाउने मान्छेले बनाउने होला नि त. सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि. सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला. सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेका हुन्छ क्या.
3: सांसद पार्वती विकसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIM को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: आज र भोलि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने. पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कृतिमानी पुस्ता. सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ.
3: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा हुने. कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा. एमालेका 3 मुख्यमन्त्रीमा सहमति.
6: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने. ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चार.
3: मध्य पूर्वको द्वन्द अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह. ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा प्रतिकार गर्ने इरानको चेतावनी. रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण.
6: र साप च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक. नेपालको सहभागिता अन्यलमा. एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्टका खेलाड़ीको माग.
7: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सांसद र मन्त्री जो कतिपय अवस्थामा आफ्नो अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्। उनीहरूबाट अपेक्षा गरिएको भन्दा फरक खालको अभिव्यक्ति भाषण आउने गरेको विषयमा यसमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा मञ्च जस्तो देखाइएको छ र मञ्चको अगाडिपट्टि एउटा कालो कपड़ा लगाएका व्यक्ति हात उठाएर भाषण गरिराखेका छन् र भाषण गर्दै भनेका छन् भाँच दिन्छु हान दिन्छु जाग दिन्छु। अनि त्यही नजिकै रहेका प्रहरी तर्फबाट एकजनाले लट्ठी उठाउन खोजेको जस्तो देखिन्छ र ती लट्ठी उठाएका व्यक्तिलाई तान्दै गरेका छन्। पछाडिबाट अर्को प्रहरी अधिकारीले केही भन्दैछन्। तल यस्तो लेखिएको छ, ए पखपक पहिला एक फेरा राम्ररी हेर, भोलि सुन्दा लाठी होइन सलाम ठोक्नु पर्ने खालको मान्छे जस्तो पो छ त।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
1: हेलो हेलो 1 2 3 चेक
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू
0: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
0: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556493495।
6: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
7: खेतमा पानी जमाइ राख्ने
6: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
7: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल. राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं. 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँहरूसँग गर्नेछौँ. र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz, रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz, इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निरकण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ. भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं. कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्. म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु. आजको तिथिमिति अनि पञ्चाङ्गबाट

समिति 2083 साल साउन महिनाको आज 17 गते तदनुसार इसेसन 2026 अगस्त 2 तारिक सक सम्वत्सर 1948 नेपाल समुद्र 1146 दिल्लागा रुद्र नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज आइतबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ आज चतुर्थी तिथि रहेको छ। नक्षत्रमा रहेको छ पूर्व भाद्रपद नक्षत्र। योगमा रहेको छ अतिगण्ड योग रहेको छ। करणमा रहेको छ बवाहकरण रहेको छ। चन्द्रमा कुम्भ राशिमा श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा आनन्दादि योगमा आज चर योग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 5:28 भयो भने सन्ध सूर्यास्त 6:51 हुनेछ र आजको दिनमान घडी 13:23 रहनेछ। दिन विशेष आज पञ्चक भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज पञ्चक रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, आजको लाभ समय, आजको काल समय, यानि कि राहुकाल समय कति बजेदेखि कति बजेसम्म रहन्छ त भन्ने विषयमा चर्चा गरौं। आजको अशुभ समय यानि कि काल बेला आजको दिउँसो 12:09:58 दिउँसोको 1:50:36 आज काल बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:48:43 बिहानको 10:29:20 आज लाभ बेला रहनेछ। विशेष गरी आजको शुभ बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 1:50:36 दिउँसोको 3:31:13 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ ग्रह गोचर। अब हामी ग्रह गोचरतर्फ लागौं। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएका छन् आज, अनि अहिले यतिखेर जन्मिएका नानी बाबुहरूको राम राशिहरू के आउँछ होला भन्ने विषयतर्फ पनि लागौं। सूर्य आज कर्कट राशिमा, विशेष गरी चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको दोस्रो चरण नाम आउँछ शोभट, शोभाखर, शोभानाथ, यस्तै खालको नाम आउँछ। आदि नानी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरायौं र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषारी बारा राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन विशेष गरी मेहनत गर्दा आमदामीका स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्दै जानेछ। आमदामी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्न सकिन्छ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसपट वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन लगनशीलताले विशेष उपलब्धि दिलाउन सक्छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। काम सम्पादन नभए पनि दिगो योजना बन्दै जानेछन्। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिन्छ। मेहनत गर्दा उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। आठले कीर्तिमानी दिलाउँदैछन्। परोपकारी काममा पनि प्रवृत्त हुने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन केही विवादास्पद काम गर्नु परे पनि धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुने जाँदैछन्। आफ्नो क्षेत्रको नेतृत्व हात लागि हुनेछ। परोपकारी कामले नामदाम इनाम प्रतिष्ठा दिलाउँदैछन्। दिउँसोदेखि स्थिति सबल बन्दै जानेछन्। व्यवसायमा मनका फाइदा हुनेछ। काममा बाधा हट्दै जानेछन्। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिस्थिति वश अरूका लागि समय जुट्नु पर्ला। समय खर्च गर्नु पर्ला। व्यवहार अलिक बिग्रिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछन् भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम दुखा देखा प्रभाव जुमाउन सकिन्छ। अवसरवादीहरू पछि हट्दै जानेछन् भने सहयोगीहरू भेला पर्दै जानेछन्। समुदायको हितमा राम्रो काम गर्न पनि सकिने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन विशेष गरी प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। विशेष काम गर्न बिहानको समय बढी लाभदायक रहनेछ। साथीभाइ जुट्नाले परिस्थिति अलु अनुकूल रहनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि लोकात्राका लागि फजिल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। धेरै श्रम परे पनि प्रतिफल कमै मात्रामा हुनेछ। व्यापार व्यवसायमा नोक्सानी बढ्न सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बन्द जानेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। अलि सजग रहनु पर्ला। बुद्धिको उपयोगले काम बढाउन सकिन्छ। मध्याहपछि व्यापार बढ्नुको साथै व्यापार व्यवसायमा लाभ हुनेछ। आय आर्जन नयाँ स्रोत फेला पर्दै जानेछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने आकर्षण उपहारले पनि उत्साह जगाउने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। प्रियजनसँग निकटता बढ्नेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पढाइमा गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्दै जानेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछन्। विशेष काम गरेर राम्रो उपलब्धि हात पार्न पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक
0: राशि हुनेहरूका लागि आजको दिन हतारमा निर्णय लिने बानी अप्ठ्यारो पार्ने हुँदा अलि सजग रहनु पर्ला। प्रक्रिया नमिलेर काम देखाउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्दैछ। टाढिएका आफन्त नजिकिन सक्छन्। मध्याहदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरेको नतिजा पनि सफल रहनेछ। मेहनत गर्दा लक्ष्य प्राप्त हुने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले बिहानको समय लाभदायक रहनेछ। उद्योग र व्यापारमा फाइदै फाइदा हुनेछ। अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्दै जानेछन्। पहिले दिएको वचनले अवसर पार्न सक्छ। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मध्याहदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानी पछि परिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन महत्वपूर्ण काम बिहानै गर्नु राम्रो देखिएको छ। आँट गर्दा दिगो काममा हात हाल्न सकिन्छ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याहदेखि आफ्नो सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्नो प्रतिफलमाथि अरूले दावी गर्नेछन्। हटले अप्ठ्यारो पार्न सक्छ। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ने पनि हुन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बढाउन सकिन्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। मध्याहदेखि नयाँ काम प्रारम्भ हुन जानेछन्। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउने खालको योग पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्चिलो कामले अर्थ हटाउन सक्ने योग देखिया छ। तैपनि पछिको लागि काम गर्ने समय रहेको छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्नाले आश मारेको काम पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर नियमित काममा अरूको भर पर्दा समस्या आउला। आगन्तुकले अलमल ल्याउन सक्ने योग राशि मिल्लाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विश्राम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेछौँ आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई पनि स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो गुरुबा,
0: राधे राधे। कहाँबाट बोल्दै हुनुहुन्छ?
1: हजुर, म गोर्खाबाट हो गुरुबा।
0: गोर्खा जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: मेरो नाम रूपा हो, अनि म बाबुको लागि हेराउनु थियो, त्यही भएर अस्ति फोन गरेको, लाग्दै लागेन। पछि फोन गर्ने भनेको फेरि 12 बजे पछि हजुरले उठाउनु भएन।
0: ए, कतै गएको थिएँ कि म 12 बजेतिर त?
1: अस्तिलाई हेराउने छ भन्नुभएको थियो हजुरले।
0: हजुर हजुर हजुर।
1: अनि के अरे टिकट काटेर हेर्नुपर्छ भन्थ्यो, अनि मैले यो बाटो के अरे स्योर हुन्छुन, अनि अर्को नम्बरबाट गर्छु, अनि पैसा आउँछ बुवा भन्नु लागेको, अनि तपाईँले फोनै उठाउनु भएन कि यो बाटो, अनि फेरि मैले पछि गर्न के अरे झ्याउ भयो, तपाईँले झ्याउन्छ भनेर, अनि फेरि आज गरेको ट्याक्कै लाग्यो।
0: हजुर ठिक छ, आज गर्नु भएको छ। आज त टिकट काट्नु परेको छैन नि अहिले हेराउनु त?
1: 3-4 वर्ष भयो, बल्ल बल्ल आज चाहिँ फोन लाग्यो यो बिहानको प्रोग्राममा।
0: त्यही त नि, अहिले हेराउनको लागि टिकटहरू काट्ने काहीँ शुल्कहरू तिर्नु भएको छ कि छैन अहिले?
1: छैन छैन, त्यो दिन पनि फोनै नलाग्ने, अनि तपाईँले 10 बजे पछि गर्नुपर्छ टिकट काट्नुपर्छ भन्थ्यो, बरु नलाग्ने भन्दा टिकटै काटेर भन्ने हेराउँछु भनेर।
0: दिउँसो हेराउनु पर्यो भने चाहिँ टिकट काटेर पालोमा बस्नुपर्छ, अहिले चाहिँ टिकट काट्नु पर्दैन है? ल भन्नुहोस् त, जन्ममिति छोराको कति हो?
1: बाबुको 2064 छ।
0: 2064
1: पुस 23 गते सोमबार बिहानको 10 बाट 11 बजेको बिचमा, 10 र 11 को बिचमा हो गुरुबा।
0: हजुर बिहानको हो?
1: हजुर हजुर, बिहानको 10 बजेबाट 11 बजे र 10 को बिचमा।
0: ल सुन्नुहोस् है, ध्यान दिएर है। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2064 साल पौष कृष्ण पक्षको सोमबार चतुर्दशी तिथिमा जन्म धनु राशि। सुन्नुहोस् है, यता ध्यान दिनु है। धनु राशि पर्छ, मूलको तेस्रो पाउ पर्या छ, धन पिर्ने मूल हो यो। धन पिर्ने मूल परेको छ, आदिनाली राक्षस गर्न परेको छ, छिटो रिसाउँदो रहेछ क्या केटा, हो कि होइन?
1: एकदमै हो नि गुरुबा, जे हो नि एकछिन रिसाउँछ, अनि त्यसपछि एकछिनमै रिसाएर आउँछ त्यो।
0: हजुर, एकदम झनक्का रिसाउने बानी छ, अलि एकर एकरो स्वभावको बानी देखिन्छ। बार शुक्रबार चाहिँ नराम्रो हुन्छ, घातक बार शुक्रबार, नम्बरमा 9 नम्बर नराम्रो, राशि कर्कट राशि नराम्रो, तिथि तृतीया अष्टमी त्रयोदशी भन्ने नराम्रो है।
1: हजुर हजुर,
0: कुण्डली राम्रा छन्, पछि विवाहमा दाम्पत्यमा अलिकति बाधा छ। बाबुको एकदमै राम्रो कुण्डली, सरकारी जागिर खाने ग्रह राम्रो देखिन्छ, यहाँबाट हेर्दाखेरि विदेश यात्राहरू पनि राम्रो देखिन्छ, पढाइ पनि राम्रो हो, पढ्न साह्रै अल्छी गर्ने रहेछ क्या,
1: छोडी सके नि पहिला पढाइ नि के अरे त्यस्तै त्यस्तै भयो, बिरामी भएर हो त्यस्तै कारणले गर्दाखेरि पढ्नै मानेन, अनि होस्टेल जान्ने धेरै नै लगायो, अनि त्यसपछि बल्ल फेरि अलिअलि पढ्ने सुरु भएको थियो, फेरि त्यस्तै भएर पढाइ चाहिँ बिचमै छोड्यो नि।
0: अब अहिलेलाई चाहिँ नागदोष परेको छ बाबुलाई।
1: हजुर,
0: नागदोषको रत्न कवच त आउँछ हामीसँग।
1: हजुर हजुर,
0: नागदोषको रत्न कवच अर्डर गरेर मगाउनुहोस्, अनि छोरालाई चाहिँ नागदोषको रत्न कवच धारण गराइदिनुहोस्, त्यसपछि उसले भनेका कामहरू सफल हुँदै जाने, राम्रो हुँदै जाने, समस्याहरू कम हुने, बाधा रोकावटहरू कम आउने चाहिँ दशाहरू पर्छ बाबुको। अहिले बाबुलाई सङ्कटा भन्ने ग्रह चलेको छ, 24 वर्षसम्म ग्रह राम्रो छैन, 24 वर्षपछि बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ। तर नागदोष परेको छ, नागदोषको रत्न कवच लाउनु भयो भने पढाइ राम्रो, स्वास्थ्य राम्रो, विवाहबारी असाध्य राम्रो, नभए पहिलो घरबार दाम्पत्य बिग्रिने, प्रेम गर्ने लभ गरेर विवाहबारी गर्ने दशाहरू पनि पर्छ। त्यस्तो विवाहबारी भयो भने घरबार दाम्पत्यमा समस्या आउने, बाधा आउने, रोकावटहरू हुने, सम्बन्धहरू टिकाउ नरहने है, त्यस्तो हुन्छ बाबुको लागि चाहिँ। अरू त त्यस्तो नराम्रो देखिँदिन म, ठिकै छ, राम्रै छ है।
1: ए यो मूल दोष भनेको चाहिँ के गरेर हटाउँछ त गुरुबा?
0: मूलको शान्ति गर्नुपर्छ, मूल नक्षत्र पारेर अनि यो मूलको शान्ति गर्नुपर्छ। यो धन पिर्ने मूल हो, धन कमाई कम खर्च धेरै हुने मूल हो क्या। यो चाहिँ
1: खर्च त एकदमै धेरै, उसले खर्च उसले भनेको कुरो चाहिँ चाहिन्छ चाहिन्छ। अहिले नि गाडी सिक्ने भनेर चितवनमा एक महिना समय राखेर गाडी सिक्यो, लासेमा गाडी हो फेरि त्यो ऊ भयो, गाडी सिक्ने भनेर बस्यो, त्यही खर्च, काठमाडौँ गयो खर्च, अब जहाँ गयो नि पैसा, उसले भन्ने बेलामा चाहिँ पैसा चाहिँ चाहिन्छ चाहिन्छ कि उसलाई। अनि पैसा चाहिँ यसो फुरमा धेरै भन्दा पनि के गर्छ गर्छ, लगेपछि पैसा त फर्केरै आउँदैन कि उसँग गएपछि, अनि पैसा चाहिँ धेरै खर्च गर्नुहुन्छ।
0: अनि गर्नु तपाईँले अरू केही पनि नगर्नु,
1: एउटा
0: रत्न कवच पाउँछ हामीसँग, त्यसैलाई पनि तपाईँ दिउँसो 10 बजेपछि फोन गर्नु मलाई यही नम्बरमा, अनि त्यसपछि तपाईँ रत्न कवच अर्डर गर्नुभयो भने म बनाएर पठाइदिन्छु, बाबुलाई लगाइदिनु, राम्रो हुन्छ, पैसा खर्च गर्दैन, उसले भनेको काम कार्य सफल हुन्छ। नभए कालो सर्पयोगले चाहिँ, बाबुलाई कालो सर्पयोग परेको छ, यो कालो सर्पयोगले चाहिँ हरेक कुरामा रोकावट मात्रै आउँछ, बाधा मात्रै आउँछ, कुनै पनि काम सफल हुन दिँदैन।
1: अनि त्यो रत्न कवच लगाएपछि चाहिँ त्यो कालो सर्पयोगहरू अनि उसको ग्रहहरू शान्त हुँदै जान्छ कि कस्तो हुन्छ?
0: रत्न कवच लगाएपछि ग्रह शान्त हुन्छ, कालो सर्पयोगको दोष लाग्दैन, अनि त्यसपछि नागको पूजाहरू गर्ने, नाग पञ्चमीको बेलामा वर्षमा एक फेर आउँछ, नाग पञ्चमीको बेलामा नागको पूजा गर्ने, विवाह पञ्चमीको बेलामा नागको पूजा गर्ने, श्री पञ्चमी भन्छन् सरस्वती पूजाको बेलामा नागको पूजाहरू गर्ने होइन, हो त्यस्तो गर्नुपर्छ। शिवको मन्दिरमा जाने, बेलपत्र, सेतो पहेँलो फुल अनि त्यसपछि चामल लगाएर चाहिँ शिवजीलाई चढाइदिने, अक्षताहरू सेता अक्षताहरू है गर्नुपर्छ, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्। ग्रह राम्रा छन्, ग्रह बलिया छन्, बाबुका नराम्रा ग्रह होइन, तर ग्रहले अहिले साथ र सपोर्ट नगरेको हो, त्यसका लागि चाहिँ रत्न कवच लगाउनु भयो भने सधैँभरिको लागि राम्रो हुन्छ, चिन्ता नगर्नु, ठिक छ ग्रहहरू है।
1: हजुर हजुर, अनि त्यो के भन्छ फेरि त्यो फेरि बाबु चाहिँ यस्तो हुँदा त्यो लामा सिकेर अब 2-3 नै गुफा बसिसकेको हो, अनि त्यो रत्न कवच लगाउनलाई मिल्छ कि मिल्दैन होला गुरुबा?
0: जसले लाए पनि मिल्छ, त्यो जसले लाए पनि मिल्छ नि।
1: हो त्यो बुझ्नु, अनि त मैले त धेरै कोसिस गरेँ कि हजुरको फोनै लाग्यो, बाबुकै लागि हेराउने, अब हाम्रो त गर्मेको दिनहरू पनि खानी छैन, अब मम्मी हेरौँ पहिले छिटै बित्यो,
0: हजुर,
1: अनि अब त्यो भए चाहिँ ट्याक्कै हजुरलाई सँगै भेटेर ऊ गर्नु पाए चाहिँ बर्खाबाट हुन्छ कि के हुन्छ, चिनाहरू बनाइदिनुहुन्छ होला भनेको।
0: हुन्छ, चिना बनाउनको लागि पनि तपाईँ दिउँसो फोन गर्नु, म चिना बनाएर पनि पठाइदिउँला क्या तपाईँले है।
1: यस्तो क्या गुरुबा, हाम्रो त के अरे बिस्तारै खर्च हेऱ्यो नि क्या, यो घर तल अलि पहिला चाहिँ तल यो गाउँमा थियो घर, अलिक पैसा त्यति साह्रो खर्च नि हुन्थेन, अहिले चाहिँ नयाँ घर बनाएर बसेपछि चाहिँ पैसा एकदमै खर्च क्या, थोरै खर्चले पनि धेरै पैसा जाने कि के हो, त्यही भएर पटक्कै लक्ष्मी नभएको घर हो कि के हो कि, अनि बनाउने बेला
0: त्यो घर चाहिँ माटो हेर्नुपर्छ, माटो नहेरिकन थाहा हुँदैन।
1: हजुर,
0: तपाईँ चितवनतिर आउनुभयो भने घरको अलिकति अगाडि आँगनको माटो एक हात गहिरो खाल्टो खनेर तलको माटो एक चम्चा जति माटो लिएर आउनु, म त्यसबाट हेरौँला, त्यहाँबाट त्यसरी हेर्न मिल्छ है।
1: हजुर,
0: अरू चाहिँ बाबुको लागि चाहिँ ग्रह बिग्रिएको छ, रत्न कवच पाउँछ हामीसँग, रत्न कपाल लगाइदिनु भयो भने बाबुलाई धेरै कुरामा राम्रो र सहज हुन्छ, चिन्ता नगर्नु न है।
1: त्यो त्यो लगाएपछि चाहिँ त्यो साह्रै उसको हातबाट पैसाहरू धेरै खर्चानी नहुने अलि राम्रै भएर आउँछ गुरुबा।
0: हो हो राम्रै भएर आउँछ।
1: अँ के पैसा त्यसले त ठिकै अनि साथीभाइसँग गएपछि त्यो अर्कालाई माग्ने यस्तो माग लिएर गए भन्यो भने चाहिँ पैसातिर लोल जाउँदा भन्यो भने कोही दिनमा हाम्रो हजुरसँग पैसा अब पैसाहरू बहेर भित्र हुन्छ बहेर लो बाबु जाऊ गएर ल्याऊ भने फोन गरिदियो पहिला भन्छ। अनि उसले साथीभाइसँगै के अरे उडा के अरे खर्च गर्नु छ भने चाहिँ उसले लगेको पैसा लो ख साथीहरूले चाहिँ खाँदा चाहिँ उसले मल्दै नहुने कि यदि माग्न मागेर ल्याऊ भन्ने कुरा चाहिँ हुँदैन नि उसबाट।
0: धनको मूल परेको छ नि त। धन मूल भनेको थिएँ नि मैले सुरुमा अघि तपाईँलाई, धनको मूल परेको छ, पैसा आमदामी गर्दैन, खर्च धेरै गर्छ भनेको थिएँ नि मैले। हो त्यो धनको मूल पर चाहिँ त्यो भएको हो। अरू चिन्ता नगर्नुहोस्, अहिले 10 बजेपछि फोन गर्नुहोस् अनि त्यसपछि सल्लाह गरेर के गर्नुपर्छ गरौँला है त।
1: उसको राशि चाहिँ धनु राशि पर्यो हो गुरुबा?
0: हजुर हो।
1: ल हुन्छ
0: हुन्छ। उहाँले फोन गर्नुभएको थियो गोर्खा जिल्लाबाट, छोराको बारेमा चिन्ता सबैलाई हुन्छ, उहाँलाई पनि असाध्यै चिन्ता भएर फोन गर्नुभएको। उहाँको विषयमा हेराएँ मैले, जे देखियो त्यसको विषयमा जानकारी गराएँ मैले। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा मसँग भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरुजी।
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङ नीलकण्ठबाट।
0: धादिङ नीलकण्ठबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म मेरो नातिनीको बारेमा हेराउन चाहन्छु गुरु।
0: हजुरको शुभ नाम भन्नुहोस् त तपाईँको।
2: मेरो शुभ नाम चाहिँ मिलन शाह हो।
0: मिलन शाह हो। नातिनीको जन्ममिति भन्नुहोस् त कति हो?
2: नातिनीको जन्ममिति 2082 साल 2 महिना 5 गते।
0: 2082 साल 2 महिना जेठ महिना 5 गते। समय पनि भन्नुहोस्।
2: सोमबारको दिउँसो 12:21 जाँदा।
0: दिउँसोको 12:21 जाँदाखेरि जन्म जन्म कुन जिल्ला भयो? धादिङमै हो?
2: होइन, जन्म सुर्खेत जिल्ला।
0: सुर्खेत जिल्ला। ल सुन्नुहोस् है त।
2: हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2082 सालमा जन्म, सोमबारको दिन सप्तमी तिथि पर्दो रहेछ, राशि मकर आएको छ नानीको चाहिँ। नाम आउँदो रहेछ खोम कुमारी, नाम आउँदो रहेछ नरानको खोम कुमारी।
2: हजुर।
0: अनि त्यहाँनिर देवगण परेको छ नानीको, घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी, अनि मङ्गलबार घातक नम्बरमा 11 नम्बर राशिमा चाहिँ वृश्चिक राशि घातक हुन्छ नानीको। माङ्गलिक परेकी छिन्, अलिकति पेटमा समस्या हुन्छ, पेट दुख्ने ओर्ने समस्या देखिन्छ यहाँबाट हेर्दा है। यहाँबाट देखिन्छ ग्रहहरू चाहिँ पढाइ लेखाइ राम्रो हुन्छ, स्वास्थ्यहरू चाहिँ अहिलेको लागि तत्कालको लागि चाहिँ नै स्वास्थ्यमा ठिकै नर्मल देखिन्छ। अब आउने भदौपछि स्वास्थ्य, अब आउने जेठपछि चाहिँ 1 वर्षपछि लगभग भनौँ न, स्वास्थ्यमा अलिकति समस्याहरू हुने, औषधि उपचार गर्नुपर्ने हुन्छ। दशाको शान्ति अब आउने जेठ महिनामा दशाको शान्ति गराउनुपर्छ। नानीको लागि उत्तम मानिन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन। सरकारी क्षेत्र असाध्यै राम्रो देखिन्छ। देवगणमा जन्म भएको छ, मन हृदय कमलो कोमल बन्छ नानीको चाहिँ यहाँबाट हेर्दाखेरि। सरकारी क्षेत्र राम्रो, विदेश यात्राहरू पनि मध्यम छ नानीको लागि। कुण्डली राम्रो छ नराम्रो छैन? अब यिनको आमा, यिनको मम्मी चाहिँ अलिकति कडा कडा स्वभाव कि अलिक छुची छुची स्वभाव कि देखिन्छ यहाँबाट हेर्दा। हजुर, उहाँलाई चाहिँ अलिकति कम गर्नुपर्छ, रिसाउनु हुँदैन, अलिक छिटो रिसाउने स्वभावकी हुनुहुन्छ है, कम रिसाउने भन्नुहोस्, सम्झाउनु सम्झाउनुहोस्। अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रह राम्रै छ है।
2: मेरो एउटा सानो जिज्ञासा।
0: हजुर।
2: त्यो नानी अहिले करिब करिब 1 हप्तादेखि पहिलाबाट चाहिँ यो राति, जब राति हुन्छ अनि चिच्याउने कराउने रुने गर्छ, त्यो चाहिँ के कारण
0: यस्तो छ? त्यो चाहिँ नाग दोष परेको छ। सपनामा सर्पहरू देखिन्छ, सर्पले लखेटेको, सर्पले टोक्न आँटेको होइन, अनि ठुला ठुला झरनाहरूबाट लडेको खसेको देखिन्छ, अनि त्यो भएर त्यस्तो समस्या भएको हो होइन। अब त्यसोलाई चाहिँ झारफुक गरेर फुकफाक पारेर हुँदैन, त्यो चाहिँ त्यसोलाई चाहिँ रत्न कवच पाउँछ। त्यो रत्न कवच चाहिँ सिरानीमा नानी सुत्ने सिरानी मुनि राखिदिनु भयो भने त्यता सपना आउँदैन, अनि त्यसपछि राति मजाले सुत्ने, रुने कराउने नगर्ने राति आनन्द सुत्ने चाहिँ हुन्छ। त्यो रत्न कवच पाउँछ हामीसँग, त्यो लगाइदिनु पनि सक्नुहुन्छ, सिरानी मुनि राखिदिनु सक्नुहुन्छ। अहिले तयारी गर्नुभयो भने सधैँभरिको लागि त्यो चाहिँ चाहिने कुरा हो है। अब विवाहबारीका कुरा गर्ने बेला भएको छैन अहिले, पढाइको सिलसिला गर्ने बेला भएको छैन अहिले, सानै छिन् बल्ल त जन्मेकी छिन् होइन। त्यही भएर चिन्ता नगर्नु, रत्न कवच चाहिँ बनाएर राखिदिनु भयो भने ठुलो हुँदाखेरि पनि काम गर्छ है।
2: हजुर, यो रत्न कवचको लागि चाहिँ के कसरी के
0: रत्न यस्तो छ, रत्न कवचको लागि चाहिँ तपाईँ 10 बजेपछि फोन गर्नु मलाई यही नम्बरमा, तपाईँलाई म उपलब्ध गराउँला, पठाइदिउँला यहाँबाट बनाएर। कुरियरबाट त आइहाल्छ सामान त, चिन्ता नगर्नु ठिक छ।
2: हजुर, 10 बजेपछि भन्नुभयो।
0: हजुर हजुर,
2: ए हस् हस् म नानुलाई भनेर हजुरलाई चाहिँ अनि कल गर्न भन्छु, अनि उसले भन्छ है,
0: हुन्छ
2: उसले यो सबै कुराहरू।
0: हस् हस् नारायण, उहाँले फोन गर्नुभएको थियो आफ्नो नातिनीको विषयमा हेर्नको लागि फोन गर्नुभएको। उहाँले तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडाको बोल्दै हुनुहुन्छ। हजुर हजुर, नमस्ते, काँडाको बोल्दै हुनुहुन्छ।
3: जय जय श्रीमन्नारायण गुरु, म धादिङबाट।
0: जय जय श्रीमन्नारायण। हजुर, धादिङबाट हजुरको शुभ नाम।
3: जयराम गुरु,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मैले अघि बुहारी बिताउन हेरौँ भन्ने गुरु।
0: हजुर, जन्ममिति भन्नुहोस् त, नानीको कति हो बुहारी नानीको?
3: नानीको जन्ममिति 2051 साल
0: 51
3: आषाढ 28 गते मङ्गलबार,
0: असारको 28 गते मङ्गलबार
3: बेलुका 9:22 गुरु।
0: बेलुका 9:22 हो
3: हजुर।
0: जन्म कुन जिल्ला हो नानीको? हजुर ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयमा श्रीमती रामानुजायमा 2051 असार शुक्ल पक्षको मङ्गलबार चौथी तिथिमा जन्म, राशि सिंह राशि, मघाको चौथो चरण, नाम आउँछ नानीको मेबाट नाम आएको छ मेगा लक्ष्मी मेगा कला होइन, यस्तो नाम आउँछ। अन्तिनाली राक्षस गण परेको छ नानीको, घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, अलिक कडा स्वभावकी हुन्छन्। श्रीमान श्रीमतीको दाम्पत्यमा अलिकति बाधा आउने ग्रह छ, अनि गुरु चन्दन योग परेको छ, सन्तानलाई यसले हानि गराउँछ नानीको लागि चाहिँ। फलाम सम्बन्धीको काम कारोबार राम्रो, विदेश असाध्यै राम्रो हुन्छ विदेश यात्राहरू, सरकारी क्षेत्र पनि असाध्यै राम्रो हुन्छ नानीको लागि चाहिँ है। अलिक कडा कडा स्वभावकी छिन्, अलिक कम कडा हुनु पर्यो, अलिक घसिलो फसिलो हुनु पर्यो भन्नु पर्यो है
3: नानीको।
0: त्यो कसैको कस्तो व्यवहार, कसैको कस्तो व्यवहार, यस्तै हो होइन। राशि पनि कडा राशि भयो नानीको होइन, अनि ग्रह पनि कडा ग्रह छ, बुढाबुढीको ग्रहमा अलिकति बाधा आउन सक्छ, अलिकति विशेष ख्याल गर्नुपर्छ भन्नु होला।
3: यो उनको छोरो पनि जन्मदिन थियो,
0: छोराको त हेर्न मिल्दैन अहिले उहाँको नामबाट।
3: नाइ नाइ, उसको गरा मिल्यो कि मिलेन भन्ने हो।
0: ए, तपाईँको छोराको भन्नुभएको?
3: हजुर, उहाँ छोरा।
0: ए, तपाईँको छोराको श्रीमानको, ल भन्नु त, छोराको जन्ममिति कति हो?
3: 43 आश्विन
0: 2043 साल 8 को महिना भनेको मङ्सिरको महिना 3 गते
3: आश्विन
0: भन्नुभएको हो। हजुर
3: हजुर,
0: अनि 15 गते हो,
3: 15 गते बुधबार बिहानको सातदेखि 8 बजे भित्र आउँछु।
0: जन्म कहाँ भएको हो?
3: जन्म बाबु पनि धालिने हो।
0: ल सुन्नुहोस् है, जन्म भन्छ अब हेर्छ है त कतिको मेल खा रहेछ के रहेछ थाहा भइहाल्छ। बाबुको जन्मबार बुधबार हो नि?
3: बुधबार हो गुरु।
0: हजुर, बुधबार जन्म, नारी दोष पर्यो बाबुलाई, बाबु नानी दुबैलाई नारी दोष। बाबुको पनि राशि त्यही हो, सिंह राशि नै हो।
3: हजुर,
0: अनि नारी दोष परेको छ। नारी दोष परेपछि विवाहमा दाम्पत्यमा बाधा हुन्छ होइन? यो नारी दोषको रत्न पाउँछ हामीसँग, रत्न कवच यो लाउनु पर्छ यी दुवैजनाले। नभए यी दुवैजना ग्रह कडा छ, दुवैजना कडा कडा स्वभावको ग्रहहरू देखिन्छ। यिनीहरूको प्रेम विवाह हुने ग्रह परेको, तपाईँको छोरा बाबुको दुई विवाह, दुई घरबार, पहिलो घरबार दाम्पत्यमा असफल, बाधा आउने ग्रह परेको। हाम्रो नानी पनि माङ्गलिक, बाबु पनि माङ्गलिक परेको, चौथो माङ्गलिक परेको देखियो होइन? त्यो भएर नानीको बाबुको ग्रह दशाहरू चाहिँ अलिकति मेल नखाएको भन्ने चाहिँ देखिन्छ। यो नारी दोष पर्यो भने अत्यन्तै पीडादायक जीवन हुन्छ, त्यति राम्रो हुँदैन। सम्बन्धहरूमा खटपट खटपट खटपट भइराख्ने ग्रहहरू, कुरा विचारहरू नमिल्दिने होइन, यो समस्या चाहिँ आउँछ। विवाह गरेको केही समयमा यो समस्या आउन सक्छ। नानीको गुरु चाण्डाल योग परेको देखिन्छ, बाबुको चाहिँ नागदोष र सूर्य ग्रहणको योग परेको छ। नानीले एकादशीको व्रत बस्नुपर्छ, बाबुले आइतबारको दिन नुन खानु हुँदैन, नाग देवताको पूजा आजा गर्नुपर्छ। यी दुवैलाई विदेश असाध्यै राम्रो छ, यिनीहरू त नेपालमा बस्दैन, विदेश जाने ग्रह छ नि त। फेरि विदेश दुवै विदेश जाने ग्रहहरू परेको छ। यी दुईटा ग्रह अलि मेल खाएन के बुवा, बुझ्नुभयो? ग्रहहरू दशाहरू अलिकति पावर पावर एउटै एउटै खालको भए, न झुक्ने खालको ग्रह भए, न बुहारी झुक्ने न छोरा झुक्ने,
3: एकदम सही हो गुरु, त्यो एकदम मिलेको गुरु, त्यो विषय
0: समस्याको समाधान भनेको चाहिँ रत्न कवच लाउनु पर्छ दुवैजनाले। बाबुको चाहिँ कपडामा राखिदिने, बुहारीलाई चाहिँ घाँटीमा लगाइदिने, अथवा औँलामा औठी बनाएर लगाए पनि हुन्छ। त्यो काम तुरुन्तै गर्नुपर्छ है। अब त्यसको लागि चाहिँ हामीसँग सम्पर्क गर्नुहोस् तपाईँले दिउँसो, न बुहारीलाई लिएर आउनुहोस् होइन, छोराको कपडा पनि लिएर आउनुहोस्, त्यसलाई त्यो तयार गरेर गरौँला। यो गरिहाल्नुहोस्, बाबु नानीहरूलाई गरिदिनुहोस्, नभए यसले सम्बन्ध बिग्रिएर फेरि सम्बन्ध जोडिएको सम्बन्ध त्यति धेरै राम्रो हुँदैन, टिकाउ हुन नहुन सक्छ क्या है। राम्रो छैन, अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा ठिक छ, राम्रै छ, त्यस्तो कुराहरू देखिँदैन यहाँबाट हेर्दा है।
3: छोराछोरीसँग
0: सम्बन्ध बुहारीलाई चाहिँ ग्रह अलिकति राम्रो देखिन सन्तानलाई होइन, छोराको लागि ठिक छ, ग्रहहरू त्यस्तो नराम्रो छैन। नानीको लागि चाहिँ अलिकति ग्रहहरू बिग्रिएको छ। अब यसको चाहिँ नारी दोष परेपछि धेरै कुरामा समस्या हुन्छ। तपाईँले पात्रमा पनि हेर्नुहोस्, कति गुरुहरूलाई सोध्नुहोस्, नारी दोष पर्यो भने विवाह गर्न हुन्छ हुँदैन के हो भन्ने सोध्नु भन्नुभयो, हुँदैन विवाह गर्नु। नारी दोष पर्यो भने बर्बाद हुन्छ, कुनै एउटालाई नोक्सान गराउँछ, हानि गराउँछ भन्ने कुराहरू हुन्छ क्या, त्यो एकदम ख्याल गर्नु। अरू जस्तो नराम्रो छैन, ठिक छ, चिन्ता नगर्नु छ है त।
3: हजुर हजुर, राखेको घरमा चाहिँ नारायण पूजा लगाएर लगाएर

0: गर्नुहुन्छ है त।
1: हुन्छ,
0: फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। नारायण, उहाँले फोन गर्नुभएको थियो आफ्नो बुहारीको र छोराको ग्रह कतिको मेल खान्छ, मिल्छ मिल्दैन, के गर्छ भनेर चाहिँ फोन गर्नुभएको थियो। उहाँले चाहिँ जानकारी पनि गराइसके मैले। तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। तपाईँलाई पनि आफ्नो श्रीमान र श्रीमतीको बारेमा अथवा प्रेम र प्रेमिकाको बीचमा सम्बन्ध हाम्रो कस्तो होला, मिल्छ कि मिल्दैन होला विवाह गर्न भन्ने मनमा लाग्छ भने तपाईँले मेसेन्जर मेसेज गर्नुहोला। हाम्रो फेसबुक आइडीको नाम छ प्रेम प्रसाद सुवेदी भन्ने छ, अङ्ग्रेजीमा लेखाएको छ है, प्रेम प्रसाद सुवेदी भन्ने छ। प्रोफाइल फोटो चाहिँ हातको हत्केलामा जङ्गलमा पाउने जुन थाकल हुन्छ नि, हो त्यो थाकल राखेको छ, त्यो हेर्नुहोला। नभए हाम्रो 98451-75223 नम्बरमा वाट्सएप छ, जुन चाहिँ कार्यक्रममा दुईटा नम्बर छ, त्यसमा मध्येमा जुन चाहिँ नमस्तेको सिम छ नि, हो त्यो सिममा चाहिँ हाम्रो वाट्सएप पनि छ। हो त वाट्सएपमा लेखेर पठाउनुहोस् तपाईँहरू दुवैजनाको साल महिना गते र समय है, एकदम ख्याल गर्नुहोला। समय लेखेर पठाउँदा बिहान हो कि दिउँसो हो कि बेलुका हो कि, लेखेर प्रष्ट रूपमा लेखेर पठाउनु भयो भने म तपाईँको हेराइदिन्छु। पैसा लाग्दैन फेरि हेराउनको लागि, नि शुल्क है, शुल्क लाग्दैन। कसै पनि कसैले पैसा शुल्क नतिर्नु होला। दिउँसो ग्रहदशा र भाग्य हेराउनु पर्यो भने टिकट काट्ने पालामा बस्नुपर्छ, अरू सम्पूर्ण जानकारीको लागि चाहिँ टिकट काट्नु पर्दैन, पालामा बस्नु पर्दैन। ट्याक्क तपाईँ लेखेर पठाउनुहोस्, मेरो समय मिलाएर म तपाईँलाई रिप्लाई पक्का पनि गर्नेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विषमता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै पूर्वी चितवनमा रहेको रिलेसन एफएम, इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं।

0: आजको सहकारी दर्पण चन्द्र सूर्य ब्रान्डको विशाल भरतपुर महानगरपालिका 29 स्थित रेजेन्टा होटलको हलमा मध्य असारको बिहानी स्टेजमा लहरे बसेका सबैले विशालको पोखो खोल्नुभयो। स्टेजकै वरपर विशालका ठूला ठूला मस्कटहरू कार्टुन पनि दुवै साइडमा सजाइएको थियो। तल फ्लोर पनि समूहका पोसाकमा सजिएका धेरै महिला सहित विभिन्न महानुभावहरू पनि लहरे बस्नु भएको थियो। कार्यक्रममा आवाज गुन्जियो। अब हामी चन्द्र सूर्य ब्रान्डको बेसारको शुभारम्भ गर्दैछौ। 1, 2, 3 भन्दै म्युजिक बज्छ, म्युजिक सँगै तालीको गडगडावट परर बज्छ।
1: Four, three, two, one.

दृश्य हो सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाको चन्द्र सूर्य ब्रान्डको बेसार सार्वजनिक समारोहको। यही असार 16 गते बिहान चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 29 भतेरी स्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले चन्द्र सूर्य ब्रान्डको बेसार सार्वजनिक गर्यो, जसको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया रहनु भएको थियो। जसमा विशिष्ट अतिथिमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल रहनु भएको थियो।

0: फर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डाक्टर तीर्थराज रेग्मी लगायत विभिन्न महानुभावहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। सो क्रममा चन्द्र सूर्य ब्रान्डको बेसार सार्वजनिक सँगै बेसार प्रशोधन केन्द्रको समेत मुख्यमन्त्रीले उद्घाटन गर्नुभयो। उद्घाटन सँगै मन्तव्य दिने क्रममा मुख्यमन्त्री इन्द्र बहादुर बानियाले महिलाको नेतृत्वमा सञ्चालित सहकारीहरूले उद्यमशीलता र मूल्य अभिवृद्धि मार्फत स्थानीय अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याइरहेकोले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममै महिलाद्वारा सञ्चालित यस खालका उद्योगलाई अनुदान दिने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो। उहाँले बेसार अदुवा प्याज र लसुन खेतीको प्रबन्धनमा प्रदेश सरकार लागेकाले सफल महिला उद्यमी सहकारी पनि प्रदेशको कार्यक्रमबाट लाभान्वित हुने स्पष्ट पार्नुभयो। सरकारले गर्नुपर्ने काम महिला सहकारीले गरेको भन्दै मुख्यमन्त्रीले बधाई समेत दिनुभयो। सुनौ मुख्यमन्त्रीको भनाई।
1: तपाईँको चाहिँ के छ भने शरीरको रक्षक एउटा चाहिँ एन्टी तपाईँको चाहिँ के अरे एउटा चाहिँ के अरे तपाईँको औषधिको रूपमा पनि यसले काम गर्छ र अहिले बागमती प्रदेश सरकारले पनि यसको लागि विशेष गरी उत्पादनमा आधारित यो अनुदान दिने भन्ने कुरा छ। यसलाई अब तपाईँहरूले त के पनि गरिसक्नुभयो भने अब उद्योग पनि राख्नुभयो, उत्पादन पनि गर्नुभयो, उत्पादन गर्ने क्षेत्रका चाहिँ जो किसान छ किसानलाई कमसे कम बिचौलियाको कुनै किसिमको प्रभाव नपर्ने गरी सिधै यो चाहिँ के छ भने सफल सामाजिक उद्यमी चाहिँ महिला सहकारीले जसरी एउटा खरिद गरेर अहिले लगभग 6500 किलो भनेपछि 6 क्विन्टल 500 केजी उत्पादन गर्नुभएको यो अहिले चाहिँ लगभग यो हाम्रो चाहिँ बेसार चाहिँ उद्योगले यसलाई चाहिँ संकलन गरेर प्रशोधन गरेर ब्रान्डिङ गरेर बजारीकरण गर्न जुन तपाईँहरूले गर्नुभएको छ यसको लागि बागमती प्रदेश सरकारले हामीले राखेको नीति र अहिलेको बजेटले तपाईँहरूलाई छोएको छ। तपाईँहरू सम्पर्कमा रहनुहोला। अघि मैले मञ्चमा बस्दै गर्दाखेरि मधुमाया चाहिँ गुरु दिदीलाई मैले भने तपाईँले गर्नुभएको कार्यक्रमलाई हाम्रो चाहिँ बजेटले अहिले सरकारको बजेटले छोएको छ। असार सिद्धिएपछि बजेट पास भएपछि साउनको चाहिँ 15-20 पछि तपाईँ सम्पर्क रहनु हामी तपाईँहरूलाई सहयोग गर्न सक्नेछौँ र गर्नेछौँ र यो तपाईँहरूलाई मैले प्रतिबद्धता व्यक्त गरी

कार्यक्रममा प्रांगारिक बेसार उत्पादन गरेर चन्द्रसूर्य ब्रान्ड समेत शुरू गरेकोमा थप बजारीकरण र निर्यातमा समेत प्रदेश सरकारले सघाउने मुख्यमन्त्री बानियाले आश्वासन पार्नु भएको छ। हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डाक्टर तीर्थराज रेग्मीले चन्द्रसूर्य ब्रान्डको बेसार सामान्य उत्पादन मात्रै नभई ग्रामीण महिला उद्यमशीलताको प्रेरणादायी कदम भएको बताउनुभयो। महिला किसान तथा सहकारी सदस्यहरूको नेतृत्व विस्तार उद्यमशीलता र सामूहिक प्रयासलाई हेफरले सधैँ सम्मान गर्ने प्रस्ताउनुभयो। हेफरका कार्यक्रम मार्फत देशका विभिन्न जिल्लामा गरी 300 भन्दा बढी सहकारी र करिब 5,00,000 परिवार कृषि र पशुपालनमा प्रत्यक्ष जोडिएकाले यो अभियानमा सरकार अझ सशक्त ढंगले साझेदार बन्नुपर्ने उहाँले आफ्नो भनाई राख्नुभयो। चन्द्रसूर्य बेसारले बजार संघको प्रभावकारी पहुँच मार्फत ग्रामीण समुदायका लागि दीर्घकालीन आर्थिक अवसर सिर्जना गर्ने सम्भावना अझ बलियो भएको हेफरका राष्ट्रिय निर्देशक डाक्टर रेग्मी बताउनुहुन्छ।

रुपियाँको चाहिँ वार्षिक कारोबार रहेछ र आफ्नै पुँजी अहिले 6.5 अरब रुपियाँ जति पुगेछ। यो हिसाबले साना किसानहरू त्यो पनि महिला किसानहरूलाई केन्द्रित गरेर सरकारले कार्यक्रम ल्याउने हो। हामीले सबै मिलेर काम गर्नुभयो भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ, रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।

शुरूआतमा ओखलमा बेसार पिसेर टाउकोमा पोको बोकेर बजार बजार डुलेको स्मरण गर्नुहुँदै उद्योगसम्म आउँदा केही संघर्ष भए तापनि आज ब्रान्ड शुरू गर्दा भने हर्षको आँसु आएको भन्दै खुसी साट्नुभयो। उद्योग सञ्चालनको लागि हेफरले 1 करोड भन्दा बढीको सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो। अबको क्रममा अध्यक्ष मधुमाया गुरुङको भनाई सुनौ है त।

0: भन्ने चाहिँ बास पाउँछ अरे, सरस्वती कामले बास पाउँदैन भन्नेसम्म नै हामीले पुगेको थियो। तर अहिले हामीले अहिले सरस्वतीकै आमा बनेर अहिले यो हलसम्म आएर यसरी बोल्नु पाउँदा, यो चन्द्र सूर्य व्यापारको प्राण देखाउनु पाउँदा एकदम खुसी र हर्षित भएको छु। र अब हाम्रो यो व्यापार नेपालमा मात्रै नभइकन विदेशमा पनि जाओस् भन्ने हुतिका साथ हामीले काम गरेका छौँ। र दिदीबहिनीहरूलाई पनि व्यापारको खेतीमा हैसला बढेको छ, आय आर्जन भएको छ, यसमा चाहिँ हामी ढुक्कै भएर हामीले काम गर्नेछौँ। र 2069 सुरु भएको यो सरकारी, अघि नै हाम्रो म्याडमले भनिसक्नुभयो हामीले 1 क्विन्टल बेसरबाट सुरुवात गरेको, 200 जमदानबाट सुरुवात गरेको, अहिले हाम्रो 63,000 केजी बेसर अहिले हामीले उपलब्ध गर्न हामी एकदम सफल भएका छौँ। र अहिले सबै हाम्रो कुरा आइसक्यो, कुरा आइसक्दा पनि मैले केही कुरा भन्छु भन्दा पनि मेरो अलिकति म रमाइलो मान्छे भएको भएर अलिकति ध्यान चाहिँ म नाकेकैतिर गइगयो र हाम्रो यो चन्द्र सूर्य ब्रान्डको पेसा अहिले हामीले के भन्थ्यौँ भने हामीले टाढा टाढा चिज गयौँ लिएर जाँदाखेरि डाँडा डाँडा पहेँलो बेसर मरिलाको जिन्दगी के छ र भन्थ्यौँ। आज फेरि डाँडा डाँडा पहेँलो बेसर मरिलाको जिन्दगी के छ र भन्दै दिदीबहिनीलाई भेट्न जाँदाखेरि अहिले दिदीबहिनी समूहबाट होलसेलबाट होटेल होटेलबाट अहिले हामी दिदीबहिनीबाट अहिले हामी सङ्घ संस्थाबाट अहिले हामी मन्त्रीसम्म हामी आइसक्नलाई हाम्रो सफल भएको छ यो व्यापार। र अहिले हाम्रो व्यापार पहिला हाम्रो खुल्ला र अनि ब्रान्चमा अहिले अब निरोलो भइकन अब फेरि हाम्रो पहिलोमा पनि आउँदैछ। र यो आउँदैछ यसमा पनि हामी अझै कति दुःख जेलो घटेर जेल्दै अहिले हामी यहाँसम्म आउन सफल भएका छौँ। र अलिकति अहिलेको हामीलाई के को समस्या छ भने अहिले हाम्रो गाई भनेको एउटा मात्रै छ, बेसर सुझाउने गाई।
1: सन्नी भन्देन चक्रवर्ती अनि उता लगनशील अनि माथि तिन दोकान आउने दिदीबहिनीको उत्पादनहरू हो म्याडम।
2: हजुर हजुर। अनि हजुरहरूको कार्य समितिमा कतिजना हुनुहुन्छ अहिले?
1: अहिले हाम्रो 11 जना म्याडम। उत्पादन गर्दै हामीले यसरी बेसरै बेच्न थालेको त हामी त 71-72 हो म्याडम। हामीले किसान दिदीबहिनीहरूसित अनि पक्का बेसर खरिद्ने अनि यहाँ ल्याउने अनि उद्योगमा ल्याउने अनि प्रशोधन गर्ने अनि कटिङ गर्ने ड्राई गरेर सिकाउने अब पाँच कस्तो कस्तो आउँछ गाईको आउँछ कि अब कसैले चाहिँ के अरे उयो गरेर बोइल गरेर ल्याउनु भन्नुहुन्छ। तर हामीले त गरे छैनौँ त्यो बोइल त एउटैखेर गरेको त्यति राम्रो भएन, तालिम पनि भएको छैन त्यो बोइल गर्ने मिसिनमा।
2: अब उद्योगलाई यो मेसिन पनि भयो, तपाईँहरूलाई अस्ति उद्घाटन पनि गर्नुभयो, ब्रान्डको उद्घाटन पनि गर्नुभयो होइन, अब सजिलो हुन्छ झन्।
1: ए हजुर, त्यही भनेर भनेको म्याडम। अब कस्तो अब हामीलाई बजारले हामीसित 500 र 200 छ अहिले।
2: हजुर।
1: अनि 500 र 200 पहिला चाहिँ 1 किलोको गर्थ्यौँ, अनि 1 किलोको चाहिँ यो होटेलले चाहिँ लिने भयो, अनि होलसेलहरूले अनि यो होलसेलहरू पठाउनलाई चाहिँ 1 किलोको चाहिँ अलिक गाह्रो हुँदो रहेछ, त्यो भएर हामीले 500 र 200 गरेको थियौँ। अनि फेरि बजारले चाहिँ 150 पनि हामीलाई अलिकति धेरै अर्डर चाहिँ 150 ल्याउनु न भन्ने भएको भएर 100 ग्राम र 50 ग्रामको धेरै माग आयो। र अनि त्यो भएर अनि अहिले ल्याएको मिसिन चाहिँ 100 ग्रामको र अनि 50 ग्रामको 200 ग्रामसम्म निकाल्छ।

कार्यक्रममा सहकारीकै सचिव निर्जला गुरुङ र उपाध्यक्ष राधिका भट्टराईले आमा समूहबाट शुरू भएको महिलाहरूको समूह बेसार प्रशोधन उद्योगको संचालकसम्म आइपुग्दा गौरवको अनुभूति भएको बताउनुभयो। कार्यक्रममा नै उपस्थित त्यस केन्द्रमा नै बेसार बिक्री गर्दै आउनु भएकी इच्छाकामना गाउँपालिकामा रहेको चण्डी भन्ज्याङ सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष रश्मी गुरुङले चन्द्रस्वर्ती सहकारीले आफ्नो सहकारीको उत्पादन बेसार लिने गरेको भन्दै बेसारको बजारीकरणमा चन्द्र सूर्य ब्रान्डको बेसार उद्योगले सहज बनाएको बताउनुभयो।

कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यसै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू संचालकहरू शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ। जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। हेफर इन्टरनेशनल नेपालले सन् 1997 साना किसानसँग सहकार्य गर्दै समावेशी उद्यमशील र दिगो खाद्य प्रणाली निर्माणका लागि काम गर्दै आएको छ। समुदाय सरकार सहकारी तथा निजी क्षेत्रसँगको साझेदारी मार्फत हेफरले किसानहरूको उत्पादन क्षमता अभिवृद्धि बजार तथा वित्तीय पहुँच विस्तार जलवायु मैत्री कृषि अभ्यासको प्रबन्धन तथा जीविकोपार्जनमा सुधार ल्याउन योगदान पुर्याउँदै आएको छ। यो कार्यक्रमको संयोजन भने भरतपुर 8 पारस नगरमा रहेको महिला सम्मेलन समितिले गरेको थियो। अत्यन्त प्रभावकारी कार्यक्रम सम्पन्न सफल कार्यक्रमका संयोजक सीता पौडेलको भनाई सुनौ है त।

भेकमा रहेका विपन्न परिवारहरू जहाँ चाहिँ उहाँहरूले खेती गर्न पनि बाँदर लाग्ने दुम्सी लाग्ने र त्यहाँ कुनै पनि खेती नहुने हुँदा हामीले चाहिँ सोच्यौँ कि अब त्यस्तो ठाउँहरूमा चाहिँ यो जमिनको विसर्जनमा यो मसला खेती गऱ्यौँ भनेदेखि उहाँहरूको आय आर्जन पनि भिड पाखामा अरू अन्नभन्दा योबाट चाहिँ उहाँहरूले आमदानीको स्तर बढाएर चाहिँ आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्छ कि भन्ने हामीलाई लाग्यो र उहाँहरूसँग त्यसरी नै प्लान गरियो। त्यसपछि चाहिँ सुरुको वर्षमा हामीले बेसार लगाउने अभियानमा चाहिँ यो कृषक व्यवसाय पाठशाला सञ्चालन गऱ्यौँ। त्यो 12 सत्रहरू थिए, 12 सत्रमा चाहिँ किसानहरूलाई लगाउनदेखि अन्तिममा हार्भेस्ट गर्ने बेलासम्मका सत्रहरू सञ्चालन गर्दा किसानहरू त्योभित्र चाहिँ छिरेर चाहिँ आफ्नो बेसारलाई चाहिँ प्रमोट गर्न सक्नुभयो। र अघिल्लो वर्षमा गत वर्षमा 43,000 केजी बेसार त्यो बेसार सङ्कलन तथा प्रशोधन केन्द्रमा ल्याउन सफल हुनुभएको थियो भने अहिले 65,000 केजी चाहिँ बेसार ल्याएर उहाँहरूले प्रशोधन गरेर त्यहाँ चाहिँ ब्रान्डिङ गरेर अनि 200-500 ग्रामका प्याकेटमा चाहिँ बजारमा हेटौँडादेखि भटेरीदेखि हेटौँडा भटेरीदेखि फेरि पोखरा काठमाडौँ बुटोल त्यसपछि नारायणघाटका मुख्य बजारहरू तिस्लिङ मुगलिन यी बजारहरूमा चाहिँ उहाँहरूले बिक्री कक्षहरू राखेर बिक्री गरिरहनु भएको छ, बुथहरू राखेर बिक्री गरिरहनु भएको छ। र दोस्रो कुरा चाहिँ उहाँहरूले आफन्तीहरूलाई अहिले आफन्तीहरूलाई विदेशमा जापान क्यानाडा अमेरिका स्पेन यस्तो ठाउँमा पनि उहाँहरूले पठाइरहनु भएको छ। अब अनलाइन व्यापार गर्दै हुनुहुन्छ र अब आगामी दिनमा चाहिँ उहाँहरूले 100 ग्रामको 50 ग्रामको पनि प्याकेट निकाल्दै हुनुहुन्छ। हजुर, अहिले एफर इन्टरनेसनल साझेदार संस्था भयो, हामी इम्प्लिमेन्ट गर्ने संस्था भयौँ। दुईटाको साझेदारीमा त्यो सबै सामाजिक उद्यमी महिला सहकारी संस्थाकोलाई चाहिँ अगाडि बढाइयो। ट्रेड मार्कहरू लिएर त्यो डेटहरू म्यानुफ्याक्चरिङ डेटहरू सबै त्यही भित्रै राखेर अहिले त्यो मोडलमै निकालिरहेका छौँ त्यो प्याकेज। कुनै पनि ठाउँमा कुनै पनि रोकावट नभइकन त्यो चाहिँ के अरे बाहिर जान सक्छ म्याडम।

कार्यक्रम सहकारी दर्पणमा आज हामीले कुराकानी गरिरहेका छौ चन्द्र सूर्य ब्रान्डको। तपाईँले थाहा पाइसक्नु भएको छ चन्द्र सूर्य ब्रान्डको बेसारको आज हामी कुराकानी गरिरहेका छौ, जुन सफल सामाजिक उद्यमी महिलाद्वारा सञ्चालित सहकारीले उत्पादन गरेको बेसार हो, जसलाई चन्द्र सूर्य नाम दिइएको छ। यो बेसार अहिले बजारमा तपाईँले लिन पनि सक्नुहुन्छ। चितवनमा मात्र नभइकन यो बेसार विभिन्न ठाउँमा, नेपालका विभिन्न ठाउँमा निर्यात हुने गरेको छ। नारायणगढ़को पुतली बजारमा पनि हामी महिला दिदी बहिनीहरूले उत्पादन गरेको चन्द्र सूर्य बेसारलाई प्राप्त गर्न सक्छौ। हामीले खुद्रा व्यवसायी अनमोल स्टोर्सका सञ्चालक अनु गुप्तासँग कुराकानी गरेका छौ। उहाँसँग रहेर गरिएको कुराकानी यति बेला राख्दैछौ।

0: मेरो नाम अनु गुप्ता, म यस अनमोल किराना स्टोरको प्रोप्राइटर। चन्द्र सूर्य बेसार हामीले पहिला सुरु त हामीले आफैले युज गरेर हौ, अनि राम्रो भएको भएर हामीले पनि बेचिरहेको छौँ पसलमा। अब यसको जो राम्रो छ, धेरै राम्रो छ, जस्तो उहाँहरूले अब निकाल्नु भएको थियो, आशा गर्नुभयो थियो, त्यो भन्दा धेरै नै राम्रो छ, ग्राहकहरूले मन पराइरहनु भएको छ।
1: यहाँको होलसेल साथसाथै खुद्रा पसल पनि हो, सानो खुद्रा किन्न आउनेहरूले पनि लानु भएको छ कि होलसेलमा आउनेले अझै बढी कसले मन पराउनु भएको छ?
0: होलसेल खुद्रा हाम्रो सबै गइरहेको छ। अब हजुर, खुद्रा खानेले एकचोटि लानेले अर्कोचोटि पनि मागेरै लगिरहनु भएको छ, होलसेलमा पनि राम्रै बिकिरहेको छ। हामीले पहिला सुरु हामीले नै प्रयोग गरेर बल्ल अनि हामीलाई मन परेको भएर हामीले ग्राहकहरूलाई एकदम ढुक्क भएर हामीले बेचिरहेको छौँ।
2: त्यस्तै गरी चन्द्र सूर्य ब्रान्डको यो बेसार यति बेला नारायणगढ़का विभिन्न दोकानहरूमा हामी प्राप्त गर्न सक्छौ। हामीले अर्को एक व्यवसायीसँग पनि कुराकानी गरेका छौ, उहाँले न्यू अमरजित स्टोर सञ्चालन गर्दै आउनु भएको छ। उहाँले पनि चन्द्र सूर्य ब्रान्डको बेसार राखिराख्नु भएको छ, त्यहाँबाट पनि चन्द्र सूर्य ब्रान्डको बेसार धेरै मात्रामा बिक्री हुने गरेको छ। राखौं उहाँसँग गरिएको कुराकानी अगाडि।
3: सर, नाम चाहिँ अमरजित शाह। हामीसँग 200 ग्राम, 500 ग्राम, अहिलेसम्म हाम्रोमा 500 ग्रामको बढी गइरहेछ, 500 र 200 ग्रामको चाहिँ।
1: किन मन पराइरहनु भएको छ होला यो बेसार ग्राहकले?
3: यस्तो राम्रो छ, कम्प्लेन छैन, जसलाई दिएछौँ उसले आफ्नो खानामा होइन, कम्प्लेन अहिलेसम्म छैन।
1: कति भयो होला यहाँलाई याद छ यो बेसार राख्न थाल्नु भएको?
3: अब मार्केटिङ गर्न थाल्नु भएको थियो नि सुरुमा, एकदम फर्स्ट टाइममा त्यति बेला समयबाट हामीले राख्न सुरु गरेन, नो कम्प्लेन।
2: आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा, दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग, सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम, पूर्वी चितवनमा रहेको रिलेसन एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँ प्रति विशेष आभार व्यक्त गर्दै, प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार, तपाईँको प्रत्येक पल शुभ रहोस्।

0: पहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने:
3: विभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Sunday Muncha Radio Silent 89.8 Megahertz.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359.
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री
4: रेडियो साइनिङ 89.8 मेगाहर्ज.
5: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो.
0: रेडियो साइनो 89.8.

गत साउन 14 गते रातिदेखि जारी कर्फ्यू कायमै छ। यद्यपि जिल्ला प्रशासन कार्यालय राजविराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान 7 देखि 11 बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यू खुकुलो पारेको छ। 11 बजेपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ। सो समय अवधिभित्र हुलदंगा वा अशान्ति फैलाउनु वा अन्य कुनै उद्देश्यले एकै ठाउँमा 5 जना भन्दा बढ़ी मानिस भेला जम्मा भई उश्रृंखल गतिविधि गरे गराइएको पाइएमा कानून बमोजिम कार्यवाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सुनसरीबाट शुरू भएको साम्प्रदायिक दंगाका कारण गत साउन 14 गतेदेखि 70 को विभिन्न स्थानमा कर्फ्यू लगाइएको थियो। त्यस्तै जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत हिन्दूवादी मोर्चाबीच सहमति भएको छ। शनिबार भएको 2 चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमुख जिल्लाधिकारी भूदेव झाले जानकारी दिएका छन्। वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्रिय कायम सैत्य र बुद्धि माग पत्र राखेका थिए। सोही अनुसार नेपाल र सरकारले काम गर्ने गरी दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्लाधिकारी भूदेव झाले जानकारी दिएका हुन्। सुनसरी घटना पश्चात मधेसमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति सद्भाव सहिष्णुता कायम गर्न नेपाल सरकारका गृहमन्त्री सुधर गुरूङ सहित मधेस प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधि बीच वार्ता भएको हो। यसअघि दिउँसो पनि पहिलो चरणमा वार्ता भएको थियो, जसमा आन्दोलनरत पक्षले आफ्ना मागहरू राखेका थिए भने 13 बुधे मागमा हिन्दू राष्ट्रको विषय पनि उल्लेख छ। त्यसमा थप छलफल गर्न सरकारलाई 3 महिनाको समय दिएर सहमति जुटेको बताइएको छ। मुगुको स्वरू गाउँपालिका 8 रूमा गाउँका 29 वर्षीय लालबहादुर रावलको परिवार सुत्केरी श्रीमतीको अकाल मृत्यु र परम्परागत सामाजिक बन्देजका कारण गम्भीर संकटमा परेको छ। गत भदौमा अत्याधिक रक्तस्रावका कारण श्रीमती गुमाएका रावलमाथि 11 महिनाको दुधे बालक सहित 3 सन्तान र वृद्ध माता पिताको पालन पोषण गर्ने जिम्मेवारी थपिएको छ। स्थानीय सांस्कृतिक मान्यता अनुसार गाउँको विजय धामी रहेका रावललाई खुला तर्न र श्रम गर्न कड़ा सामाजिक प्रतिबन्ध रहेकाले परिवार भोकभोकै पर्ने अवस्था आएको थियो। स्थानीय सरकार र संघ संस्थाबाट सहयोग नपाएपछि मुगुका पत्रकार रत्न रावलले उनको घरमै पुगेर तयार पारेको भिडियो सार्वजनिक गरेका थिए। सोही भिडियोका आधारमा स्पेनको कोष्ठा पलंगामा बस्ने समाजसेवी अक्कल बहादुर बोहराको ध्यान आकर्षण भएको छ। उनकै सक्रियतामा अक्कल कोपिला फाउण्डेशनले रावलको घरमै पुगेर 6 जना सदस्यका लागि खाद्यान्न लत्ता कपड़ा शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कर्णालीको दयनीय स्वास्थ्य अवस्था र सरकारी उदासीनताबीच स्पेनबाट आएको यो मानवीय सहयोगले पीड़ित परिवारलाई ठूलो राहत मिलेको जानकारी पत्रकार रत्न रावलले दिएका छन्।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: 50 देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी रकम 20,000 अमेरिकी डलरसम्म पुर्याएको हो, जुन नेपाली रूपियाँ करिब 30,00,000 भन्दा बढ़ी हो। यो व्यवस्था विशेष गरी व्यापार र पर्यटक भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका लागि हकमा लागू हुनेछ भने नयाँ नियम अनुसार न्यूनतम 10,000 डलर र अधिकतम 20,000 डलर धरौटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्ता अघि नै उक्त रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ। भिसा अस्वीकृत भएमा अमेरिका पुगेपछि भिसाका सबै शर्त पालना गर्दै समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ। तर भिसाको अवधि नागेर अमेरिकामा बसेमा भने सो रकम जफत हुनेछ भने अमेरिकी सरकारले भिसाको म्याद सकिएपछि पनि गैर कानूनी रूपमा बस्नेहरूको संख्या घटाउन यो कदम चालेको जनाएको छ। ट्रम्प प्रशासनको समयमा परीक्षणका रूपमा शुरू गरिएको कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी बनाइएको हो। यो नियमबाट नेपाल सहित बंगलादेश र भूटानका नागरिक पनि प्रभावित भएका छन्। अमेरिकी विदेश मन्त्रालयले भविष्यमा यो सूचीमा अन्य देशहरूलाई पनि थप्न सकिने समेत उल्लेख गरेको छ। दीपमाला ढकाल मिस नेपाल 2026 भनेकी छन्। ललितपुरको द प्लाजामा हिजो भएको फाइनलमा 23 जना प्रतिस्पर्धीलाई हराउँदै उनी मिस नेपाल 2026 को ताज पहिन सफल भएकी हुन्। दीपमालाले यसअघि पनि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि समेत जितिसकेकी छन्। त्यस्तै मिस नेपाल कस्मो कशिश सुब्बा र मिस नेपाल इन्टरनेशनल उपाधि आर्या निशान्तले जितेका छन्। कशिश सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा 18 वर्षकी उमेरमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्। दीपमाला प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्याक रकमा लगानी रणनीतिकारका रूपमा समेत कार्यरत रहेकी छन्। यसबाहेक उनी तेक्वान्दो ब्ल्याक बेल्ट खेलाड़ी र म्याराथन धावक समेत रहेकी छन्। जनकपुरकी 24 वर्षीय आर्याले सन् 2021 को मिस युनिभर्स नेपाल प्रतियोगिताको शीर्ष 10 प्रतिस्पर्धी मध्ये एक रहेकी थिइन्। उनले बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक गरेकी छन्। गोठाटारमा भएको आगलागीमा विभिन्न 14 वटा पसलहरू जलेका छन्। शनिबार राति सभा 9 बजे शुरू भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेलमेट, अटो, हार्डवेयर, किराना, स्टेशनरी, मिठाई लगायतका पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोठाटारको पहिलो पुल नजिक रविन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी शुरू भएको थियो। आगलागी राति 11 बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा 9 वटा दमकल, 3 वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका नौका 37 वर्षीय नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई नगर अस्पताल मूलपानीमा सामान्य उपचार पश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। आगलागीमा क्षति भएका पसलहरू ओम रिकन्डिसन एण्ड हेलमेट पसल, फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन पसल, रंग, मोबाइल, हार्डवेयर, मिठाई, चिया, चटपटे अनि किराना पसल रहेका छन् भने कस्मेटिक र स्टेशनरी लगायतका पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ। कुवेतमा इरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका 44 वर्षीय नेपाली आप्रवासी श्रमिक सोम कुमार तामाङको शव आइतबार मध्यराती कुवेत एयरवेजको उडान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ। तेर्थुमका स्थायी बासिन्दा तामाङ सन् 2022 खाड़ी मुलुक कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत बिहिबार उत्तरी कुवेत स्थित एक चिनिया कम्पनीको भवनमा इरानी मिसाइल प्रहार हुँदा उनको मृत्यु भएको थियो। पश्चिम एसियामा चर्किएको द्वन्द्वका क्रममा ज्यान गुमाउने उनी दोस्रो नेपाली श्रमिक हुन्। कुवेत स्थित नेपाली दूतावासले शोकाकुल परिवारलाई अन्तिम संस्कारका लागि सब्जीमा लगाउने प्रक्रिया तीव्र रूपमा अघि बढ़ाएको जनाएको थियो। सब नेपाल ल्याइएपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिनेछ। पश्चिम एसियामा जारी तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाप्रति पनि चासो बढ़दै गएको छ। अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन संचालनमा प्रतिबन्ध लगाइएको जनाएको छ। काभ्रे पलाञ्चोक र सिन्धुली जोड़ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल तोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका छ देखि बिहान चार बजेसम्म सबै प्रकारका सवारी साधन संचालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी साधन संचालनमा रोक लगाइएको छ। इलाम नगरपालिका नौ मेची राजमार्गमा वर्षाका कारण सड़क खिलामी भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोसे गाउँपालिका स्थित अरनीको राजमार्गका जीरो किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भने दोलखाको तामाकोसे गाउँपालिका पाँच किर्नेटार स्थित लामा साहु रामेछाप सड़क खण्डमा पनि सामाकोसी खोलाको भावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको छ। रसुवाको उत्तर गया खाल्टे स्थित पासाङ लामो सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8
1: नेपाली बहसका साथमा विधि तयारी चल्छ।
4: करुणा र सहानुभूति भएन भने असल नेता बन्न सकिँदैन। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको पनि बताउनु भएको छ। उहाँले विपदका समयमा नागरिकको पीड़ा महसुस गर्न सक्ने क्षमता नै असल नेतृत्वको आधार हुने समेत बताउनु भएको छ। सोह्रवटा व्यक्तिगत समिति गठन गरिएका छन्। इतर पक्षले राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न सोह्रवटा व्यक्तिगत समितिहरू गठन भएका छन्। आधुनिक स्रोत आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छु। सुनसरीबाट सल्किएको धार्मिक द्वन्दको आगो सिराहा सप्तरी पर्सा लगायतका जिल्लाहरूमा गयो, जनकपुरसम्म पुग्यो, तर सरकारको ढिलाइ र ढिला सुस्तीका कारणले गर्दाखेरि तीनजनाले ज्यान गुमाउनु पर्यो। अझै पनि कैयन घाइते छन्। घुँडाभन्दा माथि गोली लाग्यो। अन्धाधुन्ध रूपमा धार्मिक द्वन्द निम्त्याउने खालका अराजक तत्वहरू चाहिँ संलग्न भएको भन्ने कुराहरू आएको छ। त्यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ, समितिले अनुसन्धान गरिरहेको छ। एउटा मिलेर बसेको नेपाली समाजलाई जुन किसिमले खलबल्याउने चेष्टा गरियो, प्रयत्न गरियो, त्यो राम्रो थिएन। हाम्रो समाजका लागि त्यो एकदमै हानिकारक थियो। त्यसैले गर्दाखेरि आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी सामाजिक सद्भावका लागि पनि ठाउँ ठाउँमा शान्ति र्याली निकाल्न र सामाजिक सद्भाव कायम गर्नका निम्ति हरेक नेपालीलाई, हरेक मधेसका जनताहरूलाई आग्रह गर्न चाहन्छौ र उहाँहरूले सद्भाव र्याली निकाल्दै हुनुहुन्छ र हरेक ठाउँमा सद्भाव र्याली निकालिएको छ। त्यसैले गर्दाखेरि अब हामी मिलेर बसेको समाज छ र मिलेर बसेको समाजलाई कसैले पनि विखण्डन गर्ने, आफ्नो राजनैतिक रोटी सेक्ने र आफ्नो मनमौजी गर्ने कसैलाई पनि छुट छैन। त्यसैले गर्दाखेरि ढिलै भए पनि सुरक्षा रणनीति बदलेर संवादमा यतिखेर गृहमन्त्री गएका छन्। दुई समूहको विवादबाट शुरू सुनसरीको तनाव व्यवस्थापन गरेर गृहमन्त्री त्यो शुरूमा कर्फ्यू आदेश सुरक्षा अधिकारीको हेरफेर र परिचालन प्राथमिकता दिएका थिए, तर तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलिए बल प्रयोग असफल भएपछि घटनाको पाँचौं दिन तराईमध्ये सरेर संवादमा आफै सक्रिय बनेका छन्। त्यसैले गर्दाखेरि अब गृहमन्त्रीले ढिलै भए पनि यो सरकारको चेत खुलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाले सर्वदलीय बैठक बोलाएर जुन सक्रियता देखाएका छन् र उनले उनको निर्देशनपछि गृहमन्त्री लगायत प्रधानमन्त्रीहरू पनि यसमा सक्रिय भएको विषय अहिले आएको छ। त्यसैले गर्दाखेरि समाजमा र अप्ठ्यारो अवस्थामा चाहिँ मलमपट्टी गर्ने काम हरेकले गर्नुपर्छ, सरकारले गर्नुपर्छ, सरकारले तदारुकता देखाउनु पर्छ। आधुनिक श्रोता, आजको बहसमा हामी चर्चा गर्दैछौ प्राथमिकतामा छैन संविधानको कार्यान्वयन तर संविधान संशोधन का विषयमा जुन किसिमको आज छलफल हुँदैछ, जुन किसिमको बहस हुँदैछ, संविधान संशोधन हरेक नेपालीहरूको भावना र हरेक नेपालीहरूको इच्छा शक्तिका आधारमा संविधान संशोधन गरिनु पर्दछ। संविधान संशोधन कुनै व्यक्ति वर्ग समूह र कसैको इन्ट्रेस्टका आधारमा संविधान संशोधन हुन सक्दैन भन्ने विषयको पनि आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। वित्तीय सेवाबाट उद्यमी उत्पादनसम्म पनि पुगेका छन्। बैंकहरू वित्तीय सेवाभन्दा अघि बढेर उद्यम विकास साझेदार बन्ने प्रयासमा समेत लागेका छन्। धेरै बैंकहरूले त्यो किसिमले आफूलाई अगाडि बढ़ाइरहेका छन्। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आर्थिक उन्नति र समुन्नतिका लागि हरेक क्षेत्रले नागरिकहरूलाई जोड्नु पर्दछ, नागरिकहरूको अपवन्धत्व त्यहाँ फील हुनु पर्दछ। राजधानी ऐन संशोधनको तयारीमा सरकार साहित्यिक र संघीयता अनुकूल बनाउने उद्देश्य पनि रहेको छ। सरकारले राजधानी घर घरमा पुर्याउँछ भनेको थियो, तर अहिले चाहिँ राजधानी विभागमा तपाईँहरू जानुभयो भने टेकुमा ठेकी नसक्नु लाइन छ, अव्यवस्थित छ, त्यहाँ चाहिँ राम्रोसँग काम हुन सकिरहेको छैन। घर घरमा पुग्ने राजधानी त्यही कुनै गए पनि मिल्दैन, धेरैको रुवावासी छ, अझै पनि बिचौलियाहरूको त्यहाँ व्यापक रूपमा बिचौलियाहरू आन्तरिक रूपमा परिचालित भएका छन्, अलिकति भन्छु नगरिकन राजधानी बनाउनै गाह्रो छ भनेर धेरै नागरिकहरूले धेरै पीड़ितहरूले हामीलाई पनि जानकारी गराउनुहुन्छ। त्यसैले गर्दाखेरि मुखले भनेर भन्दा पनि व्यवहारमा उतार्नका निम्ति जुन तरिकाले सरकार तदारुकता देखाउनु पर्ने हो, बन्नुपर्ने हो, त्यो ढंगले सरकार अगाडि बढ्नु पर्दछ। अब लाइन होइन अनलाइन सरकारको एउटा मुख्य नारा हो, मूल नारा हो, मूल मन्त्र हो, तर सरकारले गर्न सक्यो त, लाइन छोडेर अनलाइनमा आउन सक्यो त सरकार। आज हामी चर्चा गर्दैछौ आधुनिक श्रोता नेपाली बहसमा, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईबी बैंक सबैका लागि बैंक
3: डिस होम इन्टरनेट
4: यति हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री मिन विश्वकर्मा हुनुहुन्छ। मिनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद, नमस्कार।
4: नेपाली कंग्रेसको इतर समूहले अब नयाँ पार्टी घोषणाको तयारी गर्यो। राष्ट्रिय भेलाको लागि 551 सदस्यीय मूल आयोजक समिति गठन पनि भएको छ। हुँदाहुँदा अब कोइराला परिवारमै अर्थात बीपी पुत्रमै जानुपर्ने देखियो होइन नेतृत्वका लागि।
5: राजनीति सधैँ सिधा बाटो हिँड्दो रहेछ केही घटना, परिवेश, परिस्थिति, साथीहरू अथवा नेताहरूको मनस्थिति र राजनीतिको उतार चढावमा विभिन्न मोडहरू आउँछन्, विभिन्न परिस्थितिहरू आउँछन्। अहिले हामी पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाएर 29-30-31 गते नेपालको समसामयिक राजनीतिक परिवेश र पार्टीको आन्तरिक सांगठनिक सुधारका बारेमा, नीतिगत सुधारका बारेमा छलफल गर्ने निदो गरेर हिजो आयोजक समिति सार्वजनिक गरेका छौँ। अहिले हामी यति मात्रै बुझाउँ।
4: होइन, यो आयोजक समिति त बन्यो अब जुन चाहिँ 27-28-29 गते काठमाडौँमा वृहत रूपमा तपाईँहरूले भेला गर्दै हुनुहुन्छ भनेको चाहिँ यो त अब पार्टी घोषणाकै लागि हो यो भेला भन्ने खालको त ओपन सेक्रेट नै छ नि अब त होइन।
5: यसले दुईटा काम गर्न सक्छ। यदि आयोगबाट अदालतबाट अधिकार प्राप्त गरेको नेपाली कांग्रेसको औपचारिक नेतृत्वले बेलैमा यी सबै कुरालाई समेटेर अहिलेको राष्ट्रिय राजनीतिक आवश्यकताका आधारमा नेपाली कंग्रेसलाई आन्तरिक रूपले मजबूत बनाएर लिएर गएर बाह्य शक्तिहरूसँग पनि, भनेको कांग्रेस बाहेकका शक्तिहरूसँग पनि सहकार्य गर्नु जरुरी छ भन्ने महसुस गरेर राजनीतिलाई तितरभितर पार्ने होइन, फुटतर्फ होइन, विभाजनतर्फ होइन, एकतातर्फ लिएर जानुपर्छ र यति बेला राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नागरिक अधिकार, लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि बलियो शक्ति चाहिन्छ भन्ने महसुस भयो भने यो राष्ट्रिय बेला पार्टी एकताको पक्षमा हुन्छ। यदि होइन, हिजो अस्ति जसरी चलाएको चल्थ्यो अब जे गरे नै हुन्छ भन्ने मोडमा गइराखेको छ, यही मोड कन्टिन्यू यसरी नै अगाडि बढ़िरह्यो भने त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा र नयाँ बाटो लिन पनि सक्छ।
4: अब अहिले चाहिँ जस्तो बीपी पुत्रलाई नै, शशाङ्क कोइरालाजीलाई नै तपाईँहरूले अगाडि सार्नुभयो होइन, हिजो प्रतिस्पर्धामा चाहिँ उहाँहरू चाहिँ किनारामा हुनुहुन्थ्यो, तर अहिले यो सम्पूर्ण कार्यकर्ताहरूलाई सहानुभूति बटुल्नकै लागि उहाँ चाहिँ यो के का लागि शशाङ्कजी अग्रसर
5: हुनुहुन्छ? त्यसमा दुई तिनवटा कुरा छ। हामीसँग दर्जनौ नेताहरू हुनुहुन्छ, त्यो दर्जनौ नेतामध्ये कोही न कोही एकजना छान्नु पर्थ्यो। त्यसमा हामीले सौभाग्य भनौँ अथवा हामी यसका लागि अवसर भनौ, यसलाई हामीसँग पार्टीका संस्थापक नेताहरूका सुपुत्रहरू हुनुहुन्छ। स्वयं बीपी कोइराला कान्छा सुपुत्र, शशाङ्क कोइराला जो जीवनमा कुनै पनि राजकीय पदमा बस्नु भएको छैन, हामीसँग अर्का नेपालको विद्यार्थी आन्दोलनदेखि लाग्नु भएका गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह हुनुहुन्छ, जो कोटामा विषम भइसक्नु भएको छ। अर्का पार्टीका संस्थापक नेता महामहेन्द्र नारायण निधिका सुपुत्र विमलेन्द्र निधि हुनुहुन्छ, उहाँ निकै लामो समयदेखि विद्यार्थी अधिवेशनको अध्यक्षदेखि अहिले समारोह प्रधानमन्त्री गृहमन्त्री बन्नुभएको छ। स्वयं अर्का नेता हुनुहुन्छ हामीसँग डाक्टर शेखर कोइराला, उहाँ नेपाली कंग्रेसमा शेरबहादुर देउवासँगै प्रतिस्पर्धा गर्नुभएको थियो र उहाँ पनि राजकीय पदमा बस्नु भएको छैन र जनप्रतिनिधि पटक पटक हुनुभएको छ। त्यसै गरी कृष्ण प्रसाद सिटौला, जो नेपाली राजनीतिमा द्वन्द्वलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्नका लागि र नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसादको अत्यन्तै निकट सहयोगी भएर काम गरेको व्यक्तित्व, अनुभवी व्यक्तित्व हुनुहुन्छ। यसै गरी अरू नेताहरू पनि हामीसँग प्रशस्त नेताहरू हुनुहुन्छ। त्यति मध्येमा स्वाभाविक रूपमा सबै नेताहरू मिलेर के गर्नुभयो भने यति बेला बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजमा बीपीले लिएको मेलमिलापको नीति र बिजेपीले भोगेको सङ्घर्षको बाटो त्यति बेला लिनुपर्ने अवस्था छ. त्यति बेला जति बेला प्रजातन्त्र खुसियो त्यो बेला बिजेपीले सशस्त्र सङ्घर्षको पनि बाटो निकाल्थ्यो. उहाँले नै प्रतिवाद गर्नुभयो प्रजातान्त्रिक समाजवाद. अहिले प्रजातान्त्रिक समाजवादको चर्चा हुँदै कहाँ के यो विभिन्न वैचारिक राजनीतिभन्दा अहिले व्यक्तिवादी व्यक्तिको लोकप्रियतावादमा अगाडि बढेको छ. यसरी सबै कुराको लामो छलफलपछि उपयुक्त व्यक्ति चाहिँ डाक्टर शशाङ्क गरेर हुन सक्नुहुन्छ. अहिलेसम्म उहाँ अत्यन्तै स्वच्छ हुनुहुन्छ, कलङ्कित हुनुहुन्छ, सबैलाई मिलाएर धेरै जाने क्षमता छ. उहाँ कम बोल्नुहुन्छ, सबैलाई समान भावले हेर्नुहुन्छ र उहाँ नै हामीले हेऱ्यौँ भने उहाँ सबै अपराजित पनि हुनुहुन्छ. पार्टीमा जुन पदमा उपयुक्त पदमा विजयी हुनुभएको छ, जनताका बिचमा जहिले जानुहुन्छ उहाँ विजयी हुनुभएको छ. उहाँका कुनै पनि अहिले नकारात्मक कुराहरू नभएको अवस्थामा सबै देशमा प्रशंसा आयोजक समिति संयोजक बन्नुभएको छ. त्यसैले अब संयोगले भनौँ अथवा यो चाहिँ अवसरले भनौँ अथवा समयको माग भनौँ, बिपी कोइराला जो नेपालको राजनीतिको स्थान बिन्दुका रूपमा चिनिनुहुन्छ, उहाँ नै अहिले उहाँकै सुपुत्र शशाङ्क कोइराला हामी सबैको साझा.
4: होइन, अब एउटा कुरा छ नि, जस्तो अब यो कंग्रेसको यो भेलाले एक किसिमको सन्देश प्रवाह गर्दैछ भनेर यहाँले भन्दै गर्दाखेरि दुईटा कुरा तपाईँले बताइ नै सक्नु भएको छ, तर सम्भाव्यता के हो? अब पार्टीले तपाईँहरूसँग लामो समय छलफल पनि गर्यो, तपाईँहरूका कतिपय मतैक्यताहरू पनि छन्, मत भिन्नताहरू पनि छन्, त्यसमा नेपाली कंग्रेसलाई एक डिग्गा बनाएर ल्याउनुपर्छ भन्ने खालको आवाजहरू पनि त्यही भित्रबाट पनि उठेका छन्, यताबाट पनि उठेका छन्, र बीचमा एउटा अर्को समूह पनि छ जसले चाहिँ कंग्रेसलाई एक डिग्गा बनाउनुपर्छ भनेर लबिङ गरिरहेको पनि छ. यी सबै प्रयासहरू अब अन्तिम चरणमा असफलको दिशातर्फ पनि पुगेका हुन्छ.
5: बाहिर व्यक्तिगत भेटघाट नेतृत्वका बीचमा बाक्लै भए, बीचमा पर्याप्त भन्दैन, बाक्लै भए हप्ता दिन दस दिनमा एक नेताले अर्को नेतालाई भेटेको सामाजिक सञ्जालमा अनलाइन खबरहरूमा पत्र पत्रिकामा रेडियो टेलिभिजनहरूमा पनि आएको हामी सबैले सुन्यौं पढ्यौं देख्यौं. अनौपचारिक रूपमा फलानु महामन्त्रीले फलानु पूर्व महामन्त्रीलाई भेटेको, फलानु उपसभापतिले पूर्व कार्यवाहकलाई भेटेको, फलानुले फलानुलाई भेटेको भन्ने. तर नेपाली कंग्रेसको मेलमिलापका लागि यी नेताहरू एउटै टेबुलमा यति बजेदेखि बसे, यति गर्दै बसे भन्ने खबर त कहीँ पनि आएन. होइन, तपाईँलाई वास्तविक कुरा त्यस पछाडि हाम्रो गुनासो के रह्यो भने फलमा ल्याउने काम भयो, गफ गर्ने काम भयो, तर वार्ता भएन, भेट भएन, वार्ता भएन. होइन, कुराकानी चाहिँ भयो, गफगाफ चाहिँ भयो भनिसकेपछि यसलाई ठोस रूपमा कसरी लैजान सकिन्छ भनेर पूर्णबहादुर खड्काले साउन छ गतेसम्मको ल बिपी स्मृति दिवससम्ममा वार्ता टुङ्ग्याउने र टुङ्ग्याउ, त्योभन्दा पछि म जिम्मा लिन सक्दिनँ भन्नुभयो. डाक्टर शेखर कोइरालाले असारको 25 गतेसम्म म कुर्छु, त्यो तिन जेलसम्म त नयाँ प्रस्ताव स्पष्ट प्रस्तावमा स्पष्ट निश्चित टाइम दिएर छलफल गर्नुभयो, वार्ता गर्नुभयो भने म पत्याउला, होइन भने घरमा आएर भेट्ने अनि सबै भइहाल्छ भन्ने, त्यसको टाइम निस्केर गएर फेरि कहिले आउने केही थाहा नहुने, यस्तो कुरामा चाहिँ म धेरै भर पर्दिनँ. त्यही पनि हेरौँ न त, असार 25 सम्म हेर्छु भन्नुभएको थियो. असार 25 सम्ममा कुनै सार्थक वार्ता पनि नभएको, वार्ताको समय पनि नतोकिएको, वार्ताको विषय पनि चिन्तन नगरिएको, वार्ता गर्ने मान्छे पनि नतोकिएको अवस्थामा चाहिँ यो यतिकै गफगाफ भएन लागेर उहाँले पनि बिपी स्मृति दिवस आयोजक समितिमा सहकार्य गर्नुभयो र त्यो कार्यक्रममा आफ्नो अभिव्यक्ति पनि राख्नुभयो र सबै नेताहरू एक ठाउँमा उभिनुभयो. त्यसले के देखाउँछ भने अब आयोग र अदालतले अधिकार दिएर बनेका नेताहरूभन्दा अब बाहिर रहेका नेताहरूले यो मुलुकको लोकतन्त्र, यो मुलुकको नागरिक अधिकार, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्नलाई उभिनुपर्छ भन्ने भएको छ. अब त्यो उभिनका लागि चाहिँ सबैसँग एकता गरेर सहकार्य गर्न जानुपर्छ भन्ने नै नीति छ. त्यसैले त अघि मैले भने बिपी कोइरालाको मेलमिलापको नीति भनेको बाहिर रहँदा देशसँग मिल्ने, देशभित्र रहँदा देशका अन्य शक्तिहरूसँग पनि मिलेर सहकार्य गर्न जाने. अहिले एक्लै एक्लै हिँडेर देशको यो सम्पूर्ण कुराको रक्षा गर्न सकिँदैन. त्यसो भएको हुनाले जसरी 46 सालमा सहकारीको आवश्यकता थियो, 62-63 सालमा सहकारीको आवश्यकता थियो, अहिले यो 82-83-84 पनि यो किसिमको राजनैतिक सहकारीको आवश्यकता छ। त्यसो भएको हुनाले अहिले हामी फेरि पनि बिपीको नीति, बिपीको लागु नीतिलाई, विचारलाई स्मरण गर्दै उहाँका पद प्रापलाई, पाइलाहरूलाई पछ्याएर अगाडि जानका लागि हामी एक ठाउँमा उभिएका छौँ, एक ठाउँ बसेका छौँ। अब यो एक ठाउँले अस्ति बिपी स्मृति दिवस छुट्टै बनायो, यो कुराबाट पनि ओहो ल यति धेरै नेताहरू यति धेरै चाहिँ पार्टीको शक्ति बाहिर रहेछ, यसलाई समेटेर जाउँ, मिलाएर जाउँ भन्नु परेन। झन्झन खडा, झन्झन कठोर कुराहरू आधिकारिक भनौँ अथवा आयोग र अदालतले अधिकार दिएको नेतृत्वबाट त्यस्तो कुरा आयो। त्यस पछाडि ठिक छ, अब हामी
4: उचिताबाट पनि आए नि कठोर कुराहरू, गगन थापाले नै हो, हाम्रो पार्टी सभापतिका घर जलाएकादेखि लिएर धेरै विषयहरू पनि
5: आयो। स्वाभाविक आयो, त्यस्तो हुन्छ। बाहिर रहेका, बाहिर बसेका, अनि औपचारिक पद नभएका अथवा विवादमा परेका मानिसहरूको बिचमा केही न केही त चासा चुसा भइहाल्छ, दुःखका कुरा, गुनासाका कुरा त रहन्छ। तर त्यस पछाडि पनि फेरि 22-6 गते गरिसकेर 22 दिनपछि भएकै दिएको जस्तो हो नि त, 99-6 गते स्मृति दिवस मनाएर 10 गते राष्ट्रियको लागि हुन सक्छ, त्यही बेलाले राष्ट्रियको लागि रूप लिन पनि सक्छ। तर होइन, यो बिचमा पनि फेरि पार्टी एकताको पहल गरौँ, मेलमिलापको पहल गरौँ भनेर अहिलेकै भनौँ न डाक्टर शशाङ कोरेलाले, शेखर कोरेलाले, गुणबहादुर खड्काले, कृष्णप्रसाद सिजौलाले, प्रकाश शरणमत लगायतका नेताहरूले हाम्रो सबै आफ्नो तहमा, हामी मैले नै भने धेरै मेरो तहका साथीहरूसित संवाद गर्दै बढाइन्, तर त्यो संवाद सार्थक रूप लिन सकेन। नसकेपछि चाहिँ अब यसमा अल्मलिने काम छैन, अब वैकल्पिक शक्ति निर्माण गर्न अगाडि जानुपर्छ। र निराशा भएका, चिन्तनाहरू मल्लिएका, अलमलमा परेका साथीहरूलाई अब एक ठाउँमा संगठित गरेर लिएर जानुपर्छ। किनभने हामीले देखेका छौँ कर्णालीमा, कोशीमा, सुदूरपश्चिममा, बागमती नै पनि, मधेसमा पनि फटाफट काङ्ग्रेस र लोकतान्त्रिक मूलधारभन्दा साथीहरूले निराशा भएर चिन्ता व्यक्त गरेर पार्टी छोड्दै, जनप्रतिनिधिहरूले पार्टी छोडिराखेको अवस्था देखेपछि होइन, अब यो यसै बीचमा पनि अर्को वैकल्पिक एउटा शक्ति निर्माण भएन भने लोकतन्त्रवादी साथीहरू नै पनि त्यो फोरममा, त्यो पार्टीमा नरहन सक्ने अवस्था भयो। त्यसैले चाँडोभन्दा चाँडो एउटा मञ्च व्यवस्थापन गरौँ, भनिसकेपछि अब राष्ट्रिय दल बोलाउँ, उहाँहरूलाई उहाँहरूका कुरा सुनौँ, गुनासाहरू सुनौँ, स्थानीय तहको अवस्थाहरू पनि थाहा पाऊ भन्ने हिसाबले
4: होइन। अब यसरी चाहिँ यो कङ्ग्रेस बलियो हुन्छ, विश्वकर्माजी, कङ्ग्रेस छिन्न भिन्न हुँदाखेरि कसरी बलियो हुन्छ? कार्यकर्ताहरूमा निराशा छ नि त यतिखेर।
5: एकदम तपाईँले भन्नु, केन्द्रीले भनेको एकदम ठिक कुरा हो, बलियो चाहिँ अहिले छ त, केही साथीहरूलाई भ्रम परेको थियो,
4: अहिले त बलियो छ, गगन थापाको नेतृत्वको कङ्ग्रेस त एकढिक
5: होइन। म तपाईँलाई भन्दैछु, जुन मानिस जीवनभर अपराधित हुनुभयो, शेरवार होइन, 7 पटक 8 पटक एउटै निर्वाचन क्षेत्रबाट निरन्तर चुनाव जितेको, पार्टी सभापति पनि यसरी विशेष महाधिवेशनबाट सो घोषणा गरेर 2-2 पटक दोस्रो राउन्ड निर्वाचन गरेर कहिले 61% कहिले 59% मतदाहरू जित्या सभापति, र उहाँले राजनीति भनेको सधैँभरि चाहिँ डाइरेक्ट भोटिङ मात्रै पनि होइन, राजनीतिमा धेरै ट्याक्टिक्सहरू पनि चाहिन्छ, कुटनीति चाहिन्छ, ती सबै कुराको प्रयोग गरेर उहाँले नेपाली कङ्ग्रेसलाई मुलुककै पहिलो पार्टी संसदमा 275 सिट ल्याएर, प्रदेशमा 330 सिट ल्याएर, अनि त्यसै गरी स्थानीय तहमा 753 पदमा 333 सिट ल्याएर, 6,742 मा 43 ठाउँमा उहाँले चाहिँ 26-27 वडा अध्यक्षहरू जिताएर मुलुकको पहिलो पार्टी बनाएको मान्छे, यो मान्छेलाई अगाडि सार्यो भने, यो व्यक्तिलाई अगाडि सार्यो भने, उहाँलाई अगाडि सार्यो भने त हामी त धुलिसाट भइहाल्छौँ, खरानी भइहाल्छौँ। त्यसैले रातारात अनुहार बदल्नु पर्यो, रातारात हस्ताक्षर बदल्नु पर्यो, कार्य समिति बदल्नु पर्छ भनेको काङ्ग्रेसको अहिले के अभियान छ?
4: होइन, कङ्ग्रेस त अहिले बलियो हुँदै गएको छ नि त, होइन, जनताको भरोसा छ नि त,
5: होइन, बलियो हुँदै गएको भनेर कसरी भन्न सकिन्छ? जिल्ला जिल्लामा साथीहरू सयौं दर्जनौं हजारौं साथीहरूले पार्टी छोडिरहनु भएको छ। पार्टीको ठुलो 167 जनाको केन्द्रीय समितिमा 111 जना बाहिरै हुनुहुन्छ, नेतृत्व पङ्क्ति बाहिरै छ, होइन, अनि त्यस्तो पार्टीलाई बलियो ठान्ने हो भने विरोध नहुनु, सभापति गगन थापाकै भाषामा भन्ने हो भने प्रश्न नहुनुलाई पार्टी बलियो भएको मान्ने हो भने प्रश्न नहुनुलाई, अहिले सानेतामा प्रश्न गर्ने मान्छेहरू छैन, हिजो सानेतामा गगनजी विश्वजीहरू नै प्रश्न गर्नुहुन्थ्यो, देवबाजीहरूले कोइरालाजीहरूले उत्तर दिनुहुन्थ्यो, आज उहाँहरूको बीचमा सबै यस म्यानहरू मात्रै भेला गरेर कसैले प्रश्न नगरेको हुनाले यो पार्टी बलियो भयो भन्ने हो भने त्यो जति ठुलो प्रब्लम थियो।
4: त्यसो भए गगनजीले चाहिँ सबैलाई मिलाएर ल्याउन जस्तो खोज्नुहुन्थ्यो, गगनजीले वार्ता र संवाद पनि गर्नुहुन्थ्यो, तर विश्व प्रकाश चाहिँ त्यसमा ब्रेकर बनिदिनु भएको हो। त्यसो भए
5: होइन, मलाई त्यसमा यो व्यक्ति विशेषमा मलाई जान छैन, होइन त्यति इच्छा पनि छैन र जानु पनि हुँदैन, किनभने त्यो पार्टी हो भने सभापति उपसभापति भन्ने कुरै हुँदैन। हिजो शेरबहादुर देउवाले मिलाउन चाहँदा फलानाले मानेन भन्ने थिएन नि त, होइन शेरबहादुर देउवाले चाहनुहुन्थ्यो सबैलाई मिलाउनुहुन्थ्यो, अघिल्लो दिन चाहिँ शेरबहादुर देउवालाई पार्टीबाट निकाल्नुपर्छ भन्ने मान्छे भोलिपल्ट उहाँको किचन क्याबिनेटमा सम्वाद गरिराखेको भइदिन्थ्यो, मूल जिम्मेवारीमा नै भोलिपल्ट आइपुगिहाल्थ्यो। शेरबहादुर देउवासँग त्यो खालको चाहिँ पार्टी सञ्चालन गर्ने कला हामीले देखेका छौँ, अनुभव गरेका छौँ। तर आज जसले सामाजिक सञ्जालमा वा एउटा खुल्ला सभामा अलिकति चित्त दुखेको कुरा गर्यो भने आरोप लगाएको थालेर उसलाई निलम्बन गर्ने, निष्कासन गर्ने सम्मका कामहरू भइराखेको हुनाले पार्टी कसका कारणले सम्वादमा गएन, सार्थक भेला के अरे वार्ता भएन, मैले अघि नै पनि भने जो नेतृत्वमा हुनुहुन्छ पदीय जिम्मेवारीमा हुनुहुन्छ उहाँहरूले नै उहाँलाई कतिको पार्टी चाहिएको हो, ठुलो पार्टी चाहिएको हो, ठुलो पार्टीको नेता हुन मन लागेको हो भने एउटा मधेसको कुनै एक जमानाको कुनै एक नेतालाई पार्टीमा सदस्यता दिएर अर्को पार्टीको एकजनालाई काङ्ग्रेसमा प्रवेश गराएर कुनै एनजिओ मान्छेलाई एउटा केन्द्रीय सदस्य बनाएर अहिले उहाँहरू सिलो सङ्गलो गरेर पार्टीमा म मिलाउँदैछु नि भन्दै हुनुहुन्छ। तर नेपाली कङ्ग्रेस निर्माणका लागि रगत पसिना भगाएका परिवार त्यागेका जीवन उत्सर्ग गरेका परिवारका मानिसहरूलाई समेत पनि अपमान गरेर अनि पार्टी ठूलो बनाउँदैछु बलियो बनाउँदैछु भनेको चाहिँ त्यो बेलुन फुकेको जस्तै हो, होइन त्यो चाहिँ सुनिएको
4: मान्छे।
5: त्यही त्यही सल्लाह गर्नका लागि नै नयाँ कङ्ग्रेस चाहिन्छ कि चाहिँदैन, नयाँ कङ्ग्रेस बनाउनु पर्छ कि पर्दैन, बनाउँदा कस्तो बनाउनु पर्छ, विचार के हुनुपर्छ, सांगठनिक स्वरूप के हो, कस्तो रहनुपर्छ, समसामयिक दृष्टिकोण के हुनुपर्छ, नेपाली नेपालभित्रका राजनीतिक शक्तिहरूलाई हेर्ने दृष्टिकोण र सम्बन्ध कस्तो हुनुपर्छ, अहिले खचखचिएको बिग्रिएको अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी सुधार्नुपर्छ, नेपालको अहिले ओह्रालो लागेको अर्थतन्त्रलाई फेरि लयमा फर्काउने उकालो तर्फ लैजानका लागि के गर्नुपर्छ, दिनानुदिन घट्दो त्यो अत्याशील नै गरी चाहिँ घट्दो यो सेयर मार्केटको जुन पिक्चर आइराखेको छ त्यसलाई फेरि लयमा लैजान के गर्नुपर्छ, गरिब किसान मजदुरहरूको जीवनस्तर सुधार्न के गर्नुपर्छ, जस्ता विषयहरू नै नेपाली जनताको दैनिक जीवनसँग जोडिएका विषयहरू नै त्यो राष्ट्रिय भेलामा छलफल हुन्छन्।
4: तपाईँको दावा के हो, कति प्रतिशत जति चाहिँ अब अहिलेको इतर कङ्ग्रेसमा चाहिँ उपस्थित हुनुहुन्छ, तपाईँहरू कति जति हुनुहुन्छ अहिले?
5: प्रतिशत उति प्रतिशत भन्ने छैन, त्यो बेला घटनाक्रमलाई भाद्र 23 र 24 घटनामा आएका विचलित भएका विपदमा परेका बेलामा पार्टी सभापति उपचाररत रहेका बेला अरू नेताहरूले घर छोडेर भागेको अवस्थामा विशेष महाधिवेशन बोलाउँदा स्वयं उहाँले पनि हामी 54% भयौं भनेर आयोगमा पुग्नु
4: भएको
5: छ, 40% त त्यही बेला नै बाहिर छ। त्यस पछाडि अहिले त्यो 54%ले चाहिँ पार्टी फुटाउँदैनौँ भनेर भेटकुटी मण्डप लगेको, तर स्वतन्त्र घोषणा गरेर कार्य समिति बनाएपछि अब कति प्रतिशत छ त्यसलाई मैले अङ्कमा घट्यो बढ्यो भन्न पनि चाहदिनँ, मैले त्यहाँको पिक्चर मात्रै भन्नु हो। त्यस कारण अहिले चाहिँ विषय प्रतिशतको होइन, विषय राष्ट्रिय राजनीतिको विषयको हो, सवालको हो, भावनाको हो, पार्टी एकताको उद्देश्य हो, राष्ट्रिय राजनीतिक शक्तिहरूको राजनीतिक स्थिरताको हो। त्यसैले अहिले कति प्रतिशत कतिजना को मान्छे कतापट्टि उभियो, को आयो आएन, कस्तो फोटो आएन भन्ने विषय होइन। अहिले नेपाली कङ्ग्रेसले बोक्नुपर्ने मुख्य मुद्दा के हो, सम्बोधन गर्नुपर्ने विषय के हो, आफूले अवलम्बन गर्नुपर्ने विचारधारा के हो, र सम्बन्ध राख्नुपर्ने शक्तिहरू कुन कुन हुन्, जस्ता कुराहरूमा चाहिँ अलमल छ उहाँहरू बच्चाले नयाँ खेलाउन पाए जस्तो गरेर अहिले खुब रमाउनु भएर खेलेको खेलै हुनुहुन्छ र बाहिर बाहेक कतै हेर्नु भएको छैन, त्यो परिस्थितिले कांग्रेस एकदम कमजोर हुन्छ, त्यसैले वैकल्पिक शक्ति चाहिन्छ भन्ने हो।
4: वैकल्पिक शक्तिलाई कसैले रोक्न सक्दैन, अब क्लियर गरिदिनुहोस् न, किनभने लाखौं जनताले सुनिरहनु भएको छ, राष्ट्रिय बेला चाहिँ रोकिँदैन, अब होइन
5: रोकिँदैन, र त्यो बेला त 29, 30, 31 गतेको राष्ट्रिय बेलामा सहभागी नेताहरू र त्यहाँ उपस्थित व्यक्तिहरूले के धारणा पेश गर्नुहुन्छ अब राजनीतिक?
4: अब अहिले चाहिँ जस्तो तपाईँहरूलाई एउटा नयाँ शक्ति, वैकल्पिक शक्ति फेरि निर्माण गर्नुपर्छ र छुटेका कंग्रेसहरूलाई समेट्नुपर्छ भनेर कार्यवाहक पूर्व सभापति शेरबहादुर देउवाको राम्रो लबिङ छ अरे होइन त्यहाँबाट हङकङबाट?
5: होइन, अहिले अहिले अहिले पनि नेताहरूको पनि भइरहेको थियो, नेताहरूले गर्न चाहनुभएको पहिले नै 2082 मार्चमै हुन्थ्यो होला, चुनावमा भाग लिने कि नलिने भन्ने विषय थियो, विशेषमा अधिवेशनमा जाने कि नजाने विषय थियो, होइन, निर्वाचनमा उम्मेदवारीमा कसले हस्ताक्षर गर्ने भन्ने विषय थियो, तत्पश्चात पनि अदालत जाने कि नजिदारमा जाने कुरा थियो, अदालतबाट चाहिँ गलत र एउटा चाहिँ फरक निर्णय आइसकिसकेपछि अब के गर्ने भन्ने पनि प्रश्न थियो। तर अहिलेसम्मको अनवरत पार्टी एकताको प्रयास, नेताहरूले लिनुभएको धैर्यता, सहनशीलता, कति गाली गरेका छन् सामाजिक सञ्जालमा यहाँले हेर्नुभयो भने थाहा भइहाल्नुहुन्छ, होइन, मानव शशाङ कोइरालालाई शुद्ध भ्रष्टाचारी भन्न देखाएका छन्, शेखर कोइरालालाई भ्रष्टाचारी भन्न देखाएका छन् भने त्यस्तो गाली गलोज गर्दा पनि राजनीतिमा हिजो चाहिँ गोली खान तयार भएकाहरूले गाली खानालाई के भोर भैरता लिनुभएको छ, त्यो भनेको पार्टी एकताकै पक्षमा हो। पार्टी एकता भोलि पनि गर्नु हुँदैन भन्ने भयो, अहिले वैकल्पिक शक्ति निर्माण भइसकेपछि पनि भोलि पनि पार्टी एकता हुन सक्छ,
4: भोलि त सजिलो हुन्छ, अलिक भाग पनि ठुलो पाइन्छ फेरि, होइन, एलाइन्स हुँदाखेरि राम्रै हुन्छ नि, अहिले पाएन भनेर त हो नि समस्या भएको भन्ने छ नि त धेरैको त,
5: त्यो खेलजीलाई मनमा लागेको कुरा हुन सक्छ,
4: होइन, एकता गर्दाखेरि अलिकति सेटलमेन्ट गर्दा पनि सजिलो हुन्छ, केन्द्रीय सदस्यहरूलाई त्यही लेभलमा राख्नुपर्ने हुन्छ।
5: अहिले चाहिँ तपाईँलाई मैले किन राष्ट्रिय भेला भन्दा एउटा त मैले भनिहालेँ, राष्ट्रिय राजनीतिक विषयलाई मजबुत ढंगले उठाउँदै राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सार्वभौमिकताको रक्षा गर्नका लागि एक खालको स्पष्ट दृष्टिकोण भएको चाहियो। अहिलेको नेपाली कंग्रेसको हेर्नुभयो भने तपाईँले थाहा पाइहाल्नुहुन्छ, होइन, उहाँ एकदम व्यक्तिगत लोकप्रियतामा कुन बोल्दा ठिक कुन बोल्दा बेठी, बिहान एउटा बेलुका अर्को, अर्को दिन अर्को, यस्तो भएर आफ्नो ठेगान नभएको पहिचान बनिरहेछ, त्यसबाट कंग्रेसलाई बचाउनु छ कि? दोस्रो, अब कंग्रेस विभाजित भयो, नेतृत्वहरू धेरै बाहिरै रहे, पार्टीले ठिक बाटो लिएन, बिपीको विचार छोड्यो, त्यसो भएको हामीले अब हामी यहाँ बस्दैनौ भनेर पार्टी छोडेकाहरूलाई फर्काउनु छ, निष्क्रिय भएकोहरूलाई सक्रिय गराउनु छ। मैले अघि भनेको चारवटा विषयमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नागरिक अधिकारको रक्षाका लागि बलियो शक्ति पनि चाहिएको छ। त्यो बलियो शक्ति बनाउनलाई कांग्रेसलाई हामीले 7-8 महिनासम्म त पहल गर्नुहोस् भनेर छोड्यौं, उहाँहरूले त्यसमा पहल नगरेपछि अब अर्को शक्ति बनाएर हामीले पहल गर्नुपर्ने अवस्था।
4: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद र आगामी दिनको शुभकामना। नमस्कार। वाउदू नेपाली कंग्रेस कार्यक्रम विश्वकर्मा अग्रेश्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेक उत्पादन।
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क
7: दिस होम इन्टरनेट।
8: यतिखेर हाम्रो बैसमा कुटनीतिज्ञ डाक्टर लोकराज बराल हुनुहुन्छ, जसाथ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: धन्यवाद
8: डाक्टर। अहिले हामी कुटनीतिक हिसाबले नेपाल कस्तो अवस्थामा छ, किनभने राजनीतिमा अलिकति परिवर्तन भयो, भाद्र 23 र 24 जिन्जी विद्रोह, त्यसपछि अन्तरिम सरकार, फागुन 21 निर्वाचन, त्यस पछाडि दुई तिहाई नजिक बोकेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार, कमजोर प्रतिपक्षी, यावत कुराहरूलाई केलाउँदाखेरि चाहिँ नेपालको अवस्था कस्तो छ
9: अहिले? नेपालको अवस्था एकातिर एउटा हेर्दाखेरि अब दुई चाहिँ करिब करिब दुई चाहिँको सरकार छ, अब त्यसको अब त्यहीभित्रको अहिलेको जुन 4 महिनाको क्रियाकलाप हुन्छ पार्टीको, विशेष गरी प्रधानमन्त्रीको भूमिका, उहाँले यो व्यवस्था संसदीय व्यवस्थाको मर्म बुझेको जस्तो लाग्दैन, संसदबाट उहाँ बाहिरै बस्न चाहनुहुन्छ, गतिविधिहरू पार्टीको अध्यक्षले चलाउने, उहाँले चाहिँ भरसक्छु खामचुम पार्ने, दालचुल पार्ने काम चाहिँ पार्टीको अध्यक्षले गर्नुभएको छ, गर्दाखेरि यो चित्रको जस्तो देखिन्छ यति बेला। अब भोलि के हुन्छ भन्न सकिँदैन आर्थिक, किनभने परराष्ट्र नीति भन्ने बित्तिकै यहाँको नेतृत्व, यहाँको पार्टीको सोच अनि चिन्तनमा धेरै कुरा भर पर्छ। फरेन पोलिसी र गृह राजनीति, डोमेस्टिक पोलिटिक्स भनौँ, त्यसको गहिरो सम्बन्ध छ। त्यसले गर्दाखेरि अहिले चाहिँ त्यति प्रश्न कतै पनि देखिँदैन, चाहे गृह नीतिमा होस्, चाहे बाहिर विदेश नीतिमा होस्।
8: जस्तो अब यो सरकार आइसकेपछि भारतसँगको हाम्रो सम्बन्ध कस्तो छ, किनभने हिजो अस्ति एउटा हल्ला आएको छ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन तल्लो बाटोबाट दिल्ली प्रस्थान गरी दिल्ली गयो, अजित डोभाल लगायतकासँग भेटघाट भयो भन्ने विषय आयो। कुनै बेला भारतीय विदेश मन्त्री विक्रम मिश्री नेपाल आउँदाखेरि भेट नदिने प्रोटोकलको कुरा गर्ने प्रधानमन्त्रीले, यदि उहाँका राजनीतिक सल्लाहकार यसरी जानुभएको हो, त्यसपछि उहाँको भ्रमण तय भएको हो, वा यी यावत कुराहरूलाई हेर्दाखेरि चाहिँ प्रधानमन्त्रीको पर्फर्मेन्स वा चाहिँ यो सरकारको पर्फर्मेन्स र भारतसँगको सम्बन्ध चाहिँ कस्तो छ?
9: अब सम्बन्ध एकदम बिग्रिहालेको पनि केही छैन, धेरै राम्रो चप्रेको, एकअर्कालाई विश्वास गरिहाल्नेको अवस्थामा पनि छैन। त्यसले अहिले सबै यो हामी रणभुल्लमै छौँ। अब प्रधान हाम्रो प्रधानमन्त्रीको काम के देखिन्छ भने, पहिले अब त्यस्तो सम्मान गरेर भारतको प्रधानमन्त्री मिल्न दिँदाखेरि अब त्यति बेला चाहिँ घिमिरे वास्तव नगरिदिने, अब अहिले चाहिँ अब रवि लामिछानेलाई चाहिँ भारत सरकारले एकदम त्यत्रो सम्मान गर्यो, उहाँलाई बोलाएर चाहिँ गर्यो, त्यो देखेपछि अहिले रवि लामिछानेको उमेर अलिकति अहिलेको यो चुनावपछि धेरै अलिकति राम्रो देखिन्छ, अलिकति परिपक्व नेताको रूपमा देखिएको हो कि जस्तो देखिन्छ सबैतिरबाट, अहिले यहाँभित्र पनि बाहिर पनि। त्यो गर्दाखेरि अब बालेन्द्रजीलाई उहाँको पहिले यो उहाँको चिन्तन छैन क्या, राजनीतिमा चिन्तन हुनुपर्छ, बोलाएको नीति भनेको त्यो बुझ्नुपर्छ, यो व्यवस्था संसदीय व्यवस्था भनेको बुझ्नुपर्छ, त्यो बुझाइमा कमी भएको हुनाले उहाँले आफ्नो शैली होइन मैले कसैलाई भेट्दिनँ यो यहाँ भन्ने खालको गर्नुभयो, त्यसले त्यो सम्भव हुँदैन। हाम्रो यस्तो सानो मुलुकमा प्रोटोकल मात्रै खोजेर हुँदैन, व्यवहारिकता खोजिनुपर्छ, त्यो व्यवहारिकता प्र्याक्टिस डिप्लोमेसीमा धेरै कुराहरू चाहिँ भर पर्छ. प्रोटोकलले मात्रै के नाप्दैन गर्दाखेरि त्यस्तो खालको अवस्था अहिले चाहिँ अप्ठ्यारो अवस्थामा परेको हुनाले उहाँले पछाडि फेरि हतपत्त अब उहाँले आफ्नो मान्छेलाई दिल्ली फेरि पठाएको हो भने अब अहिले उहाँले त होइन भन्नुभएको थियो तर सबै तिरबाट पुग्दाखेरि रिपेयर गर्न लागि फेरि सम्बन्धलाई चाहिँ साह्रै बिग्रिने हो कि भनेर पठाएको छ. अझै भारत सरकारको उनीहरूले त आउँछु भनेको अहिले चाहिँ भारत सरकारको प्रवक्ताले अस्ति भने हामीले निन्दा हामीले पठाएको छौँ भनेर प्रधानमन्त्रीलाई निन्दा गरेका छौँ भनेर उसले त फर्मल त जोसुकै प्रधानमन्त्री भए पनि त्यो उसले त गर्ने भइहाल्यो अब छिमेकी मुलुक भएको हुनाले. तर त्यसको हामीले चाहिँ पराष्ट्रका नुहार चाहिँ भन्छु सानो कुराहरू सूक्ष्म कुराहरूमा चाहिँ हामी बुझ्न सकेका छैनौँ. सबभन्दा समस्या त्यही पर्यो.
8: डाक्टर जस्तो अब सुरुमा प्रधानमन्त्री भइसके पछाडि यो हिजोको निरन्तरता परम्परा वा चाहिँ नजिकको छिमेकी भारतकै भ्रमण गर्ने एउटा जुन किसिमको टेन्डेन्सी छ, यसभन्दा अगाडि केपी शर्मा ओलीको सरकार ताका भारतले नबोलाएरै उहाँको कार्यकाल गयो यो अन्तिम पटक भन्दै गर्दाखेरि चाहिँ हामीले नेपालले चाहिँ सुरुवातमा भारतकै भ्रमण गर्नुपर्छ छिमेकीकै भ्रमण गर्नुपर्छ भन्ने यो टेन्डेन्सी वा चाहिँ यो निरन्तरता हो वा चाहिँ यो चाहिँ आवश्यकता हो वा चाहिँ यो के हो डाक्टर?
9: यो आवश्यकता हो तब हामीले भारतको गर्नै पर्छ भन्ने त केही छैन तर कारण विभिन्न कारणले नहुन पनि सक्छ. तर के भन्दाखेरि प्रायोरिटी राजनीति अगाडि विशेष गरी कुटनीतिमा यो पदार्थ नीतिमा केही छैन. प्रायोरिटी कुन कन्ट्रीसँग कुन देशसँग पढिन्छ हाम्रो प्राथमिकता प्राथमिकतामा कुन देश पर्छ हाम्रो अगाडि भन्दाखेरि पहिलो हाम्रो सन्दर्भ भारतै पर्छ. हाम्रो अहिले अहिले नै पनि तपाईँ भन्नुहोस् हरेक किसिमको सम्बन्ध सारा आन्द्रा जातिएको छ भारतसँग, चाहे सुरक्षाको कुरामा हो, चाहे आर्थिक कुरामा हो, चाहे सामाजिक कुरामा हो, चाहे सिमानाको कुरामा हो, संस्कृतिको कुरामा हो, सबैले चाहिँ भारतसँग बढी सम्पर्कमा छौँ. त्यस कारणले भारतले जहिले पनि प्राथमिकता भूगोलको अवस्थाले हाम्रो भारततिरै हामीलाई त्यो प्राथमिकता इन्डोसेन्ट्रिक भन्छु म भारत केन्द्रित हाम्रो हुन्छ. नभए भने त व्यवहारिकता हुँदैन. यहाँ समा दूरीको सिद्धान्त भनेर अब चाइना पनि हामी छिमेकी अर्को छिमेकी राष्ट्र हो तर तपाईँ नै भन्नुहोस् न चाइनिज कतिजनाले चाइनिज भाषा बोल्छन्, कतिजनाको हाम्रो इन्टरेक्सन हुन्छ, कतिपल्ट हामी चाइना भिजिटमा जान्छ, त्यो भारतको जस्तो सम्बन्ध त चाइनासँग त छैन. हाम्रो छिमेकी राष्ट्र त हो, उसँग राम्रो सम्बन्ध हुनुपर्छ. छिमेकी भएको हुनाले उसको भाइटल इन्टरेस्ट हुन्छ, स्वार्थ मूल स्वार्थहरूलाई हामीले काल गर्नुपर्छ. उसको सेन्सिटिभिटीलाई संवेदनशीलतालाई हेर्नुपर्छ. त्यो अर्को पक्ष हो, त्यसलाई हामीले इग्नोर गर्न मिल्दैन. त्यस कारणले भारत जानु स्वाभाविक हो. कुनै पनि प्रधानमन्त्रीले बेस्ट फेडरेसन त भारतसँग हुनुपर्छ, त्यसरी चिनसँग हुनुपर्छ, त्यसरी अरू मुलुकसँग अहिले अमेरिकाको कुनै नाम आउँछ, अमेरिका त सात कमजोर पारको मुलुक हो, उसको त खालि स्ट्रेटेजिक इन्टरेस्ट र अलिकति त्यो नाताले अलिकति कहिलेकाहीँ विकासमा उसको सहयोग हुने मात्रै हो. सुपर पावर एउटा भएको हुनाले अहिले चाहिँ अहिलेको जमानामा चाहिँ अमेरिकाले पनि यहाँ चाहिँ उसको त मेन कुरा चाहिँ चाइना फ्याक्टर हो, टिबेट फ्याक्टर हो, मतलब चाइना चाइनिजलाई कसरी हुन्छ उसको प्रभाव क्षेत्रलाई कम गर्नु हो. त्यस कारणले यो आफ्नो प्राथमिकतामा कुन मुलुक पर्छ त्यसरी हेर्नुपर्छ. त्यो दृष्टिले पहिलोपल्ट भारत जानु प्रधानमन्त्रीको लागि राम्रो हुन्छ. त्यत्रो सम्मान गरेर भारतको प्रधानमन्त्रीले फोन गरेको, त्यसरी पराष्ट्र सचिवलाई स्पेसल विशेष दूत गराएर पठाउन लागेको, अब त्यसलाई भेट्दिन प्रोटोकल गरेर हुन्छ यहाँ सम्भव हुन्छ हाम्रो समयलाई कुन बेला तपाईँ जसलाई पाएलाई जसलाई पाएर दाजुलाई जसले पाए त्यो बेला पाए पहिलालाई बेडरुममा भेट्ने चलन त गर्नु हुँदैन. त्यसको त हुन्छ तर कुन परिस्थितिमा कुन सन्दर्भमा कसरी भेट खोजिरहेछ अर्को मुलुकको विशेष दूतले त्यसलाई हेर्नुपर्छ. अमेरिकाको राष्ट्रपतिको विशेष दूतको रूपमा अहिले भारतको राजदूत छन् त्यहाँ, अमेरिकाको राजदूत भारतमा गोर भन्ने. अब उनलाई पनि उहाँले भेट्नु भएन होइन, इन्जोय गर्नु. अब सभापतिले भेटेर हुँदैन, सभापति त उहाँको पार्टी सरकारमा छ तर लगाम त सरकारमा लगाम त बाल्ने पनि छ, हाम्रो छैन त बाल्ने पनि छानेको.
8: अहिले चीन चाहिँ किन सशंकित छ नेपालको भूमिमा भइरहेका गतिविधिहरूप्रति वा चाहिँ यो सरकार प्रति सशंकित?
9: अब चीनको के छ सशंकित छ भने अब अहिले विशेष गरी हल्ला पनि छ अलि अब कति अब यो त धेरै गहिरो रूपमा बुझ्ने कुरा हो अहिले अमेरिकाको अरूहरूको प्रभाव धेरै बढ्यो नेपालमा अहिले भन्ने खालको चिनलाई त्यसमा सरकार छ होइन अब अस्ति हाम्रो परराष्ट्र मन्त्री त भिजिट त गर्नुभयो विधान त राख्नुभयो तर त्यस फास्ट त्यसबाट केही पनि उपलब्धि भएन नि त अब यहाँ चिनको जुन आफ्नो कुरा छ त्यो कुरामा त उहाँले इन्डियादेखि त चिनको परराष्ट्र मन्त्रीले त्यो त त्यो ऊ त पोलिटिकल मेम्बर पनि हो होइन अनि उसले त भन्दैछ तपाईँहरू त टाढाको टाढाको त्यो
8: भन्दा
9: खोज्नुपर्छ भनेर इन्डियादेखि त उसले हिन्ट दिएको छ त तिमीहरू चाहिँ अरूतिर नकुद हामी छिमेकी त हामी नै हो नि हामीसँगै सम्बन्ध पहिला राम्रो हुनुपर्छ भन्ने खालको त्यो सन्देशहरू दिएको छ त उहाँले त्यो उहाँ मङ्गोलियाको कुरा उठाउँदाखेरि उसले उसरी कुटनीतिक एक प्रश्न बुझ्ने गरे नि भन्दा छ त्यस कारणले यो कुरा चाहिँ अलिकति अहिले अहिलेको सरकारको एउटा विचार अब उहाँले के गर्नु परराष्ट्र मन्त्रीले चाहिँ राम्रै गर्न खोजेको हो तर जब देशको निकै संसदीय व्यवस्थाको नेता प्रधानमन्त्री नै अब उहाँको नै चिन्तन छैन सोच छैन भनेदेखि त गाह्रो हुन्छ नि सरकार चलाउन।
8: अब प्रधानमन्त्रीका कतिपय व्यवहारहरू कतिपय अभिव्यक्तिहरू भारतले नेपालको पनि सीमा मिचेको होइन नेपालले पनि भारतका कतिपय सीमाहरू मिचेको रहेछ जमिनहरू मिचेको रहेछ भन्ने अभिव्यक्तिहरू यो सिक्कामा सूची नक्सा हटाएर चाहिँ अन्य केही प्रतीकहरू राख्ने लगायतका विषयहरू यी यावत विषयले चाहिँ हामीलाई कतिको सकारात्मक दिशातर्फ लगिरहेको छ
9: भन्न अब उयो ल्याङ्ग्वेज भाषा कस्तो हुनुपर्छ बोल्दाखेरि कुन शब्दले कुन माने राख्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ उहाँको भनाइ बेसिक होइन उहाँको भनाइ के कति ठाउँमा त अब हाम्रो भूभाग पनि कति ठाउँमा उतातिर गएको हुनसक्छ उताका मान्छेले आएर यो खुला सिमाना छ वारी आएर चाहिँ खेतीपाती गरिरहेको हुन्छन् बोर्डरमा हामी त बोर्डर फेरि हामी त बोर्डरको मान्छे मतलब म पनि ढाकाको मान्छे बोर्डर मैले सुकै घुमाएको छु होइन गर्दाखेरि त्यो पारिपट्टि हाम्रो मेची पारी पनि दुई ठाउँमा त्यहाँ हाम्रो परिसरमा मेची पारी पनि हाम्रो भूभाग छ त्यस्तो खालको छ क्या खोलाको त्यो भाँडले पनि धेरै कुरा उहाँले उहाँको भनाइ चाहिँ त्यो त्यो बोलीको त्यो जुन ल्याङ्ग्वेज गर्नुभयो आफ्नो भूभाग पनि कतिसम्म उतातिर गएको हुनसक्छ उताका मान्छेले आएर यो खुला सिमाना छ वारी आएर चाहिँ खेतीपाती गरिरहेको हुन्छन् बोर्डरमा हामी त बोर्डर फेरि हामी त बोर्डरको मान्छे मतलब म पनि ढाकाको मान्छे बोर्डरमा

0: मैले पनि दिएँ तर अब उहाँको ल्याङ्ग्वेज चाहिँ हामीले हामीले अतिक्रमण गरेका छौँ भन्ने भइरहेको छ। त्यस्तै हो, मलाई त्यसमा चाहिँ म ठुलो रूप दिन्न त्यसलाई। त्यसमा यहाँको पार्टीहरूले धेरै हल्ला खल्ला गरे तर त्यो उहाँको भनाइ त्यो त भन्नु भन्नुमा दिएको
1: हो। डाक्टर साहब, यो स्थिर राजनीति दुईटै नजिकको सरकार तर अस्थिर गतिविधिहरू जस्तो अस्ति भर्खरै मात्र सुनसरीमा देखिएको धार्मिक हिंसा त्यसैले त्यही रोक्न सकिन्थ्यो, त्यसैलाई त्यही चाहिँ निमठ्यान्न पार्न सकिन्थ्यो, धेरै ठाउँमा फैलिँदैनथ्यो, सरकारको तदारुकता र सक्रियता त्यति धेरै रहेन र अन्तिम आवरमा गएर मात्रै सरकार अलिकति बढी प्रेसर भइसकेपछि गयो भन्ने जुन किसिमको आरोप लागेको छ, यो घटनालाई कसरी लिनु भएको छ?
0: त्यो सही कुरा हो, किनभने त्यसमा प्रधानमन्त्री डिजाइन घटना भइसकेपछि मात्रै काट्ने जब रवि लाग्ने खानेले पार्टीका नेताहरूलाई भेट्नुभयो गर्नुभयो उहाँलाई पनि अनुभव के पर्यो होइन उहाँले अनि अनि उहाँले पनि अनि थाल्नुभयो राष्ट्र पहिलालाई अहिलेसम्म कहिले गएर नभेट्ने अनि अनि अलि बाध्यता चारैतिरबाट चाहिँ कम्युनिस्ट भएपछि आलु चना भएपछि राज्य भेट्ने अनि त्यस खालको उहाँको त्यसैले मैले भने नि उहाँले व्यवस्था बुझेकै छैन, सिस्टमै बुझ्नु भएको छैन, परास्परण बुझ्ने पोलिसी राम्ररी बुझेको छैन, बोल्दाखेरि पहिले नै विचार गरेर लेखेर बोल्ने पनि हुन्छ, कुटनीतिमा गृहनीतिमा अब यो कुरा मैले कुरा गर्नुभयो सिंहरीको अर्थतराईको अब त्यो कुराहरू चाहिँ अब अब यसरी तपाईँ कहिले चाहिन्छ कहिले पनि पञ्चायतकै टाइम पनि हुन्छ अरू कुरा पनि हेर्दाखेरि हुन्छ तर यसपालि अनावश्यक निवत तिनजना मान्छेहरूसँग मरेको त्यो अवस्था आउनु हुन्थेन। पाँच दिनपछि अनि उहाँ बालन शाहले चाहिँ वक्तव्य निकाल्नुहुन्छ होइन त्यो उसी पनि यत्रो यत्रो सुरक्षा मेसिनरी उहाँसँग छ उहाँले अब त्यो उहाँले नै त्यसै दिन चाहिँ सब कन्टा गरेर वक्तव्य निकालेर भेटघाट गरेर गरे भए पनि हुन्थ्यो सरकार काम गर्नलाई सारा शक्ति लाउने अहिले दिनुभएपछि आजसम्म उतारेको छ अहिले कहिले त्यत्रो यहाँ काण्ड मच्यो आज कोही उठेन उहिले त्यो भदौमा त्यो चौबिसमा होइन अब अहिले अहिले उहाँ साध्य गर्दाखेरि त्यो गर्ने थिए त्यो पहिले नै गरेको भए हुन्थ्यो अलिकति ढिलो भएको हो उहाँको अब के भन्ने यस्तै शैली उहाँको त्यस्तै छ।
1: जाँदा जाँदै यो सरकारबाट जनताका आशाहरू धेरै छन् तर सरकारको मर्निङ सो अफ द डे भन्छ मधुमास पनि पूरा गरेका छ, हेर्दाखेरि तपाईँ कतिको विश्वस्त हुनुहुन्छ?
0: मलाई यो चार महिनाको पर्फर्मेन्स हेर्दाखेरि अब जनतालाई राहत दिने काममा केही पनि भएन, यो सरकारको एउटा प्लस पोइन्ट भनौँ सकारात्मक पक्ष के छ भने यो भ्रष्ट भयो यता मन्त्री सबै भ्रष्ट भए प्रधानमन्त्री भ्रष्ट भयो भन्ने त्यो छवि छैन होइन त्यो अहिलेसम्म त्यसमा अदरवाइज आखिरमा उहाँहरूले प्रतिबद्धता उहाँ जाहेर गर्नुभएको थियो जनताको लागि राहत दिने डेलिभरी गर्ने यो गर्ने त्यो गर्ने अब अब मान्छे भर्ना गरेर भाइचान्सलर भर्ना गरेर राज्य अर्को मान्छे भएर गर्न केही ठुलो परिवर्तन आउने होइन त्यो त मूलभूत रूपमा जनताको स्तर बढाउने काममा आर्थिक अवस्था कसरी सुधार्ने सामाजिक सद्भाव कसरी कायम गर्ने संविधानलाई कसरी लागू गर्ने अहिलेको गणतन्त्र सभापतिता यो मैले यो के अरे संघीयतालाई कसरी अगाडि बढाउने यस्तो कुरा र जनमुखी कार्यक्रमहरू चाहिँ भएको देखिएन।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: उनको भरतपुर महानगर पालिकाका नगर प्रमुख मेयर चित्रसेन अधिकारी हुनुहुन्छ, कार्यवाहक मेयर हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसको पालिका बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। अधिकारीजी नमस्कार, गुड मर्निङ।
1: नमस्कार, गुड मर्निङ सर।
0: अब अहिलेको अवस्थामा कार्यवाहक मेयरको भूमिकामा हुनुहुन्छ, सम्हाल्दै हुनुहुन्छ, महानगरपालिका भरतपुरको कुरा गर्ने हो भने समृद्ध व्यवस्थित शहर पनि हो, नारायणी नदी किनार, सिटी पार्क, सार्वजनिक स्थलहरू र धेरै विश्वको समेत ध्यान आकर्षित हुने एउटा केन्द्र हो भरतपुर। त्यसलाई कसरी चाहिँ विस्तृत रूपमा अझ समृद्ध बनाउने लाइनतर्फ अर्थात तपाईँका योजनाहरू कसरी अगाडि बढ़िरहेका छन्?
1: भरतपुर महानगरपालिकाको विषयमा मैले भन्दा बढी यहाँहरूले बुझिसक्नु भएको विषय छ। यसो विकासका निर्माणलाई जुन विगतमा गरिआइरहेको हामीले गरिरहेको चरणबद्ध योजनाहरू पूर्वाधारलाई निरन्तर लिएर जाने कुरा छ। सामाजिक र मानवीय विकासलाई अलिक जोड दिनुपर्ने छ। हरियाली र वातावरणको व्यवस्थापन गर्नुपर्ने कुरादेखि लिएर शिक्षा स्वास्थ्यहरूलाई त्यही अनुसार कृषि पशु पनि कृषि र पशुको पनि उर्वर भूमि हो, त्यो आधारमा अगाडि बढिरहेको अवस्था छ। र यहाँ जुन पूर्वाधारको कुराहरूको बारेमा गौरवको आयोजना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अगाडि बढिरहेको अवस्था छ। सड़क सञ्जालहरू लगायतका विविध कुराहरू लगभग 1300 कालोपत्रे सड़क बनिसकेको अवस्था छ। आज म पहिला वडाध्यक्ष पनि भएको हिसाबले अब करिब 9.5 वर्ष यो महानगरपालिकाको सानोतिनो सानो ठुलो नेतृत्वमा आइपुग्दै गर्दा र विगत निवर्तमान नगर प्रमुखको पनि महत्वपूर्ण भूमिकाको आधारको हिसाबले अगाडि बढिरहेको अवस्था छ। नारायण तटबन्धनदेखि लिएर व्यवस्थापन गरिएको कुरा छ, हरियाली प्रबन्धन व्यवस्थापनदेखि लिएर लाइट स्मार्ट लाइट 5000 स्मार्ट लाइट छ।
0: पूर्व मेयरले निवर्तमान मेयर रेणुदाले पनि राम्रो काम गर्नुभयो होइन त्यहाँ चाहिँ बसेर। अब अहिलेको अवस्थामा चितौन राष्ट्रिय कुञ्ज विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य हो होइन, यसबाट भरतपुरका स्थानीयले प्रत्यक्ष रूपमा आर्थिक लाभ पाउने गरी महानगरले कस्तो खालका पहलहरू गरिरहेको छ?
1: अब यो हामी सिमाना एकतिर हाम्रो सिमाना र एउटा प्राकृतिक जैविक विविधताको पनि एउटा पर्यटकीय स्थलको रूपले राष्ट्रिय कुञ्जले एउटा महत्वपूर्ण छ। त्यसलाई प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष रूपले त्यसलाई उपयोग गर्ने त्यसका व्यवस्थापन गर्ने पाटो जुन जैविक विविधता र प्राकृतिक सम्पदा भएको विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय निकुञ्जलाई त्यसलाई व्यवस्थापन गरी पर्यटन प्रबन्धन गर्ने कुरालाई हामीले लागिरहेका छौँ। र जनता र मानवीय वन्यजन्तु र मानवीयको द्वन्द्वलाई न्यूनीकरण गर्न त्यसका व्यवस्थापनको पनि अगाडि धेरै अहिले जङ्गली जनावरबाट घाइते हुने मृत्यु हुनेको पनि सङ्ख्या धेरै नै बढ्दो छ। त्यसलाई व्यवस्थापन गर्ने कुरा र त्यसको पर्यटन प्रबन्धन गर्नुपर्ने नारायणी जलाशयदेखि लिएर धार्मिक पर्यटन देवघाट धामको प्रबन्धन व्यवस्थापन राप्रतिमा अवस्थित रहेको विक्रम बाबा मेला एउटा ऐतिहासिक मेला छ, त्यो मेला त्यो आदिवासी थारूहरूको त्यसको पनि व्यवस्थापन गर्नुपर्ने र वन्यजन्तु लगायतका पर्यटनलाई व्यवस्थापन गर्नुपर्ने सफारीमा माटोहरू चलाउनु पर्ने है पर्यटनको गतिविधिमा पनि अगाडि नै बढिरहेको यहाँहरूलाई थाहा छ। भरतपुर महानगरपालिका 2024 पर्यटन वर्ष घोषणा गरेर त्यसलाई निरन्तर लिएर गएर त्यसका पूर्वाधार लगायतका त्यसका व्यवस्थापन गर्ने कुरा त्यसलाई ब्रान्ड गर्ने कुरा त्यसलाई प्रचार गर्ने कुरामा भरतपुर महानगरपालिका त्यसलाई निरन्तरता बजेट सहितको नीति तथा कार्यक्रम राखेर अगाडि बढिरहेको अवस्था।
0: अब यो देशको ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति त्यही क्षेत्रबाट विजय हुनु भएको छ होइन चितौनबाट, किनभने धेरैको चासोको विषय पनि हुन्छ यो चाहिँ, अहिले उसैको सरकार छ, चितौनलाई कतिको राहत छ यो कुराले सरकारबाट?
1: अब यो विषय मलाई पनि खड्किएको विषय रहेको हिसाबले देशको अहिलेको ठूलो पार्टीको पार्टी सभापति पनि ए भरतपुर महानगरपालिकाको केही भागको क्षेत्र उहाँ 2 नम्बर क्षेत्रको बाट निर्वाचित हो र भरतपुर महानगरपालिकाका ठुला जुन शहरी क्षेत्रमा रहेको वाडाहरूको 10 वटा वाडाको नेतृत्व गर्नुपर्ने र अर्को कानून मन्त्री सविता गौतम पनि यही क्षेत्रबाट माडी नगरपालिकाको एउटा रह्यो भने अरू 19 वटा वार्ड भरतपुर महानगरपालिका भयो भने दुईटा अब एउटा राष्ट्रिय पार्टी सभापति एउटा कानून माननीय कानून मन्त्री हुँदै गर्दा जनता र नागरिक जुन अपेक्षा विकास निर्माण लगायतका पूर्वाधारदेखि लिएर र अन्य त गतिविधि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चलिरहेको छ। अहिलेको सरकारप्रति देखिने आशा र भरोसाको जुन रूपले रहेको विश्वास गरेको त्यो जनता नागरिकले प्राप्त गर्नु भएको छैन र विकास निर्माणको बजेट पनि जस्तो यहाँ अब गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई मैले धेरै पटक पहल गरेँ, त्यसलाई बजेट पार्न सकिएन, त्यसलाई एउटा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सम्पन्न गर्न सक्ने बजेट व्यवस्थापन गरिदिएको भए हुन्थ्यो भन्ने कुरा। यहाँका अलिक ठुला योजनाहरू नारायणी तटबन्धनलाई अलि राप्ती तटबन्धनलाई अलि व्यवस्थित गर्नुपर्ने, अब एयरपोर्ट विस्तारको कुरा त आएको छ, त्यो कहिले सम्भावना हुन्छ, र मोटरवेल पुल जुन गैंडेकोट नवलपरासी जोड्ने त्रिवेणी जान जोड्ने कुरालाई उहाँले सम्बोधन गर्नुभएको छ, जुन जनता र नागरिकले अपेक्षित गरेको योजना बजेट चाहिँ पर्न सकेको छैन, यो अहिलेको आवाज हो।
0: तर अहिलेको अवस्थामा चाहिँ अब किनभने अब सरकारको नेतृत्व उहाँहरूले पनि गर्नु भएको छ, यहाँले अघि नै भन्नुभयो गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला होइन, जो चाहिँ धेरैको ध्यान आकर्षित गरेको रङ्गशाला हो, एकदमै त्यो महत्वाकांक्षी परियोजना पनि थियो, अहिले अल्पत्र अवस्थामा छ होइन, त्यसको सञ्चालन

0: नेपालको एकमात्र डिटिएल सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: अब हामी यतिखेर पालिका बहसमा कुराकानी गरिरहेका छौँ। पालिका बहसमा

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004447 प्लास्टिक टेक छोयो कि चल्यो
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550607359 र 9550607359।
3: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
8: होइन दिदी, कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
8: ह्या दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98450049586।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
9: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98 550 52 454, 98 455 20 454, इमेल log.logic2@gmail.com।
10: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
9: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासोच्छ्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटखा, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
11: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
9: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
11: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
9: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासोच्छ्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
11: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
9: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
11: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ।
9: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौडा, जनस्वास्थ्य कार्यालय, चितवन।
12: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्दै कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
13: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
14: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
13: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
14: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
13: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
14: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
13: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
15: रेडियो साइन 89.8 मेगाहर्ज।
16: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
17: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
18: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
17: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
18: बाबा, हाम्रै पश्चिम चितवनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
17: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छ नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
18: सम्पर्क नम्बर 98 450 82 997,
19: 98 550 10 900।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: के हो दाइ,
2: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाइ, जानुपर्छ। तर दाइ, कसरी थाहा पाउनु भयो यो कुरा?
2: कुकी सूत्रबाट।
1: ए

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
1: प्रस्तुत गर्दछ।
2: लडेर नमस् है, तिमीहरूले समाचार सुन्यौ? सुनको भाग त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सक्यो, अब आफै लसर पर अब दिएर म सक्छु नि।

0: Tapai Islands on the Nuncha Radio Silence 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM.
2: हेलो 1 2 3 चेक.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359.
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0556-93-495.
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ. सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बस्ने फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

पहिलो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। इट्स 12 पीएम।

0: हुर्किदुर्की भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: पाकिस्तान स्थित ब्रड पीक 8,047 मिटर हिमालमा गएको भीषण हिम पहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पूजा अर्थात निमस्ताई सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विदा घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका पूजाको जन्म थलो हो। उनी अन्नपूर्ण गाउँपालिका 2 दाना निवासी हुन्। दिवंगत आरोहीहरूप्रति श्रद्धांजली अर्पण तथा सम्मान स्वरूप सोमबार गाउँपालिका अन्तर्गत अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय ओडा कार्यालय स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आइतबार सूचना जारी गर्दै पूर्जाको असामयिक निधनले गाउँपालिका परिवार म्याग्दीवासी तथा समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ। सूचनामा नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व सामु नयाँ उचाइमा पुर्याउन नेपाली पर्वतारोहीको पहिचान गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न निर्मल पूर्जाले पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ। उनको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति बेहोरेको गाउँपालिकाले बताएको छ। गाउँपालिकाले शोक सन्तप्त परिवार आफन्त तथा शुभेच्छकप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना पनि गरेको छ। त्यस्तै पाकिस्तानको ब्रडपिक क्षेत्रमा दिवंगत नेपाली पर्वतारोही निर्मल पूर्जा लगायतको शव उद्धारमा खटिएको टोली क्याम्प 1 झर्ने तयारी गरिरहेको छ। उद्धार अभियानको ग्राउण्ड टीमले दिएको जानकारी अनुसार पहिलो चरणमा हिम पहिरोमा परेर निधन भएको टोलीलाई क्याम्प 1 ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म ल्याउने तयारी गरिएको छ। ग्राउण्ड टीमका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टर मार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सार्न सकिनेछ। दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने टोलीले जनाएको छ। सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि अशान्त बनेको तराई मधेसको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी सम्वादले निरन्तरता पाएको छ। नेपालगंज, छेटौड़ा लगायतका विभिन्न ठाउँमा हिजो सद्भाव र्याली निकालिएको छ। सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा लगाउँदै आएको निषेधाज्ञा पनि हटाएको छ। सिराहाको गोलबजार घटनाका पीड़ित परिवार र सरकार बीच 8 बजे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढ़ेसँगै केही दिनदेखि आन्दोलनरत संघ संस्थाहरूले आफ्नो सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन्। आन्दोलन स्थगित भएसँगै वीरगंज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योग धन्दा र यातायात सेवा पुनः नियमित गएको छ। कप्तानगंजमा प्रहरी गोली लागेर ज्यान गुमाएका 2 युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन समेत सामान्य बन्दै गएको छ। त्यस्तै शुक्रबार राति मधेस जानुभएका गृहमन्त्री सुदन गुरूङ हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बस्नु भएको छ। जनकपुरधाम स्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि वार्तामा जुटेका छन्। सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ, प्रतिनिधि सभा सदस्य शिवशंकर यादव र राम विनोद यादव सहभागी छन्। मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओम प्रसाद अधिकारी, एपीएफका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी अनि धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्का लगायत सुरक्षा तथा प्रशासनका अधिकारी पनि वार्तामा सहभागी रहेका छन्। हिन्दू सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनी तथा अन्य पदाधिकारी सहभागी भएका छन् भने वार्तामा संयुक्त हिन्दू मोर्चाको तर्फबाट शुक्रबार राति पेश भएका मागहरूबारे छलफल हुने बताइएको छ। तर हिन्दू सम्राट सेनाले सहमति भइ नसकेको भन्दै उक्त कुरा खण्डन गरेको थियो। हिजो रातिको वार्तामा विवाद भएपछि आजको वार्तामा रासोपाका नेता तथा कार्यकर्तालाई भने सहभागी गराइएको छैन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: कुत्रीले भनायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समय सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सकल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माका अनुसार साउन एक गति यता 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा नगदमा खरिद गरी सकल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउनेछन्। क्यूआर मार्फत गरिने कारोबारमा भने प्रणाली मार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले अहिले बिल प्रविष्ट अर्थात इन्ट्री गर्नु नपर्ने पनि विभागले स्पष्ट पारेको छ। त्यस्तै विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले अहिले बिल दर्ता गराउनु पर्दैन। क्यूआरबाट पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्जेक्सन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले उक्त नम्बर नै उपहारका लागि योग्य हुनेछ। नेपाली कांग्रेसको संस्थापित समूहले यही साउन 29 देखि 31 सम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय सहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको सदस्यत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढ़ीकरण नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 उपसमिति बनाएको छ। संस्थापित समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। यसअघि 2007 सालको क्रान्तिदेखि 2062-63 जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजा प्रसाद कोइरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोड़मा पुगेको छ। आउँदो मंगिरमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द 6 महिना बित्दा समेत टुंगोमा पुग्न सकेको छैन। काठमाण्डुमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन कुमार थापा र संस्थापन इतर पक्षबीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रभाव भएको छ। विशेष महाधिवेशनपछि संस्थापनेतर पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेला मार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ। काकरभिट्टाबाट गत आर्थिक वर्षमा रू 24,50,67,44,000 बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा पेट्रोल डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास गरी 3 प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो। काकरभिट्टा भन्सार कार्यालयका अनुसार रू 12,18,07,64,000 बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रू 9,55,49,07,000 र एलपीजी रू 2,77,10,73,000 बराबरको आयात भएको छ। आर्थिक वर्ष 2081-82 पेट्रोलहरू 8,92,50,26,000 र डिजेलहरू 7,03,32,19,000 बराबरको आयात भएको थियो। उक्त कार्यालयका प्रमुख शिवलाल नेउपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरिएको आर्थिक वर्षमा पेट्रोलबाट रू 5,85,37,50,000 र डिजेलबाट रू 2,93,22,39,000 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 नेपालको दूरसंचार क्षेत्रको रूपान्तरणको वर्ष बनाउने घोषणा गरेको छ। यस क्षेत्रमा अभूतपूर्व सुधारका योजनाहरू अघि सार्दै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले यस्तो घोषणा गर्नुभएको हो। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल फेसबुक मार्फत चालू आर्थिक वर्षका लागि मन्त्रालयका प्रमुख लक्ष्यहरू सार्वजनिक गर्नुभएको छ, जसको आधारमा यस वर्ष दूरसंचार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उहाँको दावी छ। मन्त्री तिमल सिन्हाले यस वर्ष नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी गुणस्तरीय र भरपर्दो सेवा तथा आधुनिक दूरसंचार पूर्वाधारको विकासमा जोड़ दिने समेत बताउनु भएको छ। यस अभियान अन्तर्गत देशव्यापी रूपमा उच्च गुणस्तरको 4G सेवा सुनिश्चित गर्ने र नेपालमा लामो समयदेखि पर्खाईमा रहेको व्यावसायिक 5G सेवाको औपचारिक शुरूआत गर्ने मन्त्रालयको मुख्य लक्ष्य रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ,
2: आईएमई गरौ, आईएमई गरौ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दावी गरेका छन्। इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको उनले बताएका छन्। ट्रम्पका अनुसार अमेरिका इरान विरूद्ध कार्यवाही गर्न पूर्ण रूपमा तयार भए पनि इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रहपछि विश्वको दीर्घकालीन हितका लागि आक्रमण स्थगित गरिएको हो। प्रस्तावित सम्झौतामा तुरन्तै होर्मुज जलडमरू मध्य पूरक खोल्ने र इरानको आणविक खतरा अन्त्य गर्ने व्यवस्था समावेश हुने दावी पनि उनले गरेका छन्। सम्झौता छिट्टै सम्पन्न हुन सके इजरायलले पनि इरानमाथिको आक्रमण रोक्ने उनले बताएका छन्। त्यस्तै पेरूको पर्यटकीय क्षेत्रमा शनिबार एउटा विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै 13 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यम तथा पेरूका सरकारी अधिकारीहरूले सो घातक दुर्घटनाको पुष्टि गरेका छन्। प्राप्त विवरण अनुसार सेना क्याराभन C-208 मोडलको सो विमान दक्षिणी पेरू स्थित विश्व प्रसिद्ध युनेस्को विश्व सम्पदा नाजका लाइन्समाथि पर्यटकीय उडान भरिरहेको बेला दुर्घटनामा परेको हो। विमानमा 11 जना विदेशी पर्यटक र 2 जना पाइलट सवार थिए। पेरूको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुने पर्यटकहरूमा 2 जना जर्मन, 2 जना स्पेनिश र 7 जना इटालीका नागरिक रहेका छन्। दुर्घटनाका कारणबारे हालसम्म केही खुल्न सकेको छैन र घटनाको गहन अनुसन्धान जारी रहेको छ। प्रहरी मेजर जोर्ज एन्ड्रासले अन्तर्राष्ट्रिय संचार संस्था एएफपीसँग कुरा गर्दै दुर्घटना अत्यन्त भयानक रहेकाले कोही पनि जीवित बस्न नसकेको बताएका छन् भने उनका अनुसार दुर्घटना स्थलबाट हालसम्म 4 जनाको शव बरामद भइसकेको छ। त्यस्तै म्यानमारको एयरवाडी क्षेत्रमा पर्ने नवाउन नदीको तटबन्ध फुट्दा 1,333 घर दूरीका कुल 6,747 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। लेमेथा टाउनशिप प्रशासन टोलीले शनिबार यसबारे जानकारी दिएको हो। प्रशासनका अनुसार गत बिहिबार स्याण्ड बोइस र जमीन भाषिएका कारण तटबन्ध फुटेको थियो। अब खेल खबर। साफ च्याम्पियनशीप सन् 2026 ड्र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल भने समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ र प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा भयो भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4-17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्। त्यस्तै काबा च्याम्पियन्स महिला लीग भलिबल नेपालमा हुने भएको छ। यो लीग कार्तिक 15-21 गतेसम्म नेपालमा आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले लीग नेपालमा गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्। बैठकले संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको छ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। निर्मल पूर्जा सहित पर्वतारोहीको शव आज क्याम्प एकमा ल्याउने तयारी। पूर्जाको जन्मथलो अन्नपूर्णमा सोमबार शोक विदा। तराई मधेसको जनजीवन विस्तारै लयमा फर्किँदै हिन्दू सम्राट सेनासँग आज पनि वार्तामा गृहमन्त्री गुरूङ। कांग्रेस विभाजन उन्मुख, सस्ता पनि तरसम्मबाट राष्ट्रिय भेलाको तयारी तीव्र। करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा चालू आर्थिक वर्षलाई दूरसंचार रूपान्तरण वर्ष घोषणा। 5G शुरूआतसँगै देशभर उच्च 4G सुनिश्चित गरिने। काकड भिट्टाबाट 1 वर्षमा 24.50 करोड़ बराबरको पेट्रोलियम पदार्थ आयात। इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दावी। पेरूमा विमान दुर्घटना हुँदा चालक दल सहित सबै यात्रीको मृत्यु, शव संकलन जारी। म्यानमारमा तटबन्ध फुट्दा 6,700 भन्दा बढ़ी विस्थापित। र साफ च्याम्पियनशीपको ड्र सार्वजनिक। फिफाको प्रतिबन्धका कारण नेपाल भने समावेश हुन सकेन। कार्तिक 15-देखि काबा च्याम्पियन्स लीग भलिबल नेपालमा हुने। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन,
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9845082997,
2: 9855010997।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
6: खेतमा पानी जमाइराख्ने,
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9855524454, 9845520454, इमेल lok.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
9: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9855703059 र 9855067059।
11: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिऊ कि भनेको, विश्वासिलो र भर पर्दो ठाउँ कहाँ होला?
12: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओर्सबाट लिइहाल न।

0: मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
1: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
1: प्रोप्राइटर अमित फर्साई, भदभदे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 5 50 82 751।
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: होइन यो दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
1: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण नेउपाने मोबाइल 9845509486
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भए

0: साठी अन्ठानब्बे पाँच पचास साठी तिन सय उनासाठी र अन्ठानब्बे पाँच पचास सडसठी तिन सय उनासाठी।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको चेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार चेन्जी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10-1, सम्पर्क नम्बर 056-493-495।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
3: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 83 PM।

0: भइरहेको नेपाली खबर शुरू गरौं गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुनः वार्ता सम्बन्धी खबरबाट। संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता भएको छ। गृहमन्त्री सुदन गुरूङ आज जनकपुर स्थित यात्री निवासमा बसेको वार्तामा पुनः मौखिक सहमति भएको हो। पुनः केही बुदा थपेर 18 बुदा पुर्याइएको छ। मागपत्र गृहमन्त्री गुरूङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ। यद्यपि शनिबार राति भएको वार्ताको 13 बुदालाई स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभएको छ। हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष कृष्ण सना तनीले केही कुराहरू सच्याएको बताउनु भएको छ। वार्ता सकिएपछि संचारकर्मीको जिज्ञासामा उहाँले केही कुरा सच्याइएको बताउनु भएको हो। मागहरू सम्बोधन गर्ने गृहमन्त्रीजीले आश्वासन दिनुभएको छ। अब गृहमन्त्रीले कहीं कतै पनि गोली हान्न सक्नुहुन्न भनेर प्रतिबद्धता गर्नुभएको छ उहाँको भनाइ छ। यता सप्तरीको राजविराज र बोदेवर साइन नगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू हटेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाए पनि शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा यथावत राखेको जनाएको हो। यता सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापड सप्तरीले सद्भाव र्याली निकालेको छ। बोदेवर साइन बजारमा नगरपालिकाको नेतृत्वमा धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने गरी कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्याली आयोजना गरिएको हो। पाकिस्तानको ब्रड पीक हिमालमा बेपत्ता भएका विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल निम्स दाई पूर्जाको शव करिब 5700 मीटर उचाइमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै उद्धार टोली निम्स दाई रहेको स्थानमा पुगेको र सोही क्षेत्रमा 3 अन्य शव देखिएको तर ती शवको पहिचान हुन अझै बाँकी रहेको बताइएको छ। उद्धार टोलीले करिब 5700 मीटर उचाइमा निम्स दाईलाई भेटेको छ। त्यही स्थानमा अन्य 3 शव देखिएका छन् तर तिनको पुष्टि भइसकेको छैन। शवहरू जापानी क्याम्पसम्म झार्ने तयारी भइरहेको छ। खानका अनुसार उद्धार कार्य अत्यन्तै कठिन भौगोलिक अवस्थामा छ। यो जानकारी पाकिस्तानको स्थानीय समयअनुसार आज दिउँसो 12:45 बजेको हो। निर्मल पूर्जा सहित 10 आरोही बिहिबार बिहान 9 बजेपछि सम्पर्कविहीन भएका थिए। यता पाकिस्तान स्थित ब्रड पीक 8047 मीटर हिमालमा भएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित आरोहण टोलीका सदस्यको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विदा घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका पूर्जाको जन्मथलो हो। उनी अन्नपूर्ण गाउँपालिका 2 दाना निवासी हुन्। दिवंगत आरोहीहरूप्रति श्रद्धांजलि अर्पण तथा सम्मान स्वरूप सोमबार गाउँपालिका अन्तर्गत अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय ओडा कार्यालय स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083मा 15 संशोधन प्रस्ताव दर्ता भएको छ। 6 सांसदले 15 संशोधन प्रस्ताव राखेका छन्। यही 14 साउनमा बसेको प्रतिनिधि सभा बैठकले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। सभामा अर्थमन्त्री डाक्टर सोडी मोवाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यता प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा 17 उजुरी परेको अर्को खबर छ। प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक डाकेको छ। दिउँसो 2 बजे बस्ने बैठकमा प्राप्त उजुरीको विवरणका सम्बन्धमा छलफल हुने समितिका सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो। साथै त्यही विवरण सांसदहरूलाई वितरण गरिनेछ। लेखा समितिमा चालू कार्यकालमा 17 उजुरी परेका छन्। संघीय संसद सचिवालयले संसदीय समितिहरूमा पर्ने उजुरीमा एकद्वार प्रणाली लागू गर्दैछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले चालू आर्थिक वर्ष 83-84 नेपालको दूरसंचार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढ़ाउने घोषणा गर्नुभएको छ। आज बिहान फेसबुक मार्फत आफ्नो योजना सार्वजनिक गर्दै मन्त्री तिमिल सिन्हाले यसै वर्षभित्र नेपालमा व्यावसायिक 5G सेवाको शुरूआत गरिने जानकारी दिनुभएको हो। तिमिल सिन्हाले यस वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दूरसंचार क्षेत्रमा सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसंचार पूर्वाधार निर्माण तथा सुदृढ़ सार्वजनिक संचार प्रणालीको विकास गर्ने लक्ष्य सरकारले लिएको बताउनु भएको छ। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थप्ने तयारी भएको छ। 6 पटक थपिएको म्याद सकिएको छ। सिभिल वर्कका लागि थपिएको म्याद जेठ 9 गते, इन्टेरियरको जेठ 15 गते म्याद सकिएको हो। लगत्तै निर्माण व्यवसायले निवेदन दिएका थिए। त्यस आधारमा शहरी विकास तथा भवन निर्माण विभागले समग्रमा 6 महिना म्याद थप्ने प्रस्ताव अगाडि बढ़ाएको हो। 4 पटक थपिएको म्याद अनुसार 2081 चैत 18 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेका छन्। उनले इरान तथा मध्यपूर्वका केही देशबाट सम्झौताको प्रस्ताव आएपछि यो निर्णय गरिएको बताएका हुन्। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिका इरानमाथि ठूलो सैन्य आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको दावी गरेका छन्। उनले सम्झौताको प्रारम्भिक रूपरेखामा होर्मुज जल डमरू मध्य तत्काल खोल्ने र इरानको परमाणु जोखिम अन्त्य गर्ने विषयमा सहमति भएको दावी गरेका छन्। यता ड्यानुब्यू नदीको पानीको सतह कृत्रिमाती रूपमा घटेपछि हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने भएको हो। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावका रूपमा हंगेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको हो। र खेलकुद। आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार प्रतियोगितामा 6 देशको सहभागिता रहने भएको छ। समूह एमा आयोजक बंगलादेशसँगै श्रीलंका र भूटान रहेका छन्। यस्तै समूह बीमा साविक विजेता भारतसँगै पाकिस्तान र मालदिव्स रहेका छन्। प्रतियोगिता नोभेम्बर 4-17 सञ्चालन हुने भएको छ। साथमा 7 देश रहे पनि नेपाल भने फिफाको कार्यवाहीका कारण सहभागी हुन नपाउने भएको छ। मुख्य खबरका शीर्षक पुनः सप्तरीको राजविराज र गोदेवर शाइनबाट कर्फ्यू हट्यो। निषेधाज्ञा कायमै निकालियो सद्भाव र्याली। संयुक्त हिन्दू मोर्चा र सरकार बीच पुनः वार्ता। मौखिक सहमति बुदा थपेर 18 पुर्याइयो। संसदको सार्वजनिक लेखा समितिमा 17 उजुरी। अर्थ सम्बन्धी ऐन संशोधन विधेयकमा 6 सांसदद्वारा 15 संशोधन प्रस्ताव। रटपिकको 5,700 मिटर उचाईमा निर्मल पूर्जा निम्स दाईको शव भेटियो। निधन भएका पूर्जा सहित आरोहण टोलीका सदस्यको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक विदा। ट्रम्पद्वारा इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित। इजरायल पनि अमेरिकासँग सहमत। अत्यधिक गर्मीले हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने। र आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक। प्रतियोगितामा 6 देशको सहभागिता रहने। नेपाल भने फिफाको कार्यवाहीले सहभागी हुन नपाउने। हवस् त, अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो। के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो। तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरत।

0: कान्तिपुर महानगरपालिका वडा नम्बर 19 शारद नगर टाउन चितवन।
1: सम्पर्क नम्बर 9875082997
2: 9855109997।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने।
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%।

0: औसत एसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
6: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो। इट्स 6 PM।

0: भने सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको स्थानीयको दावी. सुनसरी लगायतका जिल्लामा जनजीवन सामान्य बन्दै संयुक्त हिन्दू मोर्चाद्वारा आन्दोलनका कार्यक्रम फिर्ता. रूपन्देहीमा सद्भाव कायम राख्न अपील.
1: दृढ़ पीकको 5,700 मिटर उचाइमा निर्मल पूर्जाको सब भेटियो. म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भोलि शोक दिँदा बजारमा भरि सिलिण्डर पठाउन थालिएसँगै फेरि शुरू भयो ग्यासको शास्ति.
0: सरकारी विधेयकमा राष्ट्रपतिबाटै संशोधन प्रस्ताव दर्ता. सार्वजनिक लेखा समितिमा 17 उजुरी. संघीय संसद भवन निर्माणको म्याद 7 पटक थपिँदै.
1: पेरूमा पर्यटक विमान दुर्घटना 13 जनाको मृत्यु. क्षमता भन्दा बढ़ी कैदी रहेको श्रीलंकाली जेलमा दंगा. सयौं सैनिक र विशेष कमाण्डो परिचालन. अत्यधिक गर्मीले हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने.
0: र बंगलादेशमा हुने साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक. नेपाल भने फिफाको कार्यवाहीले सहभागी हुन नपाउने. काभा महिला भलिबल च्याम्पियनशीप नेपालमा आयोजना हुने.
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा कुत्रीके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ. मेरो जस्तै बानी.
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे. कमजोर होला है कमजोर.
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ.
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
4: राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसपीले अस्थायी बाँध फत्काए सम्बन्धी खबरबाट। पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसपी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध फत्काएपछि विवाद भएको छ। स्थानीय अनुसार आज दिउँसो 3:30 बजेतिर करिब 15 जना सादा पोशाकमा र अरू हतियारसहित 60 जनाको संख्यामा एसएसपी नेपाली भूमि पसेका उनीहरूले सुस्ता गाउँपालिका 5 थारू टोलमा बन्दै गरेका 132 मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीयले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएका छन्। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसपी दुई देशको सीमा मानिएको सिमलको रूखभन्दा 300 मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको उहाँको भनाई छ। स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारसहित आएकाले रोक्न नसकिएको तर विवाद भएको उहाँको भनाई छ। यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दवाब दिएपछि रोकिएको थियो। सुस्ता नेपाल भारत बीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ। स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपका कारण त्यहाँ विवाद दोहोरिने गरेको छ। भारतीय पक्षले बाँध भत्काएपछि अप्रिय घटना हुन नदिए नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थलमा छ।
2: देवानगंज घटनापछि प्रभावित बनेको सुनसरी लगायत अन्य तराई मधेसका जिल्लाको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गत आइतबार राति दुई समूहका बीचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि देवानगंजका ओम प्रकाश मेहताको मृत्यु भएपछि सुनसरीको देवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड़ हिंसा भड़किएपछि सुनसरीका अन्य पालिकाहरूमा पनि हिंसा बढ़ेको थियो। सुनसरीको इनौरा भोकरा नरिसिंह कोशी गाउँपालिकामा हिंसा भड़किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यूकै बीचमा गोलीलाई घाइते भएका जयप्रकाश मेहताको पनि उपचारका क्रममा मृत्यु भएपछि मधेस प्रदेशमा पनि हिंसा भड़किएको थियो। प्रदर्शनका क्रममा सेराको गोल बजारमा प्रहरीको गोलीलाई गणेश यादवको मृत्यु भएपछि थप हिंसा भड़किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। हिंसा रोकिएसँगै सुनसरीमा लागेको कर्फ्यू हटेको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा जनजीवन सामान्य अवस्थामा आएको स्थानीयले बताएका छन्। दैनिक जनजीवन सामान्य भए पनि स्थानीयमा त्रास भने कायमै रहेको छ। स्थानीयहरू अहिले पनि झडप हुने डरमा रहेको भए पनि सुनसरीका बजारमा आइतबारदेखि पुनः चहलपहल बढ़ेको हो। इनौरा बजार क्षेत्रमा सार्वजनिक सवारी साधन नियमित रूपमा सञ्चालनमा आएपछि सर्वसाधारणको आवाजात सहज बनेको छ। लामो तथा छोटो दूरीका सवारी चल्न थालेसँगै यात्रुहरूको चाप पनि बढ़न थालेको छ। आजबाट मुख्य बजार, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था पनि क्रमशः खुल्न थालेका छन्। पसल सञ्चालनमा आएपछि किनमेलका लागि उपभोक्ताको उपस्थिति बढ़ेको व्यवसायीहरूले बताएका छन्।
1: यसैगरी संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता आज भयो र गृहमन्त्री सुदन गुरूङसँग आज जनकपुर स्थित यात्री निवासमा बसेको वार्तामा मौखिक सहमति भएको र मागपत्र गृहमन्त्री गुरूङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ। यद्यपि शनिबार राति भएको वार्ताको 13 बुदालाई स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लोइटेलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ।
3: यो सामान्य अवस्थामा ल्याउनका लागि माननीय गृहमन्त्रीज्यू आउनुभयो अनि आन्दोलन गरिरहेका 7 वटा हिन्दूवादी संस्थाहरूको संयुक्त मोर्चासँग वार्ता भयो। उहाँहरूको 13 बुँदे माग पत्र गृहमन्त्रीले ग्रहण गर्नुभयो। त्यस पछाडि उहाँहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिनुभयो। यही परिवेशमा यहाँको शान्ति सुरक्षा व्यवस्था सामान्यकरण बन्दै गयो।
2: सहमति नै भइसकेको अवस्था हो कि होइन
3: त्यो आइरहेका छ नि। हाम्रो 13 बुँदे मिडियाहरूले पनि त्यो जस्ताको तस्तै गर्नुभएको छ। त्यहाँ जे लेखिएको हो त्यही हो विषय
2: भनेको हिन्दू राष्ट्र कायम गर्न 3 महिना भित्र छलफल गर्ने भन्ने कुरा पनि त्यो बुदामा छ। त्यसो भए
3: माग पत्र के लेखेको छ त्यहाँ? सात दलले नेपाल सरकारसँग माग पत्र गर्नुभयो, माग राख्नुभयो। यी 13 माग सरकारले राज्यले चाहिँ हेर्न पर्यो, सम्बोधन गर्नु पर्यो भनेर माग राख्नुभयो। त्यो गृहमन्त्रीज्यूले उहाँहरूका माग चाहिँ ग्रहण गर्नुभयो। अब त्यस पछाडिको छलफलका प्रक्रिया मन्त्रालयले अथवा ती विषयहरू हुन्छन्। अहिले भनेको उहाँहरूले माग राख्नुभयो र गृहमन्त्रीज्यूले यी माग पत्र ग्रहण गर्नुभयो।
1: यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी सहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ़ बनाउन सबै पक्षलाई समयमता अप्नाउन आह्वान गर्नुभएको छ। आज तुलसीलाल अमात्यको 29 स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो। उता रूपन्देहीमा क्रियाशील 11 राजनैतिक दलले समाजमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष अपील गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादीको समन्वयमा नेपाल कम्युनिष्ट पार्टीको समन्वयमा बसेको 11 दलको संयुक्त बैठकले सुनसरी र सिरा लगायतका देशका पूर्वी जिल्लामा भएका घटना र समसामयिक राष्ट्रिय तथा जनसरकारका विषयमा गम्भीर छलफल गरी संयुक्त प्रेस विज्ञप्ति मार्फत सरकारसँग विभिन्न 8 विषयमा ध्यानाकर्षण सहित माग गर्ने निर्णय भएको जानकारी गराएका छन्।
2: पाकिस्तानको ब्रड पीक हिमालमा बेपत्ता भएका विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल निम्स दाई पूर्जाको शव करिब 5,700 मिटर उचाइमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै उद्धार टोली निम्स दाई रहेको स्थानमा पुगेको र सोही क्षेत्रमा 3 अन्य शव पनि देखिएको तर ती शवहरूको पहिचान भने अझै पुष्टि हुन बाँकी रहेको बताएका छन्। खानका अनुसार उद्धार कार्य अत्यन्त कठिन भौगोलिक अवस्थामा जारी छ। पाकिस्तान स्थित ब्रड पीक 8,047 मिटर हिमालमा गएको भीषण हिम पहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित आरोहण टोलीका सदस्यहरूको शोकमा नेग्दीको अन्नपूर्ण गाउँपालिकाले विदा घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर श्रद्धांजलि व्यक्त गरेको छ। अन्नपूर्ण गाउँपालिकाले पनि भोलि सदस्यहरूको शोकमा विदा दिने घोषणा गरेको हो। अन्नपूर्ण गाउँपालिका पूर्जाको जन्मस्थल हो। उहाँ अन्नपूर्ण गाउँपालिका 2 दाना निवासी हुनुहुन्छ। दिवंगत आरोहीप्रति श्रद्धांजलि अर्पण तथा सम्मान स्वरूप भोलि गाउँपालिका स्थित अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
1: बजारमा भरि सिलिण्डर ग्यास 14.2 किलो पठाउन थालिएसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखा परेको छ। नेपाल आयल निगमले बजारको मागभन्दा बढ़ी नै ग्यास आयात भइरहेको दावी गरे पनि उपभोक्ताहरू भने खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन लाग्न बाध्य भएका छन्। यसअघि पनि बजारमा ग्यास अभाव सकिएपछि आयल निगमले 2082 फागुन अन्तिम 13 आधा मात्र भरिएको 7.1 किलो सिलिण्डर बेच्ने व्यवस्था मिलाएको थियो। फेरि 31 असारदेखि लागू हुने गरी निगमले सम्पूर्ण ग्यास उद्योगीलाई पूरा तौलको सिलिण्डर बिक्री गर्न निर्देशन दियो। निगमको सोही निर्देशन अनुसार अहिले बजारमा पूरा तौलका सिलिण्डर गइरहेका छन्। भारतबाट ग्यासको आयात पनि पूर्ण क्षमतामा भइरहेको निगमले दावी गरेको छ, तर बजारको वास्तविक दृश्य भने निगमको दावी भन्दा उल्टो छ। टोल टोलमा रहेका ग्यास डिपोमा ग्यास नपाएपछि उपभोक्ता सिधै उद्योगमा धाउन थालेका छन्। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्ष बाहिर आज रित्तो सिलिण्डर लिएर पालो पर्खिएका सयौं सर्वसाधारणको लामो लाइन नै लागेको थियो। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। मनसुन जन्य विपदका कारण पछिल्ला 24 घण्टामा 1 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका 25 जिल्लामा 34 विपदका घटना भएका हुन्। ती घटना मध्ये एकमा सर्पले डस्दा 1 जनाको मृत्यु भएको र 20 जना घाइते छन्। उक्त अवधिमा सर्पदंशका 14, आग लागेका 11, पहिरोका 6 र जनावर आक्रमणका 3 घटना छन्। घटनाबाट 27,25,000 बराबरको अनुमानित क्षति भएको छ। यसैबीच प्राधिकरणले गत वैशाख 1 आज बिहानसम्म देशभर 4,053 विपदका घटना भएका, ती घटनामा 196 जनाको मृत्यु भएको र 4 जना बेपत्ता भएका र 1,291 जना घाइते भएको जनाएको छ। विपदबाट 5,188 परिवार प्रभावित भएका छन्।
2: नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक साउन 24 गतेका लागि बोलाइएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक साउन 24 गते आइतबार दिनको 1 बजेका लागि आह्वान गरिएको हो। बैठक ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यलाई उपस्थित हुन आह्वान गरिएको छ।
1: राष्ट्रिय सेवा दल विधेयक 2083 सत्तारूढ़ दल राष्ट्रपाबाट समेत संशोधन प्रस्ताव दर्ता भएको छ। यो विधेयकमाथि 78 संशोधन प्रस्ताव दर्ता भएका हुन्। 14 सांसदले राष्ट्रिय सेवा दल विधेयकमाथि संशोधनको सूचना पेश गरेका छन्। सरकारी विधेयकमाथि संशोधन प्रस्ताव गर्नेमा राष्ट्रपाका सांसद 6 छन्। क्रान्ति शिखा दिताल, लिमा अधिकारी, रंजु न्यौपाने, सुशील खड्का, नीतिमा भण्डारी र डाक्टर तोसिमा कार्कीले संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ।
2: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन खारेज गर्ने विधेयक 2083 15 संशोधन प्रस्ताव दर्ता भएका छन्। 6 सांसदले 15 संशोधन प्रस्ताव राखेका हुन्। यही साउन 14 बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले स्वीकृत गरेको थियो। यो सँगै अब सांसदहरूले संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर संसदीय समितिमा दफावार छलफल गर्नेछन्।
1: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा 17 उजुरी परेका छन्। प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ। दिउँसो 2 बस्ने बैठकमा प्राप्त उजुरीको विवरणका सम्बन्धमा छलफल हुने समितिका सभापति भरत बहादुर खड्काले जानकारी दिनुभयो। साथै ती विवरण सांसदहरूलाई वितरण गरिनेछ। लेखा समितिमा चालू कार्यकालमा 17 उजुरी परेका हुन्।
2: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले चालू आर्थिक वर्ष 2083-84 नेपालको दूरसंचार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढ़ाउने घोषणा गर्नुभएको छ। आज बिहान फेसबुक मार्फत आफ्नो योजना सार्वजनिक गर्दै मन्त्री तिमिल सिन्हाले यसै वर्षभित्र नेपालमा व्यावसायिक 5G सेवाको शुरूआत गर्ने जानकारी दिनुभएको हो। तिमिल सिन्हाले यस वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दूरसंचार क्षेत्रमा सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसंचार पूर्वाधार निर्माण तथा सुदृढ सार्वजनिक संचार प्रणालीको विकास गर्ने लक्ष्य सरकारले लिएको बताउनु भएको छ। परिणाममुखी कार्य सम्पादन मार्फत समग्र संचार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उहाँको उद्घोष छ।
1: संघीय संसद भवन निर्माणको म्याद 7 थप्ने तयारी भएको छ। 6 थपिएको म्याद सकिएको छ। सिभिल ओर्कका लागि थपिएको म्याद जेठ 9 र इन्टेरियरको जेठ 15 म्याद सकिएको हो। लगत्तै निर्माण व्यवसायले निवेदन दिए। त्यस आधारमा शहरी विकास तथा भवन निर्माण विभागले समग्रमा 6 म्याद थप्ने प्रस्ताव अगाडि बढ़ाएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। रुकुम पूर्वको भूमि गाउँपालिका तीनका स्थानीयले धान बालीको संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ तथा गाउँमा सुख समृद्धिको कामना गर्दै परम्परागत हरेली पूजा गरेका छन्। पुस्तौंदेखि चलिआएको यो मौलिक परम्परा अनुसार स्थानीयले साउन 15 20 गते भित्र पर्ने आइतबार धान खेतमै पुगेर पूजा गर्ने गरेका छन्। स्थानीय परम्परा अनुसार असारको अन्तिम सातासम्म धान रोपाई सकिएपछि साउन 15 20 गते भित्र पर्ने आइतबार हरेली पूजा गर्ने चलन रहेको स्थानीय सिप सुनारले बताउनु भएको छ। हरेली पूजा धानबारीलाई मुसा, किरा, फट्याङ्ग्रा तथा अन्य प्राकृतिक प्रकोपबाट जोगाउने विश्वाससँग जोड़िएको स्थानीयको भनाइ छ।
2: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले काठमाण्डको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। किसानलाई मजदूरलाई एक हुन आह्वान गर्दै उनीहरूले मूल नारा लगाउँदै पीड़ितहरूले काठमाण्डुका विभिन्न क्षेत्रमा राजधानी मार्चका साथ आज माइतीघरमा प्रदर्शन गरेका हुन्। लघुवित्त संस्थाहरूबाट पीड़ित बनेका सर्वसाधारणले आफ्नो हक हित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष जारी नै राखेका छन्।
1: अब विदेशका खबर। क्षमता भन्दा बढ़ी कैदी बन्दी रहेको एक जेलमा भएको दंगा नियन्त्रण गर्न श्रीलंकाले आज संयुक्त सैनिक र विशेष कमाण्डो परिचालन गरेको छ। घटनामा एक कैदीको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। प्रहरी नायब महानिरीक्षक संजीव मेदाबाटेकका अनुसार राजधानी कोलम्बिया नजिकै रहेको महारा जेलमा हिजो कैदीहरूले विभिन्न भवनमा तोड़फोड़ गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो। उनका अनुसार दंगाका क्रममा कैदीहरूले जेलको भान्साघर, अस्पताल, नवनिर्मित पुनस्थापना भवन तथा व्यावसायिक तालिम केन्द्रमा क्षति पुर्याएका छन्। महाराज जेलमा 4,100 कैदी बन्दी राखिएका थिए, जुन जेलको क्षमता भन्दा करिब 4 गुणा बढ़ी हो। श्रीलंकाका अन्य कारागारमा पनि क्षमता भन्दा बढ़ी कैदी राख्ने समस्या रहेको अधिकारीहरूले बताएका छन्।
2: दक्षिण अमेरिकी मुलुक पेरूमा सानो पर्यटक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै 13 मृत्यु भएको खबर छ। स्थानीय संचार माध्यम र पेरूका अधिकारीका अनुसार सेन्सा क्याराभान C208 विमान विश्व प्रसिद्ध नाजका रेखामाथि पर्यटकलाई हवाई भ्रमण गरिरहेको अवस्थामा दुर्घटनामा परेको हो।
1: ड्यानुब नदीको पानीको सतह कृत्रिमानी रूपमा घटेपछि हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। प्रधानमन्त्री पीटर म्याग्यारले आज यसबारे जानकारी दिएका हुन्। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावका रूपमा हंगेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको हो। बुडापेस्टको दक्षिणमा रहेको उक्त केन्द्रले सामान्य अवस्थामा हंगेरीको करिब 1/3 विद्युत माग पूरा गर्दै आएको छ। केन्द्रका उपकरण चिस्याउन ड्यानुब नदीको पानी प्रयोग गरिन्छ, तर मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको छ।
2: अब खेल खबर। आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार प्रतियोगितामा 6 देशको सहभागिता रहनेछ। समूह एमा आयोजक बंगलादेशसँगै श्रीलंका, भूटान छन्। समूह बीमा साबिक विजेता भारतसँगै पाकिस्तान र मालदिव्स रहेका छन्। प्रतियोगिता नोभेम्बर 4-17 संचालन हुनेछ। साथमा 7 देश रहे पनि नेपाल भने फिफाको कार्यवाहीका कारण सहभागी हुन नपाउने भएको छ।
1: भेटान्स 40 क्लबले कर्पोरेट क्रिकेट लीग सीसीएलको तेस्रो संस्करण आगामी भदौ 18 21 गतेसम्म आयोजना गर्ने भएको छ। पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिता बुढेलकण्ठ स्थित रोयल स्पोर्ट्स पार्क चुनी खेलमा संचालन हुने जानकारी दिएको छ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि प्रत्येक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 दिनसम्म संचालन हुने प्रतियोगितामा कुल 47 खेल खेलाइने आयोजकले जनाएको छ। फाइनल अघि दर्शकको मनोरञ्जनका लागि कलाकार र कर्पोरेट क्षेत्रका कार्यकारी बीच प्रदर्शनी एक्जिबिशन खेल पनि आयोजना गरिनेछ।
2: र काफा महिला भलिबल च्याम्पियनशीपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काफा महिला भलिबल च्याम्पियनशीप आगामी कार्तिक 15 21 सम्म काठमाण्डुमा हुने भएको जनाएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकमा यससँगै अन्य विषयको पनि उठान र निर्णय भएको छ। भलिबल संघको स्थापना भएको 50 वर्ष पुग्न लाग्दा आगामी अक्टोबरमा भलिबल संघले गोल्डेन जुब्ली स्वर्ण जयन्ती जयन्ती मनाउँदैछ। बैठकले आगामी असोजमा संघको जिल्ला र प्रदेशको चुनावी साधारण सभा गराउने निर्णय पनि गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्ष पुनः एकपटक।
1: नेपाली भूमि सुस्ता भित्र पसेर भारतीय एसएसबीले अस्थायी बाद भत्काएको स्थानीयको दावी। सुनसरी लगायतका जिल्लामा जनजीवन सामान्य बन्दै संयुक्त हिन्दू मोर्चाद्वारा आन्दोलनका कार्यक्रम फिर्ता। रूपन्देहीमा सद्भाव कायम राख्न अपील।
2: ब्रडपिकको 5,700 मिटर उचाइमा निर्मल कोर्साको शव भेटियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भोलि सुख विदा। बजारमा भरी सिलिण्डर पठाउन थालेसँगै फेरि शुरू भयो ग्यासको सस्ती।
1: सरकारी विधेयकमा रासोपाबाटै संशोधन प्रस्ताव दर्ता। सार्वजनिक लेखा समितिमा 17 वटा उजुरी। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थपिले।
2: पेरूमा पर्यटक विमान दुर्घटना 13 जनाको ज्यान गयो। क्षमता भन्दा बढ़ी कैदी रहेको श्रीलंकाली जेलमा दंगा। सैफ कमान्डो परिचालन। अत्यधिक गर्मीले हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
1: र बंगलादेशमा हुने 7 च्याम्पियनशीपको खेल तालिका सार्वजनिक। नेपाल भने फिफाको कार्यवाहीले सहभागी हुन नपाउने। काबा महिला भलिबल च्याम्पियनशीप नेपालमा आयोजना हुने।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम

0: वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9875082997,
2: 9855010997।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।

0: by Eyelet Sunday Nuncha. Radio Silence 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढ़ी घटना,
1: 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा, मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड़ दिँदै सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद, आज रातिकै स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम बढ्दै
2: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन, टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुलोडेर सुत्ने।
0: र टाभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने, कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आगलागीको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: मधेस प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज, तीन कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार ती मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाइ छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
5: लामको त हिजै हामीले वृद्ध मान्छेहरू कर्फ्यू भने गुल बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि वृद्ध गरिदिएको थियो। अब हामी पूरा वृद्ध गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सदस्य समितिको बैठक बसेर छलफल गरिरहेका छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ल प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको मुचुङ्गा गर्ने काम गर्छौं।
4: सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुधबार साई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएमसँग बताउनुभयो,
6: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानन्दको, उहाँको अवस्था कति बेला हजुरको अब को को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्छ। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभै छ त्यो देवानगञ्जमा अहिले पनि हाम्रो होइन परिचालन छँदैछ। त्यस कारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
4: नेपाली कांग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईद बीच आन्तरिक विवाद चर्किँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
7: यो नेपाली कंग्रेस केन्द्र कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा समस्या विषय वस्तुहरू हुन्छ। हामीसँग यो नेपालीका सदस्यता स्थितिका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कंग्रेसको 15 महाधिवेशनलाई सियासी सदस्यता स्वीकृत गरेर निर्वाचनलाई बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
4: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा विधानमा बाधा अटकाउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आजै मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ। 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
1: चार महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1200 घाइतेमा चाहिँ 600 बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्वदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्वदंशबाट मृत्यु त पहिला नै हुने थियो तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखेको छ भने
4: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्। जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यसैबीच देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षैयामा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जयसवालले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्ना 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन 7 वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएसएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
8: सन्तोषी रावल
0: बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
9: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
10: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
0: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बालबालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
12: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
13: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
11: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
12: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि 3 जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ। बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढ़ाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
9: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँले सम्मान गर्नुभयो हामीलाई।
10: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनुभयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
14: विभिन्न समुदायमा द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
0: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
15: अहिले जुन सुनसरीमा घटना भएछ त्यो एकदम दुःखद घटना हो, नहुने पर्ने काम भएछ। नरेन्द्रपुरको इतिहास हेर्नु तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, मैले यति माया दिए समाजले कि आज सबै सँगै सँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
0: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
10: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमूनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
0: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
16: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारण यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ, हामी सबै चाहिँ उ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्यै चाहिँ विडम्बना हो।
0: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
17: माग राख्ने जुन छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
0: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
18: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक।
2: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो। अथवा मस्किटो रिपेलेन्ट्सहरू, त्यो धुपहरू युज गर्ने एउटा भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ, फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि
18: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला। बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
21: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घरमा एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट पिङ्क सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक चेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
6: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 313 खण्डमा छौं बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन् यस्तो अवस्थामा कसरी बस्ने आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं
22: नमस्कार मेरो नाम अनुज बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति हुन्छ ठूलो मान्छेलाई जस्तै हामीलाई पनि डेंगू हुन सक्छ
2: डेंगू जोखिम चाहिँ बालबालिकाहरू स्पेसली एक वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ र अरू जोखिम भनेको चाहिँ वृद्धवृद्धाहरू प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू र अर्को चाहिँ दीर्घ रोगीहरू अब डायबिटिस हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ तर जोखिम चाहिँ सबैलाई हुन्छ अब बच्ने तरिका पनि उस्तै नै हो जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुलो ओढेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन त्यो एउटा भयो अथवा मस्किटो रिप्लेन्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि त्यो मस्किटोले आफूले नटोकोस् र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाटीतिर त्यसमा चाहिँ मस्किटो रिपेलेन्ट क्रिमहरू लगाउँछ
23: नमस्ते मेरो नाम नम्रता हो हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब
2: हस् प्रश्नलाई धेरै धन्यवाद अब डेङ्गी एउटा भाइरल डिजिज हो र अरू भाइरल डिजिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ जुन अरूमा देखिन्छ यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु सुरुमा तपाईँलाई ज्वरो आउँछ ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ 102-3 ज्वरो आउन सक्छ र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने जिउ दुख्ने हुन्छ र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ त्यो एउटा ढाड एकदमै दुख्नु जिउ एकदमै दुख्नु टाउको एकदमै दुख्नु त्यो चाहिँ अरू रोगमा देखिन्छ डेङ्गीमा अझ बढी देखिन्छ र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ र ज्वरो आएको 2-3 दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू रातो रातो डाबर फोकाहरू जस्तो आउँछ अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ रातो रातो कलर चेन्ज हुन्छ त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ तर यति भन्दा गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफसमा पनि देखिन्छ अनि कोभिडमा पनि पहिला देखिएकै हो र अरू भाइरल डिजिजहरूमा पनि देख्न सक्छ र धेरै जस्तो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउन सक्छ कसैको चाहिँ ब्लड बोन म्यारमा प्रब्लम आउन सक्छ अथवा कसैलाई मेनिन्जाइटिस होइन त्यो अथवा न्युमोनिया पनि हुनसक्छ त्यो त अब सबैलाई हुँदैन कसै कसैलाई हुन्छ अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदै जान्छ तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्नुहुन्छ र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघातक कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ तपाईँले तुरन्त ब्लड टेस्ट गर्नु
23: नमस्कार डाक्टर साहब मेरो नाम मेरो घर लम्जुङ हो एकपटक डेङ्गी भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब
2: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुनै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो फेरि पनि हुनसक्छ मैले कारणहरू स्पष्ट पारेँ
23: नमस्कार डाक्टर साहब मेरो नाम सरस्वती डेंगी भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
2: डेंगीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन. अहिले हामीले डेंगीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ. र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने त्यही अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यही अनुसार ट्रिटमेन्ट गर्ने भन्नुपर्छ. डेङ्गुको एन्टिभाइरल छैन तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो. तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायलिसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो. र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाइको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोर्टिन भन्ने हुन्छ, त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ. र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भन्ने कसैलाई पनि थाहा.
23: नमस्कार, मेरो नाम नम्रता. डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
2: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तो नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ. डेङ्गी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन. त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ. लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैमा यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ. त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन. त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्छ.
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौंला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
4: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ. चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्. कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ. महाधिवेशनको मुख्य एजेण्डा रहेको छ. मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ. धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ. शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो. स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्. सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ. सीमा क्षेत्रमा विवाद बढ़ेको छ. आज राति केही स्थानमा भारी वर्षाको सम्भावना. वर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ. र काभा च्याम्पियन

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो. It's 8 PM.
2: Hello, 1, 2, 3, check.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656493495.
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ. विवाहको समय पनि नजिकै आइसक्यो. के कुरामा चित्त बुझिन कुन्नी.
8: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो. तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ. के कुराको चित्त बुझेन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि.
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो. तिमी ढुक्क भएर बस. तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि. हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ. मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन.
7: सम्पर्क नम्बर 9845082997, 9855010997.
9: लौ न लौ लौ, चटाइन पर्न आटो सबैजना यता आऊ त. यता यो ठुलो रुखको फेदमा बसौ.
10: हुन्न हुन्न, चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?

0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार, कार्यक्रम हाम्रो आवाजको यो नवीनतम श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म छु तपाईँका आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोमा विभिन्न समयमा सुन्न सक्नुहुनेछ। म यति बेला रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज सोरमारा, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिभाङ रोल्पा, रेडियो साइनो 89.8 मेगाहर्ज मेगौली चितवन, ग्रेट एफएम ग्रेट कम्बिनेसन 106.4 मेगाहर्ज खैरनी चितवन, रेडियो काउसती 102.6 मेगाहर्ज काउसती, रेडियो जागरण 93.6 मेगाहर्ज बुटवल रूपन्देही, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापमा तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रा आवाजमा हामी हरेक हप्ता विभिन्न व्यक्तिहरूसँग रहेर कुराकानी गर्ने गर्दछौ। आज भने हामी चितवनमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था के छ, त्यहाँ दृष्टिबिन्दुको अवस्था के छ, यी यावत विषयमा रहेर नेत्रहीन युवा संघ चितवन शाखाको अध्यक्ष किरण पन्त कुराकानी गर्ने तर्खर गरिरहेका छौ। लागौ श्रोता किरण पन्तसँग कुराकानी गर्नतर्फ। किरणजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
4: धन्यवाद।
3: आराम हुनुहुन्छ?
4: हजुर, आरामै छु।
3: तपाईँको परिचय दिनुहोस्। तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल कसरी व्यतीत गर्नुभयो?
4: मेरो नाम किरण पन्त, नेत्रहीन युवा संघ नेपाल चितवन शाखाको जिल्ला अध्यक्ष। म 2056 सालमा जन्मेको हो, गोर्खा जिल्लामा। गोर्खा जिल्लामा जन्मेर मैले गोर्खा जिल्लामै रहेर दृष्टि सम्बन्धी अपाङ्गता नभएका व्यक्तिहरूले पढ्ने जुन बजारमा नर्मल रूपमा भेटिन्छन् पुस्तकहरू, ती पुस्तकहरू नै पढेर 8 कक्षासम्म पास गरे। त्यसपछि मेरो आफ्नो भिजन घट्यो। म अहिले न्यून दृष्टियुक्त व्यक्ति हुँ। 8 कक्षा पढिसकेपछि 2072 सालमा म चितवन आएको थिएँ। चितवन आइसकेपछि मैले नारायण नमुना माध्यमिक विद्यालयबाट एसई दिएर सप्तगण्डकी मल्टिपल क्याम्पसबाट 12 पास गरी त्यसपछि यस संस्थामा आबद्ध भएको हो।
3: तपाईँले यो भन्दा अगाडि म नर्मल किताब नै पढेर 8 कक्षासम्म पढेँ भन्दै हुनुहुन्थ्यो, त्यसपछि तपाईँ नारायणीमा आउनुभयो। यो तपाईँ नारायणीमा आइसके पछाडि स्रोत कक्षामै पढ्नुभयो कि अथवा नर्मल रूपले किताब हेरेरै पढ्नुभयो कि कसरी पढ्नुभयो?
4: 8 कक्षा पढ्दा पढ्दै मेरो चाहिँ भिजनमा समस्या आयो, दृष्टिमा समस्या आइसकेपछि म नारायण नमुनामा आदि आएँ। त्यही हाम्रो स्रोत कक्षा छ, दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष स्रोत कक्षाहरू सञ्चालन हुन्छन्। त्यहाँ आवासीय छात्रावास छ, उक्त आवासीय छात्रावासमै बसेर मैले अध्ययन गरेको हो।
3: ब्रेललिपि मार्फत पढ्नु भयो कि कसरी पढ्नु?
4: ब्रेललिपि मार्फत
3: पढ्ने बेलामा त अलिकति गाह्रो भयो होला। 8 कक्षासम्म तपाईँले मसीको अक्षर पढ्नु भयो, त्यसपछि ब्रेललिपि पढ्नको लागि कतिको कठिनाई भयो, सिक्नको लागि कतिको गाह्रो भयो, यसको विषयमा पनि जानकारी गराउनुहोस् न।
4: सुरु सुरुमा ब्रेललिपि देख्दै गर्दाखेरि मलाई पनि अचम्म लाग्थ्यो, कसरी पढ्ने होला, यो के होला भन्ने एउटा उत्सुकता चाहिँ हुन्थ्यो। मैले सुरु गरिसकेपछि लगभग मैले 3-4 महिना 4-5 महिनाको अवधिमा ब्रेल एक लेभलमा सिकिसकेको थिएँ, भन्नाले मैले आफैले लेख्न र पढ्न सक्नेसम्म भएको थिएँ। सिक्ने क्रममा केही कठिनाई चाहिँ छन्, जस्तै त्यसका सबै डटहरू, त्यसका नम्बरहरू, अक्षरका नम्बरहरू सम्झिनु पर्ने, छाम्ने र लेख्ने तरिकाहरू फरक हुने लगायतका कठिनाइहरू चाहिँ छन्, तर पनि सहज तरिकाले नै सिके।

0: मैले
1: यो अलिक बढी देखेर जीवन जिउँदा र जब आँखाको भिजुअल घट्छ त्यसपछि जीवन जिउँदाको समयमा तपाईँको जीवनको अनुभव र तपाईँको भोगाईले कतिको कठिनाई पाउनु भयो देख्ने जीवन अलिकति परबाट हेरेर जीवन व्यतीत गरिरहँदा बिस्तारै आँखाको भिजुअल घट्दै जाँदा दुईवटाकै जीवनलाई तुलना गर्नु पर्दाखेरि त्यो अलिक बढी देख्ने जीवन र अहिलेको अलिक कम देख्ने जीवन व्यतीत गर्दाखेरि कतिको कठिनाई हुँदो रहेछ जीवनलाई एकचोटि मूल्याङ्कन गरेर हेर्दा कसरी हेर्नुहुन्छ
0: म आफू दुईटै जीवन बिताइराख्दाखेरि मैले दुवै जीवनको महसुस राम्रोसँग गर्न पाएको छु देखेर सहजैसँग टाढैबाट देख्न सक्ने मसीले लेखेका किताबहरू सहजैसँग पढ्न सक्ने त्यो अवस्था हुँदै गर्दाखेरि चाहिँ मलाई आफूले सहजैसँग केही अचिभ गर्न सक्छु भन्ने त्यति बेला पनि लाग्थ्यो तर जब मेरो दृष्टि सम्बन्धी समस्या आयो दृष्टिमा कमी आयो त्यसपछि केही समयसम्म लगभग एक दुई वर्षसम्म म त्यो आफ्नो भिजन घटिसकेपछि जुन आत्मविश्वास कम हुन्छ त्यसबाट बाहिर निस्किनलाई मलाई लगभग एक दुई वर्ष नै लागेको थियो मैले त्यो पछिल्लो जीवनलाई छोडेर यो अहिलेको अवस्थामा आउँदै गर्दाखेरि धेरै कुराहरू चेन्जेस भए होस्टेलमा बसेर पढ्दै पढ्नुपर्ने भएपछि बाहिरको समाजसँग घुलमिल नभइरहने त्यसले गर्दाखेरि पनि स्वभावहरू अलिकति परिवर्तन हुने स्वभावहरू एक्लोपन खोज्ने त्यस्तो खालको चाहिँ परिवर्तनहरू आएका थिए त्यसबाट बाहिर निस्किनलाई चाहिँ मलाई लगभग दुई वर्षको अवधि चाहिँ लागेको थियो भन्नाले दृश्य सम्बन्धी अपाङ्गता भइसकेपछिको अवस्था भनेको जुन हामीले नर्मल्ली साधारणतया जीवन यापन गर्छौँ त्योभन्दा चाहिँ बिल्कुलै फरक भएको चाहिँ आफूले अनुभव गर्न पाएको थिएँ
1: त्यो अनुभूति गरिरहँदाखेरि अहिले तपाईँलाई यो जीवन व्यतीत गर्दाखेरि अब सङ्घर्ष गर्न सकिन्छ कि सकिन्न यो जीवनमा सङ्घर्ष गर्न कतिको गाह्रो हुँदैछ तपाईँको अनुभवले के भन्छ
0: यो जीवन र त्यो जीवनको तुलनामा त पक्कै पनि यो जीवनमा केही अप्ठ्यारा छन् तर हामीले जुन बाहिरबाट देख्छौँ जति समस्या छ भनिराखेका छौँ अपाङ्गता भएका व्यक्तिहरूले बाहिरबाट हामीले देख्दाखेरि जुन किसिमले हेर्ने दृष्टिकोण छ त्यो किसिमको यिनीहरूले गर्न सक्दैनन् भन्ने मनोस्थाय हामीले पालेका हुन्छौँ त्यो मनोस्थाय अनुसार त्यतिको समस्या चाहिँ छैन तर वास्तवमै भन्यो भने हाम्रा एक्सेसिबिलिटीका कुराहरू त्यसपछि आएर हाम्रा आफ्नै अवरोधहरूले गर्दाखेरि चाहिँ केही चुनौती आउनु स्वाभाविक हो तर अपाङ्गता भइसकेपछि सङ्घर्ष गर्न नसक्ने भन्ने चाहिँ त्यो चाहिँ होइन भन्ने महसुस भएको छ
1: तपाईँले देख्ने जीवन पनि बिताउनु भयो जब प्रष्ट रूपमा देख्नुहुन्थ्यो त्यो देख्ने जीवन पनि व्यतीत गर्नुभएको छ र अहिले तपाईँ देख्नु त देख्नुहुन्छ तर कम देख्नुहुन्छ साँच्चै नै देख्ने व्यक्तिहरूले नदेख्ने व्यक्तिको समस्या नबुझ्नुको कारण के रहेछ
0: वास्तवमै देख्न सक्ने व्यक्तिले देख्न नसक्ने व्यक्तिको समस्या नबुझ्नुको कारण भनेको चाहिँ हामीले प्रष्ट देखिराख्दाखेरि नदेख्ने व्यक्तिलाई देखिसकेपछि एउटा दयाको दृष्टिले चाहिँ हेरिन्छ तर उनीहरूले देखिराखेका हुन्छन् उनीहरूले अपाङ्गताको महसुस गर्न पाउँदैनन् उनीहरूले चाहिँ सुनेर मात्रै त्यसलाई फिल गर्छन् हामीले भोगेर महसुस गर्छौँ भने उनीहरूले चाहिँ सुनेर मात्रै महसुस गर्ने भएको भएर उनीहरूलाई अप्ठ्यारा के हुन् भन्ने आइडिया नै हुँदैन कि त्यो सम्बन्धी नलेज नै हुँदैन त्यो भएको भएर पनि उनीहरूले हेर्ने दृष्टिकोणमा चाहिँ परिवर्तन आएको
1: हो अब तपाईँ नेत्रहीन युवा संघ चितवन शाखाको अध्यक्ष हुनुहुन्छ यति बेला अब यो संस्थाको बारेमा कुरा गरौँ यो संस्थाको अध्यक्ष कहिले हुनुभयो र संस्थाको स्थापना कहिले भयो र अहिले के कामहरू गर्दै हुनुहुन्छ
0: वास्तवमा नेत्रहीन युवा संघ नेपाल एउटा गैर नाफामूलक गैर सरकारी र गैर राजनैतिक संस्था हो यो संस्था दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले स्थापना गरेका थिए त्यति बेला स्थापनाको क्रममा यो संस्थाले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने भनेर स्थापना गरियो। पछि काम गर्दै जाँदाखेरि सबै अपाङ्गताको क्षेत्रमा काम गर्नुपर्छ भन्ने महसुस भएर यस संस्थाले अहिले सबै प्रकारका दसैँ प्रकारका अपाङ्गताको क्षेत्रमा काम गर्छ। 2068 सालमा स्थापना भएको यो संस्था काठमाडौँको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो 2068 सालमा। यसको हालसम्म देशैभरि 10 शाखा छन्। 10 शाखा मध्ये चितवन शाखा भनेको कान्छो शाखा हो, सबैभन्दा कान्छो शाखा भएर पनि यसले छोटो अवधिमा पनि धेरै कामहरू गरिराखेको छ। यस संस्थाको प्रदेशी अनुसार सापरी प्रदेशमा शाखाहरू विस्तार छन्। बागमती प्रदेशमा काठमाडौँ र चितवन छन्। चितवन शाखा 2078 साल भदौ 14 गते स्थापना गरिएको थियो। त्यति बेला म चितवन शाखाको स्थापना हुँदै गर्दाखेरि सचिव पदमा निर्वाचित भएको थिएँ। 2078 चितवन जिल्लामा कार्य गर्दै आएका छौ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने भनेर खोजेको यस संस्थाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै गर्दाखेरि विशेष गरी युवा र किशोर किशोरीलाई हामीले काम गर्छौ, युवा र किशोर किशोरीको क्षेत्रमा काम गर्छौ। अहिले पछिल्लो समयमा बाल बालिकाको क्षेत्रमा पनि काम गर्नुपर्छ भनेर हामीले विभिन्न बाल क्लबहरू विस्तार गरेका छौँ। जस्तै चितवनको हकमा कुरा गर्ने हो भने हामीले जुवानी माध्यमिक विद्यालयको आवासीय छात्रावासमा बसोबास गर्ने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गरेर त्यहाँ बाल क्लब स्थापना गरेका छौँ भने रोजगारीसँग सम्बन्धित तालिमहरू, स्वरोजगारीका लागि लघु व्यवसायका लागि टेवा पुग्ने किसिमका तालिमहरू, शिक्षामा पहुँच पुर्याउनका लागि पैरवीहरू, स्वास्थ्यमा एक्सेसिबल सर्भिस र त्यहाँको संरचना एक्सेसिबिलिटीका कुराहरूका लागि एडभोकेसी लगायतका कामहरू हामीले अहिले सञ्चालन गरिरहेका छौँ।
1: तपाईँले अघि भर्खरै भन्नुहुन्थ्यो हाम्रो संस्था भनेको गैर नाफामुखी संस्था हो, गैर राजनीतिक संस्था हो भन्दै हुनुहुन्थ्यो अघि तपाईँले कुराकानी गर्ने क्रममा। तर तपाईँको संस्था भनेको त एउटा भातृ संस्था हो, यो चाहिँ दृष्टिबिन युवा संघ जुन एउटा पार्टीको संस्था छ त्यसैमा दृष्टिबिन थपेर बनाएको संस्था हो भन्ने आरोप छ, यो आरोपलाई तपाईँले कसरी खण्डन गर्नुहुन्छ? साँच्चै नै के अगाडि दृष्टिबिन थपेर तपाईँको भातृ संस्थालाई अगाडि बढाएको हो कि होइन? के हो
0: तपाईँले सोध्नु भएको प्रश्न? सामान्यतया मानिसहरूको कानमा पर्दाखेरि यो संस्थाको नाम मानिसहरूको कानमा पर्दाखेरि ओहो यो पार्टीगत संस्था हो कि भन्ने सुनिन्छ, किनकि पार्टीगत त्यो नामहरूसँग मिल्ने खालको
1: स्थापना गर्ने बेलामा त पार्टीकै मातहतमा रहेर स्थापना गरियो, पछि चाहिँ यो स्वतन्त्र संस्था हुनुपर्छ भन्ने दृष्टिकोणको साथमा पछि नेतृत्वकर्ताहरूले हामी पार्टीसँग रहन सक्दैनौ भन्ने कुराहरू राख्नु भएर अलिक स्वतन्त्र भएको हो भन्ने कुराहरू आउँछ, त्यो वास्तविक हो?
0: यो चाहिँ बिल्कुलै गलत हो, किनकि दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएकै व्यक्तिहरूका लागि काम गर्ने भनेर स्थापना भएको संस्था हो यो। अपाङ्गता भएका त्यसमा पनि दृष्टि सम्बन्धी अपाङ्गता भएका युवाहरूको लागि काम गर्ने भनेर 2068 सालमा स्थापना भएको संस्था हो। तपाईँले भन्नुभएको जस्तै नामको आधारमा मानिसहरूले विभिन्न मिथ्या कथनहरू बनाउने गरेको त्यो भेटिन्छ, तर वास्तवमा यो कथन पूर्ण रूपमा झुट छ।
1: त्यति बेला नाम नतोको विभिन्न तपाईँहरूको 10 शाखाहरू छन्, त्यो शाखाहरूमा अधिकांश यति बेला नामै नतोकेको भन्नुपर्दाखेरि 8 तपाईँहरूको शाखा च्याप्टरमा संगठनका मान्छेहरूलाई अध्यक्ष बनाउनुको कारण चाहिँ के हो?
0: अब आस्था र त्यसमा संलग्नता कुरा बिल्कुलै फरक हुन् जस्तो लाग्छ। हामी नेपाली नागरिक भएको हिसाबले कुनै पनि पार्टीमा आस्था राख्नु त्यो स्वाभाविक हुन आउँछ, तर पार्टीमा संलग्न भएर त्यसमा सदस्यता लिएर पार्टीको कुनै पनि पोस्टमा रहेर संस्थाको अध्यक्ष भइराखेको भन्ने चाहिँ त्यो छैन अहिलेसम्म।
1: नेत्रहीन युवा संघको चुनावको बेलामा, अधिवेशनको बेलामा, माथिबाट केन्द्रबाट आउने क्रममा प्रायः हाम्रै आस्था राख्ने, विचार राख्ने व्यक्तिलाई अगाडि सार्नुपर्छ भन्ने कुराहरू भित्रभित्र खेलेको हुन्छ भन्ने आरोप पनि छ, के भन्नुहुन्छ?
0: जुन तपाईँले अहिले प्रश्न गर्नुभयो त्यो प्रश्न बिल्कुलै गलत छ भन्ने जस्तो लाग्छ, किनकि हाम्रो युवा संघ नेपालको निर्वाचन प्रत्येक 3 वर्षमा हुन्छ अधिवेशन। उक्त अधिवेशनमा हाम्रा शाखाहरूले आफैले, प्रत्येक शाखाहरूले आफैले निर्णय गरेर शाखाबाट प्रतिनिधिहरू पठाउने गरेको छन्। जुन हाम्रो
1: तपाईँको च्याप्टर जस्तै मानवीय जिल्लामा गठन गर्ने बेलामा माथिबाट केन्द्रबाट सिधै लादिन्छ, फल्ना अध्यक्ष बस्ने, फल्ना सदस्य बस्ने भनेर कुरा माथिबाटै तोकेर आउँछ भन्ने
0: होइन होइन, त्यो चाहिँ बिल्कुलै गलत हो। किनकि हाम्रो प्रत्येक शाखाहरूको अधिवेशन हुँदाखेरि पनि केन्द्रीय कार्यालयबाट हामी कुनै एक वा दुई प्रतिनिधिले
1: चाहिँ हस्तक्षेप गर्छ जिल्लामा आएर भन्ने कुरा छ,
0: तर उक्त प्रतिनिधिको कुनै पनि हस्तक्षेप भने शाखामा हुँदैन।
1: तपाईँले कुरा उठाउनुहुन्न, हामीले अधिकार पाएनौ, हामीले स्थानीय तहमा राम्रोसँग कुरा गर्न सकेनौ, हामीले जिल्ला प्रशासनमा गएर हाम्रो अधिकार खोज्न पाएनौ, हामीले तपाईँले हामीलाई किन यसरी अधिकारबाट वञ्चित गर्नुभएको, हाम्रो आफ्नै ढङ्गले चल्न सक्ने तपाईँले समन्वय गर्ने वातावरण मिलाउनु पर्यो भनेर तपाईँले आवाज उठाउन सक्नु भएन।
0: हाम्रा आवाजहरू उठेका छन्, हाम्रा आवाजहरू सुनिएका पनि छन्। अहिले पछिल्लो समयमा चाहिँ हामी स्वायत्तता प्रदान गर्ने शाखाहरूलाई भनेर विधान संशोधनको क्रम चाहिँ छौ। अब अहिले चाहिँ अहिले हालसम्मलाई शाखाहरू जिल्लामा दर्ता हुने व्यवस्था छैन, तर अबका दिनहरूमा भने शाखाहरू आफ्नै जिल्लामा दर्ता हुने व्यवस्था भने नेत्रहीन युवा संघ नेपालले मिलाउँदैछ।
1: नेत्रहीन युवा संघ नेपालका कार्यक्रमहरूमा केही व्यक्तिहरूले प्लेन टिकट समेत पाएर काठमाडौँको महँगो होटलमा गएर मजाले कार्यक्रममा सहभागी भएर कार्यक्रममा सहभागी हुने त्यो वातावरण, त्यो मौका पाउनुहुन्छ, तर जिल्लाकै च्याप्टरमा बसेर काम गर्ने दृष्टिबिन भएका युवा व्यक्तिहरूले एक ठाउँबाट अर्को ठाउँमा जाने बेलामा 100 रुपियाँको भाडा पनि पाउनुहुन्न। तर त्यही संस्थामा बसेर पदाधिकारी भएर बसेका व्यक्तिहरू चाहिँ ठाउँ ठाउँबाट काठमाडौँ जानको लागि प्लेन टिकट पनि पाउनुहुन्छ, यस्तो विभेद छ भन्ने कुराहरू उहाँहरूले आरोप लगाउनुहुन्छ, सही हो?
0: यो जुन तपाईँले प्लेन टिकट काठमाडौँका ठुला ठुला होटलहरूमा बसेर बस्ने भन्ने कुरा गर्नुभयो, यो कार्यक्रमका हिसाबले हुन सक्लान्, तर वास्तवमै तपाईँले भन्नुभयो जस्तै ठाउँ ठाउँबाट प्लेनमा जाने आउने र ठुला ठुला होटलमा बस्ने भन्ने
1: तपाईँकै संस्थाका सदस्यहरू कुरा गर्नुहुन्छ, यति बेला हामी काम गर्न गयौँ भने हामीले 100-200 रुपियाँ पाउन पनि गाह्रो छ, तर तपाईँकै सदस्यहरूले कुरा गर्नुहुन्छ, हाम्रै पदाधिकारीहरूले मजाले उहाँहरूले चाहिँ बाहिरको जुन मुख्य शाखाहरू छन् दृष्टिबिन युवा संघ नेपालका केन्द्र तर्फबाट चाहिँ उहाँहरूले चाहिँ मजाले टिकट पाउनुहुन्छ, ठाउँ ठाउँमा जान पाउनुहुन्छ, तर हामी सदस्य व्यक्तिहरूले एक ठाउँबाट अर्को ठाउँ जाँदा पनि 100 रुपियाँको गाडी भाडा पाउन पनि एकदमै
0: भन्ने कुराहरू जुन तपाईँले भन्नु भइराखेको छ। शाखाहरूमा सञ्चालन हुने कार्यक्रमहरूमा जति पनि सहभागीहरू हुन्छन् उनीहरूलाई आफ्नो घरदेखि कार्यक्रम स्थलसम्म र कार्यक्रम स्थलदेखि घरसम्म आवत जावत गर्न पुग्ने यातायातको व्यवस्था हामीले गर्ने गरेका छौँ, र तपाईँले भन्नुभएको जस्तो शाखाका पदाधिकारीहरू शाखाबाट काठमाडौँसम्म ठाउँ ठाउँसम्म जाने र आउने टिकटहरू पनि पाउनुहुन्छ भन्नुभयो, त्यो केसमा चाहिँ शाखाबाट प्रतिनिधित्व गरेर जाने, शाखाले निर्णय गरेर पठाएका प्रतिनिधिहरू आवत जावत गर्ने टिकट, बस टिकट हुन सक्ला, त्यस्ता टिकटहरूमा जति उल्लेख छ त्यति मात्रै दिने व्यवस्था गरेको हुन्छ भने शाखाहरूमा सञ्चालन हुने कार्यक्रमहरूमा पनि हामीले यहाँको स्थानीय भाडा दर हिसाबले एकमुष्ट हिसाबले गरी दुई तरिकाबाट यातायात प्रदान गर्ने गर्छौँ, जुन सहभागीहरूका लागि आवत जावत गर्नलाई पर्याप्त हुने गरी हामी दिने गरेका छौँ।
1: तपाईँको संस्थाले यति बेला चितवन जिल्लामा रहेर काम गर्नुभएको छ, त्यो संस्था चलाउनको लागि आर्थिक स्रोत चाहिन्छ, त्यो आर्थिक स्रोत चाहिँ कहाँबाट मिलाउनु भएको छ?
0: आर्थिक स्रोत हामीलाई केन्द्रीय कार्यालयमा आउने विभिन्न परियोजनाहरू छन्, ती परियोजनाहरूबाट हामीले लिएका हुन्छौँ भने हामी स्थानीय तहहरूसँग पनि समन्वय गरिरहेका हुन्छौँ। जस्तै यी गत वर्षका कुरा गर्ने हो भने हामीले रत्ननगर नगरपालिकाबाट ₹1,00,000 कार्यक्रम गरेका थियौँ भने राप्ती नगरपालिकाबाट र बागमती प्रदेशको सहयोगमा CBR कार्यक्रम ₹5,00,000 बराबरको बजेटको कार्यक्रम सञ्चालन गरेका थियौँ। राप्ती पाँचको वडा कार्यालयले हामीलाई ₹1,00,000 बराबरको कार्यक्रम प्रदान गरेको थियो। यसरी हामी स्थानीय तहहरूसँग मिलेर स्थानीय तहहरूको कार्यक्रमहरू सञ्चालन गर्ने पनि गरेका छौँ।
1: अब तपाईँको भावी योजना के छ, कस्तो कार्यक्रमहरू चितवनमा ल्याउने तपाईँको योजना छ, तपाईँको सोच छ, यसको विषयमा जानकारी गराउनुहोस् न।
0: अपाङ्गता भएका 7 युवाहरूलाई परिचालन गरेर स्वास्थ्य सम्बन्धी सेसनहरू कमिटी स्तरमै गएर सञ्चालन गरिराखेका छौँ, जुन कार्यक्रम अहिले पनि सञ्चालनमा छ र आगामी आर्थिक वर्षमा पनि यो सञ्चालन हुनेछ। यसका लागि हामीलाई एम्प्लिफाई चेन्जले फन्डिङ गरिराखेको छ। यसमा हामीले CSC र SRHRका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गर्छौँ, बेनिफिसरिजहरूलाई स्वास्थ्य सम्बन्धी सेसनहरू दिन्छौँ, त्यसै गरी हेल्थ सर्भिस प्रोभाइडरहरू जुन गभर्मेन्ट लेभलका हेल्थ सर्भिस प्रोभाइडर संस्थाहरू छन् तिनीहरूलाई हामी तालिमहरू दिने गर्छौँ। हेल्थ सर्भिस संस्थाहरू पहुँचयोग्य बनाउने योजना छ आगामी वर्षमा भने यो अहिले हामीले ओरिएन्टेसन गराइराखेका छौँ स्वास्थ्य संस्थाहरूलाई, उनीहरूको बिहेभियर चेन्जका लागि ओरिएन्टेसन गरिराखेका छौँ।
1: भावी योजना के छ त्यो बारेमा बताउनुहोस् न यति बेला,
0: किनकि मैले तपाईँलाई अहिले जानकारी गराइरहेको विषयलाई हामीले कसरी कन्टिन्यू गर्दैछौँ भन्ने कुराहरू पनि जोड्न खोजेको भएर मैले विगतका कार्यक्रमहरूलाई पनि जोडेको हो। 20 युथ च्याम्पियनहरू मोबिलाइज गरिराखेका छौँ चितवनमा, जसबाट अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व क्षमता विकास गर्न खोजिराखेका छौँ। उनीहरूको नेतृत्व क्षमता विकासका लागि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ। अब भावी योजनाका लागि हामीले आर्थिक वर्ष 2083-84 हामीले कम्प्युटर तालिम सञ्चालन गर्ने योजना बनाइराखेका छौँ। त्यसै गरी अहिले AIसँग सम्बन्धित विषयहरू प्राविधिक ज्ञानहरू अत्यन्तै आवश्यक हुने भएकाले AIसँग रिलेटेड तालिमहरू सञ्चालन गर्ने योजना बनाएका छौँ भने त्यस्तै गरी अघि मैले जानकारी गराए जस्तै स्वास्थ्य संस्थाहरू जुन हेल्थ सर्भिस प्रोभाइडर संस्थाहरू छन् तिनीहरूलाई नमुनाका रूपमा विकास गर्ने स्थानीय तहहरूसँग भनेर योजना बनाएका छौँ। यसका लागि हामी स्थानीय सरकार वडा स्तरसँग र सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरेर नमुनाको रूपमा विकास गर्ने भन्ने योजनामा छौँ। शिक्षामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुर्याउन र अपाङ्गता भएका व्यक्तिहरूका लागि जुन राज्यले छात्रवृत्तिको व्यवस्था गरेको छ त्यो छात्रवृत्तिको उपलब्धताका लागि हामीले एडभोकेसीहरू गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको विद्यार्थीहरूको अपाङ्गता भएका विद्यार्थीहरूको सूची तयार पारी स्थानीय सरकारमा पेश गर्ने, उनीहरूलाई छात्रवृत्तिका लागि पहुँच पुर्याउने भन्ने योजना बनाएका छौँ। यस्ता कार्यक्रमहरू चाहिँ हामीले आगामी आर्थिक वर्षका लागि तर्जुमा गरेका छौँ।
1: हामी कार्यक्रमको निकै अन्त्यतिर छौँ, अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ?
0: अन्तमा मलाई भन्न मन लागेको कुरा भनेको युवा सङ्घ नेपाल जुन अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि युवा र किशोर किशोरी क्षेत्रमा काम गर्ने संस्था हो, यस संस्थाले जति नै कार्यक्रम गरे तापनि अपाङ्गता भएका व्यक्तिहरू आफै जबसम्म जागरूक हुनुहुन्न तबसम्म गैर सरकारी संघ संस्थाहरूले गरेका कार्यक्रमहरू पर्याप्त हुँदैनन्। सँगसँगै स्थानीय सरकारहरूले स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशी बजेट छुट्याउने जुन प्रक्रिया छ त्यो प्रक्रियामा पनि धेरै समस्याहरू छन्। जस्तै कि अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर छुट्याइने बजेट छ त्यो बजेट लक्षित वर्गका लागि भनेर छुट्याइन्छ। लक्षित वर्गका लागि भनेर छुट्याइएको बजेट अधिकांश बजेट अपाङ्गता भएका व्यक्तिहरूका लागि भन्दा पनि अपाङ्गता नभएका व्यक्ति अन्य लक्षित वर्गका लागि प्रयोग भएको हाम्रा अनुभवले बताएका छन्। हाम्रा अनुभवका आधारमा मैले भन्दैछु, अनुभवका आधारमा कुरा गर्दै गर्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूका लागि त्यो बजेटबाट थोरै मात्रै प्रयोग भएको देखिन्छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि कम्तीमा 1% बजेट छुट्याउनु पर्ने भन्ने एउटा हामीले स्थानीय तहमा स्थानीय स्तरमा नियमावली एउटा नीति निर्माण गर्न सक्यौँ भने पोलिसी चेन्ज गर्न सक्यौँ भने चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले पाउनुपर्ने सेवा र सुविधाहरूका लागि धेरै राहत पुग्छ भन्ने एउटा ध्यान आकर्षण गराउन चाहन्छु स्थानीय सरकारको। सँगसँगै अपाङ्गता भएका व्यक्तिहरूका लागि जति पनि इन्फ्रास्ट्रक्चरहरू जति पनि भौतिक संरचनाहरू बनेका छन् तिनीहरूमा पछिल्लो समयमा फेसिलिटीका कुराहरूलाई के ध्यानमा राखिएको हो कि भन्ने चाहिँ देखिन्छ। तर ल्याक अफ नलेजका कारण हाम्रो जति त्यो सम्बन्धी नलेज हुनुपर्ने हो त्यो लेभलको नलेज नभइराख्दाखेरि बनेका संरचनाहरू बनेका एक्सेसिबिलिटीका विषयमा एक्सेसिबिलिटीका कुराहरू जति पनि छन् ती कुराहरू चाहिँ उपयोगी रूपमा नबनेका, जस्तै कि ऱ्यामहरू बनाइएका हुन्छन् तर त्यसको साइज त्यसको स्ट्रक्चर त्यसको साइडमा राख्नुपर्ने रेलिङहरू लगायतका कुराहरूमा हाम्रो ध्यान नपुगिराखेको हो कि स्थानीय सरकारको त्यहाँसम्म ध्यान नपुगेको हो कि भन्ने पनि लाग्छ। त्यतातिर पनि ध्यान आकर्षण गराउन चाहन्छौँ। एक्सेसिबिलिटीका कुरा गर्दै गर्दाखेरि अहिले डिजिटल जमाना भइराखेको हुँदा डिजिटल युग भइराखेको हुँदाखेरि जति पनि हाम्रा सूचनाहरू हुन्छन् सबैभन्दा पहिला यो त नन बजेटिङका कुराहरू भएकाले पनि हाम्रा सूचनाहरूलाई चाहिँ एक्सेसिबल बनाउनलाई त्यसका नेभिगेसनहरू त्यसका थिमहरू त्यसका मेन्युफिकेसनका कुराहरू टेक्स्ट साइजका कुराहरू अल टेक्स्टका कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ। यो विषयमा पनि स्थानीय सरकार सम्बन्धित सम्पूर्ण संघ संस्था र सम्पूर्ण सरकारवालाहरूको ध्यान आकर्षण गराउन चाहन्छु।
1: हुन्छ, तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँलाई पनि। अरिन युवा संघ नेपालको तर्फबाट तपाईँले तपाईँको रेडियो तरङ्ग मार्फत हाम्रा कुराहरूलाई प्रसारण गर्नका लागि हाम्रो भनाइहरू राख्ने हाम्रो विचारहरू राख्ने मौका दिनुभयो त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद विजयजी।
1: भर्खरै तपाईँले सुन्नुभयो नेत्रहीन युवा संघ चितवन शाखाको अध्यक्ष किरण पन्तसँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो तथा सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ जसको लागि नम्बर रहेको छ 98-671-83-587। यतिन्जेल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै समयमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो। यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्नमा आउने नै छु। त्यतिन्जेलसम्मलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई विदा दिनुहोस्। हवस् त, नमस्कार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: आज विक्रम सम्बत 2083 साल साउन 18 गते सोमबार, श्रावण कृष्ण पञ्चमी 3 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुस्तामा फेरि तनाव, मन्त्रीका 22 थरी सल्लाहकार, मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री, उपभोक्तालाई उपहारले लुभ्याएर कर छली नियन्त्रणको प्रयास, खाली सिलिण्डर बोकेर लाइनमा उपभोक्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको हिन्दू मुस्लिम नमूना जोड़ी शीर्षकको शुभ समाचार।
0: तीन वर्ष एक अर्काको धर्मलाई बुझ्दै, परिवारको विश्वास जित्दै र समाजको सम्मान गर्दै अघि बढ़ेको प्रेम अन्तत विवाहमा परिणत भयो। हिन्दू परिवारकी पद्मा श्रेष्ठ सना र मुस्लिम समुदायका रिजाउल मुस्तफा मंजरी रिजाले भागेर होइन, परिवारको सहमति, आशीर्वाद र आफन्त तथा समाजका अगुवाको उपस्थितिमा 2069 फागुन 21 गते वैवाहिक जीवन शुरू गरे। फरक धर्मका कारण प्रेम सम्बन्ध लुकाउने वा परिवारसँग विद्रोह गर्ने बाटो रोज्नुको सट्टा उनीहरूले संवाद, धैर्य र विश्वासलाई रोजे। आज उनीहरूको दाम्पत्य जीवन सफल, अन्तर्धार्मिक विवाहको उदाहरण मात्र होइन, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रेरणादायी कथा बनेको छ। नेपालगंज उपमहानगरपालिका 11 ईदगाह रोडमा बसोबास गर्ने रिजाउल र पद्माको भेट एक साझा साथी मार्फत भएको थियो। संयोगवश पहिलो भेटमै उनीहरूको कुराकानी धर्मको विषयमा केन्द्रित भयो। शुरूमा आफूहरू एकअर्काको धर्मप्रति सहज नभएको उनीहरू स्वीकार गर्छन्। फरक संस्कार, फरक परम्परा र समाजले बनाएका पूर्वाधारका कारण उनीहरूलाई एकअर्कालाई बुझ्न समय लाग्यो। सिकाई र बुझाईको यात्रा 3 वर्ष बित्यो। उनीहरूले एकअर्काका धर्मबारे पढे, छलफल गरे र त्यसको मूल मर्म बुझ्ने प्रयास गरे। रिजाउलका अनुसार यही अवधिमा उनीहरूले महसुस गरे कि धर्मका नाम, भाषा र ग्रन्थ फरक भए पनि तिनले दिने सन्देश एउटै छ। कुरान र गीताका शिक्षामा मानवता, सत्य

0: प्रेम र सदाचारको भावमा समानता भेटिएपछि उनीहरूले आफ्नो सम्बन्धलाई प्रेमका रूपमा स्वीकारे। प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दा उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता परिवारको प्रतिक्रिया कस्तो आउला भन्ने थियो, तर यसको पनि समस्या भने रहेन।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पश्चिम नवलपरासी स्थित संस्थामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउनु भन्दै संस्थावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले आइतबार त्यो भत्काएको स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। स्थानीयका अनुसार नारायणीको बाढ़ी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोशाकमा कालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन शुरू गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै संस्थाका बासिन्दाले आक्रोश बोकेका हुन्। मनावन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाई बुझाई गरेर विवाद मिलाउने प्रयास गरेका थिए। भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको देखेपछि हामी एकजुट भएर प्रतिकारमा उत्रेका हौं, स्थानीय सरार शाहले भनेका छन्। कोदालो लिएर आएका भारतीयले तटबन्ध भत्काउन थालेपछि विरोध गरेका हुन्, त्यही क्रममा तनाव बढ़ेको हो उनले बताएका छन्। उनका अनुसार विवाद शुरू भएपछि सशस्त्र प्रहरीले साम्य बनाएको थियो। आफ्नो भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप भेरेर बस्न नसकेको उनले बताएका छन्। शाहले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। नारायणीमा निर्माण भइरहेको तटबन्धमा भारतीयले रोक लगाएपछि बस्ती जोगाउन स्थानीयले माटोको तटबन्ध बनाएका थिए। पक्की तटबन्ध निर्माणमा भारतीयले रोक लगाएपछि बाढ़ीको जोखिम कम गर्न स्थानीयले अस्थायी रूपमा माटो थुपारेर तटबन्ध बनाएकामा सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले त्यसलाई खनेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको संस्था बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताएका छन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीय बीच विवाद भएको बताएका छन्। दुवै पक्षबीच सोमबार छलफल गरेर समस्या समाधान गरिने उनले बताएका छन्। पश्चिम नवलपरासी स्थित नेपाल भारत सीमामा 16 स्तम्भ छन्। जिल्लाको सोनहीदेखि कुडियासम्म यस्ता सीमा स्तम्भ छन्, तर सुस्ताको 24 किलोमिटर क्षेत्रमा भने सीमा स्तम्भ छैन। सीमा स्तम्भ नभएका ठाउँमा खोला रूख वा अन्य जैविक सिमानाको भर पर्दा जोत भोक्का विषयमा सीमावर्ती क्षेत्रका नागरिक बीच पटक पटक विवाद हुँदै आएको छ। नेपाल भारतको विवादित भूमिमा अहिले सिमलको रूखलाई सीमा स्तम्भका रूपमा मानिँदै आएको छ। 2 महिना अघि पनि भारतीय सीमा सुरक्षा बलले तटबन्धको काममा अवरोध पुर्याएको थियो। गत 17 जेठमा नेपाली भूमिमा प्रवेश गरेको भारतीय एसएसबीको टोलीले संस्था 5 ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न भनेको थियो। 2 महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल छिरेर भत्काइदिए। स्थानीयले प्रतिकार गर्दा विवाद बढ़ेको छ। सुस्तामा फेरि तनाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। मन्त्रालय स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरी सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका एक र सह सचिव सरहका एक रहनेछन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था गरिएको छ। उपसचिव सरहका 4 सल्लाहकार राख्न पाउने व्यवस्था गरिएको छ, जो सड़क, पुल, भवन तथा आवाससँग सम्बन्धित हुनुपर्नेछ। यसैगरी मन्त्रीले शाखा अधिकृत सरहका 16 सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। त्यसमा हाइवे पूर्वाधार, आर्किटेक्ट, स्ट्रक्चरल र स्यानिटरी सरसफाई सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। यसैगरी अन्य सल्लाहकारमा वातावरण, इन्जिनियरिङ, तथ्याङ्क शास्त्र, जियोमेट्रिक इन्जिनियरिङ, नापी, वन तथा जलवायु परिवर्तन, जनसम्पर्क, प्रेस, प्रशासन, जेसी, लैंगिक समान जियो टेक्नोलोजी, जियोलोजी, हाइड्रोलोजी तथा एआईसँग सम्बन्धित हुनुपर्ने व्यवस्था गरिएको छ।
4: सरकारले कानून आयोगको स्वरूप फेर्ने गरी प्रचलित ऐन संशोधन गर्न लागेको छ। यसका निम्ति कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ। यस्तो मस्यौदा विधायन ऐन 2081 दफा 6 उपदफा 2 बमोजिम सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको छ, जसले कानून आयोगको वर्तमान स्वरूप फेर्ने प्रस्ताव गरेको छ। प्रचलित ऐन अनुसार कानून आयोगको अध्यक्ष स्वतन्त्र हुन्छन्। नेपाल सरकारले सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता पुगेका व्यक्ति मध्येबाट नियुक्त गरेको व्यक्ति कानून आयोगको अध्यक्ष हुने व्यवस्था प्रचलित ऐनको दफा 4 रहेको छ। ऐन अनुसार नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा रही काम गरिसकेको वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतले कम्तीमा 15 वर्ष कानून व्यवसायको रूपमा काम गरेको वा कानूनको अध्यापन, अनुसन्धान, तर्जुमा वा कानून न्यायको क्षेत्रमा कम्तीमा 15 वर्षको अनुभव हासिल गरेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष हुन्छन्। कानून आयोगको यस्तो स्वरूप बदल्ने गरी विधेयकको मस्यौदा तयार भएको छ। सरकारले स्वतन्त्र व्यक्ति अध्यक्ष नियुक्त गर्ने व्यवस्था बदलेर मन्त्री नै कानून आयोगको अध्यक्ष रहने गरी विधेयक बनेको छ। यो ऐनमा रूपान्तरित भए कानून आयोगको नेतृत्व प्रत्यक्ष रूपमा सरकारको राजनीतिक नेतृत्वमा रहनेछ। प्रस्तावित विधेयकको दफा 3 नेतृत्व चयनको विषय छ, जसले प्रचलित ऐनको दफा 4 संशोधन गरेर आयोगको अध्यक्ष कानून न्याय तथा संसदीय मामिला मन्त्री हुने भनिएको छ। कानून आयोगको अध्यक्ष कानून मन्त्रीलाई नै बनाएर यसको कार्यक्षेत्र विस्तार गर्दै गर्दा आयोगमा रहने उपाध्यक्ष र सदस्यहरूको जिम्मेवारी विस्तार गर्ने गरी विधेयक ल्याइएको छ। उपाध्यक्षको भूमिका आयोगको दैनिक काम समन्वय गर्ने, अध्यक्षले तोकेका जिम्मेवारी निर्वाह गर्ने भनिएको छ। विधेयक अनुसार आयोगमा उपाध्यक्ष र सदस्य पूर्णकालीन पदाधिकारी हुनेछ। कानून आयोगले सरकारकै विधेयकको समीक्षा गर्ने भएकाले मन्त्री अध्यक्ष हुँदा यो काम प्रभावित हुन सक्ने भनेर आउने तर्क ख्याल गर्दै उपाध्यक्षको अधिकार क्षेत्र पनि विस्तार गर्ने प्रस्ताव गरिएको छ। साथै कानून आयोगको कार्यक्षेत्र थप विस्तार गर्ने प्रस्ताव छ। कानून कार्यान्वयनको मूल्यांकन गर्ने, नेपाल कानून सूचना प्रणाली सञ्चालन गर्ने, प्रदेश तथा स्थानीय तहका कानूनहरूको अध्ययन र पुनरा अवलोकन गर्ने विषय विधेयकमा समेटिएको छ। अन्तर्राष्ट्रिय सन्धिहरूको अध्ययन गरी सरकारलाई सिफारिश गर्ने अधिकार पनि थपिँदैछ। फेरिँदै कानून आयोगको स्वरूप, मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: उपभोक्तालाई उपहारले लोभ्याएर कल छरी नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राजस्व संकलन वृद्धि र कर छली नियन्त्रणका लागि अनेक उपाय अपनाउँदै आएको सरकारले अहिले उपभोक्तालाई उपहारले लोभ्याउने कार्यक्रम ल्याएको छ। सरकारले उपभोक्तालाई सामान खरिदको बीजक बिल मार्फत 1 लाखदेखि 10 लाख रूपियाँसम्मको उपहार दिने व्यवस्था गरेर कर छली नियन्त्रणमा नयाँ तरिका अपनाएको हो। हाल बजारमा सामान किन्ने क्रममा उपभोक्ताले बिल माग्दा पनि व्यवसायीहरूले दिने गरेका छैनन्। केही व्यवसायीले त बिलको सट्टा भिजिटिङ कार्ड मात्र थमाउने गरेका छन्। सामान बिक्रीको बिल नै नलिई थोरै नाफा खाई मुलुकको कर प्रणाली र उपभोक्तालाई गुमराहमा राखेर व्यापार गर्दै आएका व्यवसायीलाई सरकारको यो उपायले केही असहज बनाउने देखिएको छ। बजार अनुगमनका क्रममा व्यापारीबाट हुने यस्तो प्रवृत्तिको सुईको पाएको आन्तरिक राजस्व विभागले करछली नियन्त्रण र वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। बिल बुझाएकै आधारमा 1 लाखदेखि 10 लाख रूपियाँसम्म पाउने यस आकर्षक उपहार योजनामा उपभोक्तालाई सहभागी गराएर बढ़ी भन्दा बढ़ी राजस्व उठाउने नयाँ उपाय अपनाएको विभागले देशभरका सम्पूर्ण सरकारवालालाई अनिवार्य रूपमा बिल लिन आह्वान गरेको छ। यस योजनालाई सफल बनाउन विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न माध्यमबाट नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सकल बिल दर्ता गराउन आग्रह गरेको छ। विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माले यस्तो जानकारी गराएका हुन्। उपभोक्तालाई उपहारले लोभ्याएर कर छली नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
4: राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकै जाँदा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण प्रभावित भएको भन्दै व्यवसायीहरूले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाकले बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। तीन महिनामा चामलको मूल्य बोरामै 400 वृद्धि भएको छ। दुई महिनामा चिनी प्रति किलो 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति क्रेट 600 पुगेको छ। भारतबाट खरिद गरिने धानको मूल्य नै निरन्तर बढ़िरहेकाले चामल पनि महँगिएको नेपाल चामल तेल दाल उत्पादक संघका सदस्य विभुर अग्रवालले बताएका छन्। भारतमा धान किन्दा प्रति क्विन्टल 900 भारूसम्म बढ़ेको छ। टुवानी भाड़ा लगायत जोड्दा चामलको बजार मूल्य महँगो भइहाल्छ उनले बताएका छन्। चामल, तेल, चिनी, तरकारी लगायत उपभोग्य वस्तुमा निरन्तर मूल्य वृद्धि भइरहेको छ भने ग्यास सहजै उपलब्ध हुन छाडेको छ भने बिजुली खपत र राइड सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारले भ्याट लगाएको छ। राजनीतिक सरगर्मी बीच महँगी नियन्त्रणमा छैन सरकारको चासो, मारमा उपभोक्ता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्दलले गत बिहिबार एक औपचारिक कार्यक्रममा भने सैनिक कल्याणकारी कोषबाट राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौं। उनका अनुसार सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको वृहत हितका लागि स्थापित सैनिक कल्याणकारी कोषको रकम अब विभिन्न उद्योगमा लगानी हुने भएको छ। लगानीको विकल्पका रूपमा सेनाले सौर्य ऊर्जा क्षेत्रलाई रोजेको हो। अहिले सेनाको कल्याणकारी कोषमा करिब 97 अर्ब रूपियाँ जम्मा भइसकेको छ। त्यसमध्ये विभिन्न ब्यांकमा करिब 91 अर्ब नगद मौजदात र करिब 6 अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको छ। कोषको आमदानीको 90% खर्च गर्न पाउने व्यवस्था रहेको सैनिक मुख्यालय भद्रकालीले जनाएको छ। ऊर्जा प्लान्टमा सेना शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
4: आन्तरिक विवाद र महाधिवेशनको रस्साकसीबीच नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। गत पुष अन्तिम साता काठमाण्डुमा भएको विशेष महाधिवेशनबाट शुरू भएको रिक्तताले कांग्रेस पुलको संघारमा पुगेको छ। आन्तरिक विवाद र समाधानको लागि पटक पटक भएका छलफलबाट उपलब्धि हासिल नभएपछि पार्टीको संस्थापन र इतर समूह आफ्नो बाटो लाग्ने तर्खरमा लागेका छन्। महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार नगरेको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशन को तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ। यही साउन 29 गते बोलाएको राष्ट्रिय भेलाको तयारी स्वरूप समूहले 551 सदस्य मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। व्यापक प्रतिनिधित्व सहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिने रणनीति बनाएको छ। बहसबीच केन्द्रीय समिति बैठक आह्वान शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: मानिसको स्वास्थ्यसँग जोड़िएको सबैभन्दा महत्वपूर्ण अंग फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम निम्त्याइरहेको छ। फोक्सोमा हुने क्यान्सरले नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब 25 लाख भन्दा बढ़ी व्यक्तिमा फोक्सोको क्यान्सर पुष्टि हुने गरेको छ। तीमध्ये 18 लाख भन्दा बढ़ीको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ। प्रत्येक वर्ष 22,000लाई क्यान्सर शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
4: केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरण बन्यो।